0: दिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेकजाल तथा नसा च्यातिएको
0: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
6: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
9: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
10: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138
5: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: डाक्टरद्वारा दिइने सेवाहरू
11: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
5: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
11: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
5: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
11: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
0: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98-478-2893 र 98-095-12871
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
13: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
0: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
14: डाक्टरद्वारा दिइने सेवाहरू
11: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
14: बाङ्गा टिङ्गा दाँत मिलाउने
11: शल्यक्रिया गरेर दाँत निकाल्ने
14: खाली ठाउँमा दाँत भर्ने
11: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
14: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
11: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43123
12: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
5: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
12: अन्य सेवाहरू
0: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
15: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी

0: पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
1: उपचार हुने रोगहरू
0: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
1: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
0: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
1: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
0: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
1: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
0: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
4: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको 6-6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
4: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
0: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
2: अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै।
7: यदि तपाईलाई शरीर चिलाउने, दाग, दुबी, पुरानो घाउ, डन्डी फोर, चाया पोतो, कपाल झर्ने समस्या, सोरायसिस, एलर्जी तथा फंगल संक्रमण, महिला तथा पुरुषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्।
2: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल एमबीबीएस एमडी नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेबाट सेवा प्रदान गर्दै आउनुभएका अनुभवी विशेषज्ञ।
7: प्रत्येक महिनाको पहिलो शनिबार बिहान 11 बजेदेखि बेलुका 6 बजेसम्म।
2: स्थान राधे कृष्ण लाइफ केयर फार्मेसी, कोराई 15 तुलसीपुर चौक दाङ।
1: सम्पर्क मोबाइल नम्बर 98649888640 र 98062096061।
7: स्वास्थ्यमा लापरवाही होइन, समयमै विशेषज्ञको सल्लाह लिनुहोस्।
8: होइन माइला, लखर लखर कहाँ हिनेस?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले।

0: जिन्दगी
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यही बाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
0: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाँड च्याक यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल असार 13 गते शनिबार, सन 2026 जून 27 तारीक, जेठ शुक्ल पक्षको त्रयोदशी तिथि।
5: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच रासोपाको नयाँ नेतृत्व चयन, केही कमी कमजोरी भएको स्वीकार्दै आउँदो महाधिवेशनमा सुधार गर्ने लामी छानेको प्रतिबद्धता।
3: राजदूत बन्न करिब 2700 दौड, खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति खोज्ने प्रयास, राहदानी मौजदात सकिँदै भ्रष्टाचार मुद्दाले नयाँ राहदानी प्रयोगमा अन्योल।
4: राम्रोसँग पानी नपर्दा असार दोस्रो हप्तासम्म 11% मात्रै रोपाई, खेतीयोग्य जमिन घट्दै बर्ड फ्लूले किसानलाई क्षति।
3: भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नाग्यो, स्मार्टफोनबाट पूर्व सूचना आएको प्रयोगकर्ताको दावी।
4: र विश्वकप फुटबलमा उस्मान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता, सेनेगलले इराकलाई 5 गोलले हरायो, अहिले 2 खेल चल्दै।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: It's a goal! It's a goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट। मिनी सबै जेनरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
10: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
11: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा नयाँ नेतृत्व चयन भएको छ। पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा सुडिम वागले निर्विरोध निर्वाचित हुनुभएको छ। अरू पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्। महिला उपसभापतिमा सोभिता गौतम विजय हुनुभएको छ। महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। खुला सह महामन्त्रीतर्फ असीम शाह र हरि ढकाल निर्वाचित हुनुभएको छ। महिला सह महामन्त्रीमा निशा डाँगी निर्वाचित हुनुभएको छ। तीन दिनमा सम्पन्न गर्ने भनिएको महाधिवेशनमा छैटौं दिन हिजो मात्र पदाधिकारीका लागि चुनाव भएको थियो। पदाधिकारीको मतदानमा 1289 प्रतिनिधि मात्र सहभागी थिए। केन्द्रीय सदस्यका लागि बुधबार मध्यराति 12 बजेदेखि बिहिबार 12 बजेसम्म मतदान गरिएको थियो, जसमा 2959 जना सहभागी थिए। कुल महाधिवेशन प्रतिनिधि संख्या भने 3859 थियो। बन्द सत्र र निर्वाचन प्रक्रिया पटक पटक प्रभावित हुँदा बढ़दो खर्च र अन्यलका कारण धेरै प्रतिनिधि पदाधिकारीका लागि मतदान नगरी घर फर्किएका थिए। कतिपय प्रतिनिधि केन्द्रीय सदस्यका लागि समेत मतदान नगरी घर लागेका थिए। त्यही कारण करिब 1/3 प्रतिनिधिको मतदानबाट पदाधिकारी चयन गरिएको छ। रासोपाको पहिलो महाधिवेशन व्यवस्थापनका हिसाबले अस्तव्यस्त देखियो। पहिलो महाधिवेशन मार्फत राजनीतिमा फरक संस्कार र शैली स्थापना गर्ने दावी गरेको पार्टीको अधिवेशनमा आन्तरिक लोकतन्त्रको अभाव, पुरानै दलको झल्को दिने प्रचार शैली, अघोषित समूहगत अभ्यास लगायतका कारण आलोचना समेत भयो। बन्द सत्रमा सभापति रवि लामिछानेले राजनीति प्रतिवेदन पेश गरेपछि प्रतिनिधिहरूबीच छलफल नै गराइएन। करिब 7 सेकेण्डमै ताली बजाएर पारित गरियो। आन्तरिक लोकतन्त्र अरू पार्टीमा झैं कुण्ठित गरियो भन्दै आलोचना भयो। नेताहरूले भने समय अभावका कारण छलफल गर्न नसकिएको बताएका छन्। पार्टीको अर्थ राजनीतिक दस्तावेजमा प्रदेश सभा खारेजी र स्थानीय कटौती जस्ता संवेदनशील विषय समावेश थिए, तर विषयमा सुदूरपश्चिम, मधेश र कर्णालीका प्रतिनिधिले आफ्नो फरक मत राख्न पाएनन्। नयाँ पुस्ताका राजनीतिक विश्लेषक नवीन तिवारीका अनुसार रासोपालाई यो अधिवेशन मार्फत अरू दललाई नयाँ राजनीतिक संस्कारको सन्देश दिने अवसर थियो, तर रासोपाले त्यो अवसर गुमाएको छ। अनुभवका कारण केही कमजोरी भएको स्वीकार गर्दै आउँदो महाधिवेशनबाट सुधार गर्ने राष्ट्रपा सभापति रवि लामिछानेले प्रतिबद्धता जनाउनु भएको खबर कान्तिपुरले लेखेको छ।
4: राष्ट्रपा महाधिवेशनपछि विपक्षी दलहरूको खबर, पुराना दलहरूले सरकार विरूद्ध मोर्चाबन्दीको तयारी थालेका छन्। राष्ट्रपा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता, कार्यकर्ता तथा व्यवसायीहरू पक्राउ गर्न थालेपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र मधेसवादी दलहरूले मोर्चा बनाउने तयारी थालेका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार विरूद्ध पुराना दलहरूले संयुक्त मोर्चा बनाउने तयारी थालेको खुलासा गर्नुभएको हो। नेकपा कोशी प्रदेशको विराटनगरमा हिजो आयोजित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो खुलासा गर्नुभएको हो। सरकार विरूद्धको आन्दोलनका लागि मोर्चाबन्दी गर्न कांग्रेस, एमाले, मधेसवादी दलका नेताहरूसँग आफूले कुराकानी गरिरहेको उहाँले बताउनुभयो। सरकार विरूद्ध लड्न सबै दलका नेता संयुक्त मोर्चाबन्दीका लागि सकारात्मक हुनुहुन्छ। प्रचण्डले भन्नुभयो, यसै विषयमा विराटनगरमा कांग्रेस नेता डाक्टर शेखर कोइरालासँग पनि छलफल गरिएको उहाँले बताउनुभयो। हिजो नै नेपाली कांग्रेसका नेता डाक्टर कोइरालासँग विराटनगरमा रहेको उहाँकै निवासमा पुगेर सरकार विरूद्ध संयुक्त मोर्चा बन्दी गर्ने विषयमा प्रचण्डले छलफल गर्नुभएको थियो। सरकार विरूद्ध मोर्चा कस्दै विपक्षी शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
3: नेपालको कूटनीतिक इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धा मार्फत राजदूत छनौट गर्ने सरकारी प्रयासप्रति आकर्षण देखिएको छ। 13 देशका लागि राजदूत बन्न करिब 2700 जनाको आवेदन परेपछि अब सरकारसँग राष्ट्रिय हित प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मंचमा प्रतिनिधित्व गर्न सक्ने योग्य, सक्षम र अनुभवी व्यक्तित्व छनौट गर्ने अवसरसँगै नियुक्ति प्रक्रिया निष्पक्ष, पारदर्शी र विवादरहित बनाउने परीक्षा पनि छ। भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबिया 13 देशका लागि राजदूतको लागि आवेदन मागिएको हो। आवेदन मागेका बाहेक जापान, स्पेन, जर्मनी, रूस, कतार र श्रीलंका पनि राजदूत छैनन्। साउनदेखि इजिप्ट, बंगलादेश, म्यानमार, ब्राजिल सहित 7 देशका लागि राजदूतको कार्यकाल सकेर फर्किँदैछन्। राजदूत बन्न करिब 2700 दौड़, खुला प्रतिस्पर्धाबाट योग्य अनुहार खोज्ने प्रयास, देशगत सूची बनाउँदै परराष्ट्र मन्त्रालय नयाँ पत्रिकामा खबर छ।
4: राजदूतपछि राहदानीको विषय, भ्रष्टाचार मुद्दामा मुछिएको जर्मन कम्पनीले आपूर्ति गरेका 5 लाख नयाँ राहदानी वितरण गर्ने कि नगर्ने भन्नेमा सरकार अन्यलमा देखिएको छ। जर्मन कम्पनीले आपूर्ति गरेका ती राहदानी भ्रष्टाचार मुद्दापछि उत्पन्न कानूनी र राजनैतिक अन्यलका कारण प्रयोगविहीन अवस्थामा थन्किएका छन्। राहदानी विभागसँग अहिले 45,000 भन्दा कम राहदानी मात्र मौजदात छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी अर्थात ई पासपोर्ट खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा असार 8 राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल तथा जर्मनीका दुई कम्पनी भेरिडोस जीएमबीएच र म्युहबाउरका नेपाल स्थित प्रतिनिधि सहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसैता पासपोर्ट वितरणमा समस्या देखिन थालेको हो। मुद्दाकै कारण सरकार भेरिडोसले आपूर्ति गरिसकेका राहदानी पनि वितरण गर्न हिचकिचाइरहेको छ। उता सन् 2010 नेपाललाई राहदानी आपूर्ति गर्दै आएको फ्रान्सेली कम्पनी आइमिडिमिया भने केही महिनाभित्रै नेपालबाट बाहिरिने तयारी छ। दैनिक 5-6 हजारसम्म राहदानी आवेदन परिरहेको अवस्थामा तत्कालीन सरकार खोज्ने समय पनि तत्कालीन समाधान खोज्ने समय पनि सकिँदै गएको छ। मौजदात घट्दै गएपछि राहदानी विभागले दैनिक वितरण गर्दै आएको पासपोर्टको संख्या पनि घटाएको छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
3: काया कैरनमा बर्ड फ्लू मानिसमा सर्ने सम्भावना कतिको हुन्छ भन्ने बारे संक्रामक रोग विशेषज्ञसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ. बेटर अप्लायन्सेस, बेटर को बानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले अस्त व्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच रासोपाको नयाँ नेतृत्व चयन, सरकार विरूद्ध मोर्चा कस्तै विपक्षी, राजदूत बन्न करिब 2700 दौड़, खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति खोज्ने प्रयास, राहदानी मौजदात सकिँदै भ्रष्टाचार मुद्दाले नयाँ राहदानी प्रयोगमा अन्यूल लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी खबर. समयमै मनसून सक्रिय नहुँदा यो वर्ष असार 12 अर्थात हिजोसम्म देशभर 11.33% मात्र धान रोपाई सकिएको छ. विगतमा जस्तै यसपालि पनि समयमै पानी नपर्दा देशभरका किसानले रोपाईलाई तीव्रता दिन नसकेको कृषि विभागले जनाएको छ. विभागको तथ्याङ्क अनुसार हिजोसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% रोपाई सकिएको छ, तर कर्णालीमा सबैभन्दा कम धान खेती हुने क्षेत्रफल छ. त्यसैले त्यहाँ थोरै रोपाई हुँदै पनि प्रतिशतको आधारमा अन्य प्रदेशमा भन्दा बढ़ी देखिएको हो. जलवायु परिवर्तनको बढ़दो असरका कारण समयमै पर्याप्त मनसून नहुने प्रवृत्ति बढ़दै गएपछि कृषि अनुसन्धान परिषद नार्कले सुक्खा सहने धानको जात विकास गर्न थालेको छ. नार्कले सुक्खा 1, 2, 3, 4, 5, 6 डुबान सहन सक्ने साबा मनसुली सब 1 र सिहराङ सब 1 तथा सुक्खा र डुबान दुवै सहन सक्ने बौगुडी 1 र 2 जात विकास गरी किसान स्तरमा प्रयोग गर्न प्रोत्साहन गरिरहेको जनाएको छ. यसैबीच विगत 6 वर्षमा 82,000 हेक्टर खेतीयोग्य जमीनमा रहेको छ. कृषि विभागका अनुसार आर्थिक वर्ष 76-77 आर्थिक वर्ष 82-83 82,043 हेक्टर खेतीयोग्य जमीन घटेको हो. धानको उत्पादन भने सामान्य बढ़ेको तथ्याङ्कले देखाएको छ. तीव्र शहरीकरण, औद्योगिकरण, जग्गाको खण्डीकरण, बसाई सराई, बाँझो जग्गा बढ़दै जानु, सिंचाईको अभाव र जलवायु परिवर्तन, बढ़दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति अभाव हुँदा खेतीयोग्य जमीन क्रमशः घट्दै गएको विभागले जनाएको छ. कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मी जमीन बाँझो छोड्ने क्रम बढ़दै जाँदा खेतीयोग्य जमीन घट्दै गएको बताउनुहुन्छ. खेतीयोग्य जमीन बाँझै छाडेर आन्तरिक बसाई सराईसँगै विदेश जाने क्रम बढ़दै गएकाले पनि वर्षेनी खेतीयोग्य जमीन घट्दै गएको उहाँको भनाई छ. देशमा वार्षिक झण्डै 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि अहिलेको उत्पादनको आधारमा करिब 10 लाख मेट्रिक टन धान अपुग हुने गरेको छ. माग अनुसार उत्पादन नहुनु, उपभोक्ताको खाने बानीमा आएको परिवर्तनसँगै मसिनो तथा बासनादार चामलको माग बढ़दा धान तथा चामलको आयात बढ़दै गएको तथ्याङ्कले देखाएको छ. आजका सबै जसो पत्र पत्रिकाले यी खबर छापेका छन्.
2: नेपालमा बर्ड फ्लू अब आकस्मिक महामारी मात्र नभई हरेक केही वर्षमा दोहोरिने मौसमी चुनौती जस्तै बन्दै गएको छ. यसले लामो समयदेखि किसान ठूलो मारमा पर्दै आएका छन्. 2065 सालदेखि अहिलेसम्म पछिल्ला 3 वर्ष बाहेक निरन्तर जस्तै देखिँदै आएको यो रोगले 18 वर्षको अवधिमा 34 लाख भन्दा धेरै पंक्षी र 55 लाख भन्दा बढ़ी अण्डा नष्ट हुँदा किसानलाई ठूलो क्षति भएको छ. यसले सरकार, पोल्ट्री व्यवसायी तथा किसानलाई बर्ड फ्लू विरूद्ध गम्भीर पूर्व तयारीमा जुट्नुपर्ने भएको छ. यो क्षेत्रमा लामो समयदेखि कार्यरत पशु चिकित्सक मणिप्रसाद सापकोटा अब गम्भीर तयारीमा नलागे किसानको थप क्षति हुने बताउनुहुन्छ. 2082 चैतदेखि शुरू भएको पछिल्लो प्रकोपले मात्रै 11 जिल्लामा ठूलो क्षति पुर्याएको छ भने पशु पंक्षी स्वास्थ्यसँगै जनस्वास्थ्य, जैविक सुरक्षा र अर्थतन्त्र समेत प्रभावित बनेको उहाँले उल्लेख गर्नुभयो. पछिल्लो पटक देखिएको बर्ड फ्लूका कारण कम्तीमा 6 लाख कुखुरा, 10 लाख अण्डा र 2 लाख किलो दाना नष्ट गरिएको पशु विभागले जनाएको छ. बर्ड फ्लूको सबैभन्दा ठूलो असर लेयर्स कुखुरा पालक किसानले भोगिरहेका छन्। नेपालमा करिब 50 लाख लेयर्स कुखुरा पालिएकोमा पछिल्लो संक्रमणका कारण 7 लाख लेयर्स कुखुरा मरेको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो. काठमाडौँ उपत्यका सहितका विभिन्न ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको हो. यो रोग कुखुरा र हाँस लगायतका पंक्षीहरूमा छिटे फैलिने अति संक्रामक रोग हो. बर्ड फ्लू मान्छेमा सर्छ कि सर्दैन अनि मासु र अण्डा खान हुन्छ कि हुँदैन भन्ने पनि धेरैलाई अन्यूल छ. यसबारे साथी सम्झना महर्जनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुरोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोध्नु भएको छ.
4: यो कुखुराबाट मानिसमा सर्ने गरे तापनि त्यति सहज रूपमा अथवा एकदम व्यापक रूपमा सरेको चाहिँ पाइएको छैन। मानिसबाट मानिसमा व्यापक रूपमा सरेको पनि पाइएको छैन। त्यति सहज रूपमा सरेको जस्तो नदेखे तापनि सरिसकेपछि र वास्तवमा लक्षण देखिसकेपछि यसको मृत्युदर उच्च भएको हुनाले हाम्रो लागि चाहिँ अलिकति चिन्ताको विषय रहेको चाहिँ हामीले पाउँदछौ।
5: के गरी बर्ड फ्लू मानिसमा छ भने लक्षण चाहिँ के देखिन्छ?
4: बर्ड फ्लूको लक्षण चाहिँ सामान्यतया जुन मौसमी रुघाखोकीमा हामीले देख्छौँ त्योभन्दा खास फरक हुँदैन। अहिले रुघाखोकी, खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, जिउ दुख्ने, कसैकसैलाई पखाला लाग्ने, ज्वरो आउने, यी कुराहरूले हुन्। तर हाम्रो फोक्सोको यो तल्लो भाग भनौँ कडाखाको निमोनिया गराउन सक्ने क्षमता यसमा भएको हुनाले अहिले चाहिँ 50% भन्छौँ मानिसको चाहिँ मृत्यु भएको हाम्रो तथ्याङ्क भएको हुनाले गर्दाखेरि नै अब बर्ड फ्लूलाई सासोका साथ हामीले हेर्ने गरेको चाहिँ पाउँदछौँ।
5: पछिल्लो समयमा जुन ठाउँमा बर्ड फ्लू देखिएको छ र निसंक्रमण गरेका छन् यति हुँदाहुँदै पनि त्यो क्षेत्र भएर मानिसहरू हिँडुल गर्न पनि डराउने त्यो विषयमा चिन्ताहरू भएको पनि देखिन्छ। केमा सावधानी अप्नाउने त्यो क्षेत्रका मानिसहरूले?
4: तपाईँ हामीले एकदमै आत्तिनुपर्ने अवस्था होइन। एकपटक निर्मूलीकरण गरिसकेपछि त्यो ठाउँबाट हिँड्ने नहुने, त्यहाँ जाने नहुने भन्ने केही पनि होइन। क्लोज कन्ट्याक्ट भन्छ नजिकको, जस्तो उदाहरणको लागि कृषक भयो, कुखुराहरू ढुवानी गर्ने समूह भयो, बिक्री वितरण गर्ने जो एकदमै लामो समय कुखुरा हाँसको नजिक रहने छ, त्यस्तै बच्चालाम काम गर्ने उहाँहरूको हकमा यो जोखिम पक्कै पनि छ। त्यसमा पनि अब तपाईँ हामी झन् निर्मूलकरण गरेको ठाउँबाट हिँड्ने नहुने, कतै के होला कि भने डराउन पनि तपाईँ हामीले चिन्ता या त्यो खालको मनमा कुरा लिनै हुँदैन भन्ने मेरो सुझाव छ।
5: अब यो बेला चाहिँ विशेष गरेर अब अण्डा मासु खान मिल्छ कि मिल्दैन भन्ने चिन्ता पनि छ, र कुखुरा मासु, हाँसको मासु र अण्डा चाहिँ खानै नमिल्ने हो अथवा के गर्नुपर्छ यो बेला?
4: पक्कै पनि यो बारेमा जानकारी हुनु पनि जरुरी छ जस्तो चाहिँ मलाई लाग्दछ। प्रमुख आहार मध्येमा कुखुराको मासु पनि पर्छ र सँगसँगै प्रोटिनको मुख्य स्रोत नै भन्ने गरिन्छ, अण्डा पनि पर्छ, कुखुराको हाँसको अण्डाहरू हामीले प्रयोग मजाले गर्न सक्छौँ। यसमा तपाईँहरू कोही पनि चिन्तित हुनुपर्ने अवस्था छैन। सतर्कता अप्नाउनु पनि एउटा मात्र स्रोत पर्छ, त्यो भनेको चाहिँ राम्रोसँग पकाएको हुनुपर्छ। अब कतिपयले हुन त अब हाफ बोइल खाने अण्डा यस्तो कुराहरू पनि छन्, तर त्यो होइन। अण्डालाई पनि हामीले राम्रोसँग पकाऊ, मासुलाई पनि राम्रोसँग पकाऊ। अब यो भन्दै गर्दाखेरि खास गरी चाहिँ भाइरस कम्तीमा 70°C भन्दा माथि तापक्रम पुग्यो भने त्यसले गर्दाखेरि यो निस्क्रिय हुन्छ। त्यसले गर्दाखेरि चाहिँ तपाईँ हामीले जुन खाने मासु या अण्डा राम्रोसँग पकाएको छैन मजाले ढुक्क भएर खान सक्नुहुन्छ। म अहिले पनि डेली नै अण्डा खाने गर्छु र म ढुक्कसँग खान्छु, किन भन्दाखेरि मैले राम्रोसँग पकाएको छु। त्यसले गर्दा यो यस्तो कुराहरूमा तपाईँहरूले आत्तिनुपर्ने अवस्था चाहिँ म केही पनि देख्दिनँ। कुखुराको मासु राम्रोसँग पकाएर खानुहोस्, अण्डा राम्रोसँग उमालेर राम्रोसँग पकाएको अण्डा खानुहोस्, तपाईँहरूलाई त्यहाँबाट बर्ड फ्लू लाग्दैन, तपाईँहरू ढुक्क हुनुहोला।
5: जो चाहिँ एकदमै क्लोज कन्ट्याक्टमा हुन्छ र विशेष जोखिम पनि हुन्छ नि बर्ड फ्लूको, उहाँहरूलाई सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ?
4: व्यक्तिगत सरसफाईलाई विशेष ध्यान दिनुहोस्, मास्क लगाउनुहोस् र हामीले जुन फ्लूहरूमा जसरी बस्ने उपायहरूको बारेमा कुराकानी गर्छौँ, मास्क लगाउने हात साबुन धुने, यही कुराहरू चाहिँ तपाईँहरू यदि अवलम्बन गर्नुभयो भने
2: उहाँ हुनुहुन्थ्यो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
7: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
6: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
8: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
9: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
10: सम्पर्क मोबाइल नम्बर 9822964264।
11: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
14: होइन,
10: कसलाई के भयो?
14: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगंज लैजान हिँडेको।
10: कहाँ नेपालगंज दौड़ाउन लागेको? हाम्रै दाङ घुराईको संजीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौड़ेको?
14: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको।
10: घुराहीको संजीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआईसीयू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
14: सम्पर्क संजीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
3: सगरमाथा, लोत्से, मकालु र आमा दब्बलम आरोहण गरिसक्नुभएका फुरा शेर्पा पनि नाङ्गा पर्वत र माउन्ट केटुमा इतिहास बनाउन पाकिस्तान पुग्नु भएको छ। उहाँहरू मात्रै होइन, यति बेला नेपालमा वसन्तकालीन आरोहण बन्द भएसँगै फुर्सदिला भएका शेर्पा आरोही तथा पथ प्रदर्शक नेपालमा आरोहणको सिजन सकिने बित्तिकै देश बाहिरका 8,000 मिटर भन्दा अग्ला हिमालमा डोरी टाँग्न र आरोहीलाई सघाउने कामका लागि युरोप, अमेरिका र पाकिस्तान जस्ता गन्तव्यमा पुगेका छन्। नेपाल पर्वत आरोहण संघका महासचिव राजेन्द्र बहादुर लामाले नेपालमा आरोहण सकिएपछि विदेशमा हिमालमा आरोहण गर्न जाने क्रम पहिलेदेखि नै प्रचलनमा रहे पनि पछिल्लो समय कामकै खोजीका लागि विदेशी नै पर्वत आरोही र पथ प्रदर्शकको संख्या वर्षेनी बढ़दै गएको बताउनुभयो। सगरमाथा, लोत्से, मकालु लगायतका हिमाल आरोहणका लागि बाटो बनाउने, डोरी टाँग्ने काममा संलग्न आयुषफल डाक्टरदेखि भरिया र अनुभवी पथ प्रदर्शकका रूपमा आरोहणमा सहजीकरण गर्दै आएका सक्रिय युवा काम र रोजी रोटीकै लागि बाह्य देश पुग्ने गरेका वहाँले बताउनु भएको छ। विदेशमा आरोहण गर्दै नेपाली शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: अब विदेशको खबर, भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नागेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या 920 जना पुगेको विपद निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। 3,360 जना घाइते भएका छन्। उद्धारकर्ताले बाँचेकाहरूको खोजी गरिरहेका छन्। दुई शक्तिशाली भूकम्पबाट राजधानी काराकास सहित देशका विभिन्न भाग प्रभावित भएका छन्। घाइते भएकाको अस्थायी शिविरमा उपचार भइरहेको छ। सयौंको संख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मी खटिएका छन्। यो एक शताब्दीमा त्यहाँ आएको सबैभन्दा शक्तिशाली भूकम्प थियो, तर भूकम्प आउनुभन्दा केही क्षण पहिले धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन्। गुगलको एन्ड्रोइड र एप्पलको आईओएस दुवैमा सरकारबाट भूकम्प, बाढ़ी पहिरो जस्ता संकटकालीन सूचना देखाउने विकल्प छ।
3: अब खेल खबर, फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई 4-1 गोलले पराजित गरेको छ। लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आईको विजेता बन्दै नकआउट चरणमा पुगेको हो। यो समूहबाट साबिक उपविजेता फ्रान्स सहित नर्वे यसअघि नै नकआउट चरणमा पुगिसकेका थिए। गैरातीको खेल समूह विजेता बन्नका लागि निर्णायक थियो। यो खेलमा फ्रान्सका उस्मान डेम्बेले ह्याट्रिक गरे। उनले खेलको 7, 20 र 32 मिनटमा गोल गरे। त्यस्तै फ्रान्सका लागि डिजायर डोएले दोस्रो हाफको इन्जुरी समयमा 1 गोल थपे। नर्वेका थेलो आस्कारले 1 गोल फर्काए। नर्वेले यो खेलमा एर्लिङ हालान्डलाई विश्राम दिएको थियो। यो विश्वकपमा यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र क्यानाडाका जोनाथन डेभिडले ह्याट्रिक पूरा गरेका थिए। विश्वकप फुटबलमा गैराती नै भएको अर्को खेलमा सेनेगलले इराकलाई 5 गोल अन्तरले हराएको छ। यो जितसँगै समूह आईमा 3 खेलबाट 3 अंक जोड़ेको सेनेगल तेस्रो स्थानमा छ। गोल अन्तर सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट 8 टोली मध्ये 1 बन्ने सम्भावना छ। यसका लागि अरू नतिजामा भर पर्नेछ। सेनेगल विश्वकप फुटबलमा एकै खेलमा 5 गोल गर्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। समूह आईको इराक बाहिरिएको छ। विश्वकप फुटबलमा अहिले समूह एचका 2 खेल भइरहेका छन्। अमेरिकाको हस्टन रंगशालामा नवप्रवेशी केप भरेर साउदी अरब तथा मेक्सिको ग्वाडालजारा रंगशालामा उरुग्वे र स्पेनले खेलिरहेका छन्। अहिले खेलको 38 मिनट चलिरहेको छ र केप भर्डे तथा साउदी अरेबिया, उरुग्वे र स्पेनले अहिलेसम्म गोलरहित बराबरी खेलिरहेका छन्। तालिकामा स्पेन 4 अंकसहित शीर्ष, समान 2 अंकसहित उरुग्वे दोस्रो तथा केप भर्डे तेस्रो र 1 अंकसहित साउदी अरब पुछारमा छ। त्यस्तै अहिले बिहान पाउने 9 बजे समूह जीका 2 खेल हुँदैछन्। क्यानाडाको बीसी प्लेस भ्याकुकुभरमा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रंगशालामा इजिप्ट र इरानले खेल्दैछन्। तालिकामा इजिप्ट 4 अंकसहित शीर्ष, समान 2 अंकसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंकसहित न्यूजील्याण्ड पुछारमा रहेको छ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। मनसून भित्रिएको एक हप्ता भन्दा बढ़ी भइसक्दा समेत अझै सक्रिय हुन सकेको छैन। राम्रोसँग पानी नपर्दा गर्मी बढ़ेको छ। गैराती पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँमा पानी परेको छ। आज दिउँसो कोशी प्रदेशका तराई भेग तथा मध्य प्रदेशका थोरै ठाउँमा, बागमती गण्डक र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा आज पनि तातो लहर हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति कोशी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
3: भारतले नेपालबाट आयात हुने चियाको 20% खेपमा अनिवार्य नमूना परीक्षण गर्ने व्यवस्था यथावत राखेको छ, जसले नेपाली चिया निर्यात अझै सहज हुन सकेको छैन। सरकारी आश्वासनपछि झापा र इलामका बन्द चिया उद्योग भने पुनः संचालनमा आएका छन्। चिया उद्योग खुले पनि निर्यात अन्यलमै रहेको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढ़ेर 30 पुगेको छ। देशभर आंगिक र सम्बन्धन प्राप्त गरी 1,608 क्याम्पस रहेका खबर कान्तिपुरले लेखेको छ।
3: परम्परागत रूपमा सीमापार व्यापार गर्दै आएका दार्चुलाको ब्यास गाउँपालिका क्षेत्रका व्यापारी चीनको तिब्बत ताक्लाकोट पुगेका छन्। मौसमी व्यापारका रूपमा भए पनि स्थानीय बासिन्दाले पुस्तौंदेखि ताक्लाकोटमा व्यापार गर्दै आएका छन्। यस वर्ष पहिलो पटक दार्चुलाबाट व्यापारी टोली ताक्लाकोट पुगेको स्थानीय प्रशासनले जनाएको छ।
2: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचार संहिता ल्याएको छ।
3: एमालेसँग संसद र सड़क दुवै मोर्चामा मिलेर अघि बढ़ने सार्वजनिक अभिव्यक्ति दिएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार भोलि काठमाण्डुमा लामो समयपछि एउटै मञ्चमा देखिँदै हुनुहुन्छ।
2: र जघन्य तथा गम्भीर बाहेका अपराधका आरोपीलाई पक्राउ गर्नु पूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ।
3: उमेरले होइन कर्मले बाँच्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच रासोपाको नयाँ नेतृत्व चयन केही कमी कमजोरी भएको स्वीकार्दै आउँदो महाधिवेशनमा सुधार गर्ने लामी छानेको प्रतिबद्धता।
2: राजदूत बन्न करिब 2700 दौड़, खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति खोज्ने प्रयास। राहदानी मौजदात सकिँदै भ्रष्टाचार मुद्दाले नयाँ राहदानी प्रयोगमा अन्यल।
3: राम्रोसँग पानी नपर्दा असार दोस्रो हप्तासम्म 11% मात्रै रोपाई, खेतीयोग्य जमिन घट्दै बर्ड फ्लूले किसानलाई क्षति।
2: भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नाग्यो, स्मार्ट फोनबाट पूर्व सूचना आयोगको प्रयोगकर्ताको दावी।
3: र विश्वकप फुटबलमा उस्मान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता, सेनेगलले इराकलाई 5 गोल अन्तरले हरायो, अहिले 2 वटा खेल चल्दै।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। ट्राफिक प्रहरीले ड्यूटीको बेला कसैसँग हात मिलाए कार्यवाही हुने प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सड़कमा आयोजना ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने मोटरसाइकलवालालाई जरिवाना तिराउन कागजमा लेख्दैछन् अनि ती मोटरसाइकलवाला भन्दैछन् चिट नकाट्नुस् है नत्र हात मिलाइदिउँला नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
15: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
16: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
17: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
18: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दान। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
19: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दांग में।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
21: नेपाली जुत्ता घर
22: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
21: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
22: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
21: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
22: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: ब्रेज मेलामा झ्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ झ्याम्मै लिएर जानुहोस्। झ्याम्मै भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गतेदेखि 16 गतेसम्म।
2: स्थान राप्ती अटो इन्जिनियरिङ बजाज सोरुम, शहीद गेट, गुराही, दाङ।
3: सम्पर्क फोन 082-562-4023। सम्पर्क मोबाइल नम्बर 98-578-30-151, 98-478-33-133 र 98-686-37-244।
4: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
5: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
5: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
6: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
7: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
6: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, गोराही, दाल। फोन नम्बर 082-562-23, 98-478-1817 र 98-478-35-645।
9: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, खबर पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र अमृता डागी र सहकर्मी देवा भूषालसँगै म शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रममा अहिले रेडियो बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा पनि हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौ मुख्य खबरका शीर्षकहरूबाट।
1: लागू औषधमा लट्ठिँदै युवा, कमलरी मुक्ति घोषणाको 13 वर्षसम्म पनि पाएनन् परिचय पत्र।
0: राप्तीमा शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम शुरू, दंगीशरणका 7 वडामा निशुल्क पाठ्यकरको स्वास्थ्य शिविर
1: र लमहीको हरेक ओडामा ओडा स्तरीय मेलमिलाप केन्द्र स्थापना।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: आज हामीसँग चारवटा राष्ट्रिय दैनिकहरू आइपुगेका छन्, नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक तथा गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट हामीसँग रहेको छ भने आज हामीले पहिलो समाचार नयाँ युगबोध राष्ट्रिय दैनिकको कमलहरी मुक्ति घोषणाको 13 वर्ष परिचय पत्रबाट अझै वञ्चित शीर्षकको समाचार लिएका छौं।
2: सरकारले नेपाललाई कमलहरी मुक्त घोषणा गरेको 13 वर्ष पूरा भएको छ, तर मुक्ति घोषणासँगै गरिएका प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन नहुँदा हजारौं मुक्त कमलहरी आधारभूत सेवा सुविधाबाट वञ्चित रहेको मुक्त कमलहरीहरूले गुनासो गरेका छन्। 2017 असार 13 गते सरकार र मुक्त कमलहरी प्रतिनिधि बीच 10 बुधे सहमति भएपछि नेपाललाई औपचारिक रूपमा कमलहरी मुक्त घोषणा गरिएको थियो, तर परिचय पत्र वितरणदेखि शिक्षा, छात्रवृत्ति, रोजगारी, पुनस्थापना र आवास व्यवस्थापनका अधिकांश प्रतिबद्धता अझै अधूरै रहेको मुक्त कमलहरी विकास मंचले जनाएको छ। मंचकी संस्थापक अध्यक्ष मञ्जिता चौधरीका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा हाल 12,769 जना मुक्त कमलहरी छन्। ती मध्ये 4,934 जनाले मात्रै परिचय पत्र पाएका छन् भने बाँकी 7,835 जना अझै परिचय पत्र विहीन छन्। उहाँका अनुसार परिचय पत्रको अभावकै कारण धेरै मुक्त कमलहरीले सरकारले उपलब्ध गराउने छात्रवृत्ति, उच्च शिक्षाका अवसर, सामाजिक सुरक्षा तथा अन्य सेवा सुविधा प्राप्त गर्न सकेका छैनन्। मुक्त कमलहरीहरूको परिचय पत्र, छात्रवृत्ति, कानूनी अधिकार र पहिचान सुनिश्चित गर्न हामी निरन्तर संघर्ष गर्दछौ। अध्यक्ष चौधरीले भन्नुभयो, सरकारले कहाँ के काम नगरेको होइन, तर सहमति अनुसार हुनुपर्ने काम अझै पूरा भएको छैन। मञ्चका अनुसार मुक्तिपछि 127 जना मुक्त कमलहरी र स्नातकोत्तर तहमा अध्ययनरत छन् भने करिब 700 जना विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गरिरहेका छन्। तर परिचय पत्र नहुँदा धेरै विद्यार्थीले उच्च शिक्षामा पाउने छात्रवृत्तिबाट वञ्चित हुनु परेको र कतिपयले आर्थिक अभावका कारण पढ़ाई नै बीचमै छाड्नु परेको अवस्था रहेको अध्यक्ष चौधरीले बताउनुभयो। उहाँले अध्ययनबाट बाहिरिएका मुक्त कमलहरीलाई लक्षित गरी सिपमूलक तालिम सञ्चालन गर्न, उनीहरूको क्षमता र दक्षता अनुसार रोजगारीको व्यवस्था गर्न तथा जग्गा विहीन मुक्त कमलहरीलाई मुक्त कमैया सरह कानूनी मान्यता दिई जग्गा र सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। आजको युगबोध राष्ट्रिय दैनिकमा सन्तोष दहितले यो खबर लेख्नु भएको छ।
1: डंकीशरण गाउँपालिकाको आयोजनामा गाउँपालिकाका 7 वटै ओडामा पाठ्यक्रम सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। प्रत्येक ओडामा गरिएको निशुल्क शिविरबाट महिलाको पाठ्यक्रम सम्बन्धी समस्या देखा परेको डंकीशरण स्वास्थ्य शाखामा कार्यरत सिनियर नर्सिङ अधिकृत राधा शर्माले जानकारी दिनुभयो। 7 वटै ओडामा गरिएको शिविरबाट 817 जना सहभागी भएकोमा 725 जनाले पाठ्यक्रमको क्यान्सरको प्रारम्भिक जाँच गराएका थिए, जसमध्ये क्यान्सर शंकास्पद 50 जना फेला परेको र पाठेघरको मुखमा मासु पलाएको 24 जना, पहिलो पटक दोस्रो स्टेजका 7 जना, तेस्रो स्टेजका 7 जना र चौथो स्टेजका 1 जना फेला परेको नर्सिङ अधिकृत शर्माले जानकारी दिनुभयो। सप्ताहव्यापी गरिएको शिविर अन्तर्गत ओडा नम्बर 1 को 76 जना सहभागी मध्ये 64 जनाले पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गराएकोमा पाठेघरको मुखमा मासु पलाएको 1 जना, क्यान्सर शंकास्पद 4 जना भेटिएका हुन्। वडा नम्बर 2 मा 169 जना सहभागी भएकोमा 140 जनाले पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गराएकोमा क्यान्सर शंकास्पद 10 जना, पाठेघरमा मासु पलाएको 7 जना, पहिलो तथा दोस्रो स्टेजका 5 जना भेटिएका हुन्। वडा नम्बर 3 मा 90 जना शिविरमा सहभागी रहेकोमा 81 जनाको पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गरिएकोमा 4 जना शंकास्पद, 1 जना पाठेघरमा मासु पलाएको र पहिलो र दोस्रो स्टेजको 5 जना र चौथो स्टेजको 1 जना फेला परेका छन्। यसैगरी वडा नम्बर 4 मा 131 जना शिविरमा सहभागी मध्ये 20 जनाले पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गराएको र 4 जना शंकास्पद भेटिएको तथा 4 जना पाठेघरमा मासु पलाएको दोस्रो र तेस्रो स्टेजका 19 जना फेला परेका छन्। वडा नम्बर 5 मा 108 जना शिविरमा सहभागी मध्ये 93 जनाले पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गराएकोमा शंकास्पद 7 जनाको पाठेघरमा मासु पलाएको जाँच, 5 जना पहिलो र दोस्रो स्टेजका, 4 जना र तेस्रो स्टेजका एकजना फेला परेको छन्। प्रमोद आचार्यले यो समाचार गोरक्षी राष्ट्रिय दैनिकमा लेख्नु भएको छ।
2: राप्ती गाउँपालिकाको आयोजनामा ओडा नम्बर चारको माध्यमिक विद्यालय मौरीघाटमा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले प्रार्थना व्यवस्थापन तथा सांगीतिक पीटी सम्बन्धी दुई दिने व्यावहारिक उत्प्रेरणा तालिम शुक्रबारदेखि शुरू भएको छ। विद्यालयमा अनुशासन, सकारात्मक सोच, नेतृत्व विकास तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्दै विद्यालय शिक्षालाई व्यावहारिक र जीवनोपयोगी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि अनुशासन, सकारात्मक सोच र नैतिक मूल्यको विकास आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यावहारिक सिप, नेतृत्व क्षमता र जीवनोपयोगी शिक्षासँग जोड्नुपर्नेमा जोड़ दिनुभएको थियो। यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले विद्यालय अभिभावक र समुदाय बीचको सहकार्यबाट मात्रै अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न सकिने बताउनुभयो। उहाँले सांगीतिक पीटी र प्रार्थना व्यवस्थापनले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकास गर्न सहयोग पुग्ने आधार राख्नुभयो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराम पाठकले शिक्षा क्षेत्रको सुधार स्थानीय सरकारको प्रमुख प्राथमिकता मध्ये एक रहेको बताउनुभयो। विद्यालयहरूमा सृजनात्मक तथा व्यावहारिक सिकाइको वातावरण निर्माण गर्न यस्ता तालिम प्रभावकारी हुने उल्लेख गर्दै प्रशिक्षणबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा लागू गर्न सहभागीहरूले आग्रह गर्नुभएको थियो। तालिममा सांगीतिक पीटी तथा सिक्दै सिकाउँदै शैक्षिक राष्ट्रिय अभियानका प्रशिक्षक हरिश ओलीले सहजीकरण गरिरहनु भएको थियो। आजको युगबोध राष्ट्रिय दैनिकमा खबर छ।
1: लम्ही नगरपालिकाले न्यायमा नागरिकको सहज पहुँच सुनिश्चितता गर्ने उद्देश्यले सबै ओडामा ओडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गर्ने अभियान शुरू गरेको छ। अभियान अन्तर्गत शुक्रबार ओडा नम्बर 1, 2 र 3 मेलमिलाप केन्द्र स्थापना गरी आवश्यक फर्निचर तथा अन्य सामग्री हस्तान्तरण गरिएको छ। बाँकी ओडामा छिट्टै केन्द्र स्थापना गरिने लम्ही नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत महेश थापा ठेडीले जानकारी दिनुभयो। मेलमिलाप केन्द्र स्थापनाका क्रममा लम्ही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले स्थानीय स्तरमा देखिने सामान्य विवादहरू अदालतसम्म पुग्नु अघि नै आपसी समझदारीबाट समाधान गर्नु नै केन्द्र स्थापनाको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँले सानातिना विवाद अदालतसम्म पुग्दा समय, श्रम र आफै खर्च बढ़ने मात्र होइन आपसी सम्बन्ध पनि सुध्रिने बिग्रिने अवस्था आउँछ। मेलमिलाप केन्द्रले संवाद, सहमति र समझदारी मार्फत विवाद समाधान गरी सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्छ। कार्यवाहक नगर प्रमुख योगीले प्रत्येक ओडामा सञ्चालन हुने मेलमिलाप केन्द्रले नागरिकलाई आफ्नै समुदायभित्र सहज रूपमा न्याय प्राप्त गर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रिय स्मृति गजनेरले गोरक्षी राष्ट्रिय दैनिकमा यो समाचार लेख्नु भएको छ।
2: शिक्षण सिकाई प्रक्रियालाई प्रविधि मैत्री, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले लक्ष्मी सनराइज ब्याङ्क लिमिटेड तुलसीपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर कार्यक्रम अन्तर्गत राप्ती बबई क्याम्पसलाई करिब 1,60,000 रूपियाँ बराबरको स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा क्याम्पस प्रमुख गणेश पाद्रेको अध्यक्षतामा भएको कार्यक्रममा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस संचालक समितिका उपाध्यक्ष मिनराज ओलीले आधुनिक शिक्षामा सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको भन्दै बन्दै गएको उल्लेख गर्दै स्मार्ट बोर्डले कक्षा कोठाको शिक्षण प्रणालीलाई थप प्रभावकारी, गुणस्तरीय र विद्यार्थी केन्द्रित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा गरिरहेको लगानी प्रशंसनीय रहेको बताउँदै यस्ता सहकार्यलाई आगामी दिनमा अझ विस्तार गर्नुपर्ने आवश्यक औल्याउनुभयो। ब्याङ्कका शाखा प्रबन्धक रंजन कोइरालाले लक्ष्मी सनराइज ब्याङ्कले बोर्डिङ बैंकिंग सेवा प्रदान गर्नुका साथै शिक्षा स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा पनि निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। आधुनिक प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि समुदायमुखी र शिक्षा मैत्री कार्यक्रममा निरन्तर दिने जानकारी दिनुभयो। आजको राप्तीपोष दैनिकमा खबर छ।
1: दाङको राप्ती गाउँपालिका वडा नम्बर चार पिपरखुट्टीमा सञ्चालन गरिएको दुना टपरी उत्पादन सम्बन्धी सिप विकास तालिम बिहिबार सम्पन्न भएको छ। स्थानीय महिलालाई स्वरोजगारमुखी सिप प्रदान गरी आय आर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले राप्ती गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिममा स्वरोजगार महिला समूहका 15 जना महिलाको सहभागिता रहेको थियो। 5 दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले साल लगायत विभिन्न प्रकारका पाथहरूको प्रयोग गरी दुना टपरी निर्माण गर्ने व्यावहारिक सिप हासिल गरेका छन्। साथै उत्पादनको गुणस्तर कायम गर्ने विधि, बजारीकरण तथा उद्यमशीलता सम्बन्धी आधारभूत जानकारी समेत प्रदान गरिएको थियो। गणतन्त्र राष्ट्रिय दैनिकमा यो समाचार रहेको छ।
2: राप्ती गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेट सहित विभिन्न समितिका प्रतिवेदन तथा विधेयक गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएका छन्। गाउँपालिकाको दोस्रो गाउँसभाको 9 अधिवेशन अन्तर्गत शुक्रबार बसेको बैठकले असार 10 गते प्रस्तुत गर्नुभएको 75,96,000 रूपियाँ बराबरको बजेटमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको हो। सभाले बलिराम चौधरीले पेश गर्नुभएको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन 2083, विष्णु पोखरेलले पेश गर्नुभएको विधायन समितिको प्रतिवेदन 2083, उपाध्यक्ष कमलापति चौधरीले पेश गर्नुभएको योजना अनुगमन तथा मूल्यांकन समितिको प्रतिवेदन 2083 तथा न्यायिक समितिको प्रतिवेदन 2083 समेत सर्वसम्मत रूपमा पारित भएको छ।
1: 2083 जेठ 18 गते दाङ प्रहरीले तुल्सीपुर 6 10 ग्राम 190 मिलिग्राम ब्राउन सुगर सहित 25, 26, 27 र 30 वर्षीय 4 जना युवालाई पक्राउ गर्यो। अर्को दिन जेठ 19 गते तुल्सीपुर 3 960 मिलिग्राम ब्राउन सुगर सहित 27 वर्षीय युवा पक्राउ गर्यो। फेरि जेठ 21 गते प्रहरीले घोराई 15 340 मिलिग्राम ब्राउन सुगर सहित 24, 25 वर्षका 4 जना युवालाई पक्राउ गर्यो भने सोही दिन घोराई 14 80 मिलिग्राम ब्राउन सुगर सहित 18 र 28 वर्षीय 2 युवा पक्राउ परे। यो क्रम अर्को दिन पनि जारी रहयो। जेठ 22 गते प्रहरीले भालुबाङबाट 1 जना युवालाई 6 ग्राम 770 मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गर्यो। यति मात्रै होइन, जेठ महिनाकै 9 र 9 देखि 13 गतेसम्म प्रहरीले 40 ग्राम 550 मिलिग्राम ब्राउन सुगर सहित थप 162 जनालाई पक्राउ गरिसकेको छ, जसमा 23 जना त महिला हुन् र ती धेरैजसो युवा छन्। गत जेठ महिनाको 10 दिनकै तथ्याङ्क हेर्दा दाङ प्रहरीले लगभग 64 ग्राम 740 मिलिग्राम ब्राउन सुगर सहित 174 जनालाई पक्राउ गरी अनुसन्धान थाल्यो। प्रहरीको पछिल्लो यो तथ्याङ्कले दाङमा लागू औषध दुर्व्यसनी र कारोबारीको मौलाउँदो अवस्था उजागर गरेको छ भने यति ठूलो कारोबार र औषधि लागू औषधको सेवनले दाङको युवालाई दुर्व्यसनमा लट्ठ्याउँदै लगेको छ। जेएन सागरले लागू औषधमा लट्ठिँदै युवा शीर्षकमा नयाँ युगबोध राष्ट्रिय दैनिकमा यो समाचार लेख्नु भएको छ। यसै विषयमा केन्द्रित रहेर तयार पारिएको एक रिपोर्ट।
3: दाङमा पछिल्लो समय लागू औषधका घटना बढ़िरहेको छ। विभिन्न कारणले गर्दा यसमा संलग्न हुनेको संख्या बढ़ेको देखिन्छ। यसलाई रोक्नका लागि जिल्लामा विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन हुने गरे पनि लागू औषध ओसार पसार तथा सेवनकर्ताको संख्यामा भने कमी आउन सकेको छैन। लागू औषध नियन्त्रणका लागि विद्यालय स्तरमा के गर्नु पर्ला त विद्यार्थी जेनिसा बुढाथुकी।
4: विद्यालयले लागू पदार्थ रोक्नको लागि वरिपरि दोकानहरूमा लागू हटाइदिनु पर्यो र विद्यार्थीहरूलाई ध्यानपूर्वक सबैलाई हेर्नु पर्यो र विद्यार्थीहरूको समस्यामा ब्यागहरू चेक गर्ने अनि सबैलाई हेर्ने अनि सबै विद्यार्थी बुझ्ने कस्तो छ के छ र वरिपरिको लागू पदार्थ बेच्ने दोकान सब बन्द गरिदिनु।
3: गएको जेठ महिनामा मात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागू औषध सम्बन्धी घटनामा 29 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार दाङमा लागू औषध कारोबार तथा परेको सम्बन्धी घटनासँगै लागू औषधमा संलग्न व्यक्तिको संख्यामा वृद्धि भइरहेको छ। कोराहीमा रहेको गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूलका प्रिन्सिपल मानसिंह घरती मगर:
5: लागु औषध नियन्त्रणको लागि सबभन्दा पहिले त यो यसको जुन असरहरू यसले पार्ने प्रभावहरू यो सेवन गर्दाखेरि यसले के असरहरू पर्छ भन्ने कुरा हामीले बुझाउन आवश्यक छ। हामीले त्यो बुझाउन सक्यौं त्यस्तो खालको विद्यार्थीहरू जो कुलतमा फसेका छन् विभिन्न कारणहरू हुन सक्छन्, के कारणले उसले लागू औषध सेवन गर्यो त्यो कुरा हामीले त्यसको कारणहरू थाहा पाएर त्यसलाई हामीले रोकेर उसलाई नियमित रूपमा हामीले सम्झाएर बुझाएर उसलाई काउन्सिलिङ गरेर हामीले उसलाई राम्रोसँग सल्लाह सुझाव दियौं भने हामीले अहिलेका युवाहरूलाई जोगाउन सकिन्छ।
3: सामाजिक अभियन्ता विनोद केसी लागू औषधका घटनालाई न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको बताउनुहुन्छ। सरकारी निकायबाट पनि लागू औषध सेवनले पार्ने प्रभाव र कानूनी कार्यवाहीका बारेमा पनि जानकारी गराउन आवश्यक रहेको उहाँको भनाइ छ।
6: लागू औषध दुर्व्यसन रोक्नका लागि खास गरेर घर परिवार अलिकति सचेत हुनु पर्यो, त्यो सँगसँगै समाज सचेत हुनु पर्यो, त्यो सँगसँगै स्थानीय

0: उपासना केन्द्रका संचालक गणेश ओलीले पछिल्लो समय विभिन्न कारणले युवाहरू दुर्व्यसनमा फँसेको बताउनुहुन्छ। धेरै जसो युवा उमेरकै हुने हुँदा उनीहरूलाई सरकारले सिपमूलक कार्यमा जोड्नु पर्ने बताउनुहुन्छ।
1: साथीभाइको लवालयमा कारणले चाहिँ धेरै साथीहरू चाहिँ जान अनजानमा चाहिँ दुर्व्यसनमा फँसिरहेका हुन्छन्। उनीहरूलाई चाहिँ अब पुनः समाजमा चाहिँ पुनस्थापित गर्नको निम्ति राज्यले उनीहरूलाई विभिन्न किसिमका सिपमूलक तालिमहरू दिने, उनीहरूलाई सक्षम बनाउने र सम्मानजनक जीवनयापनको निम्ति राज्यले, परिवारले र समाजले चाहिँ त्यो भूमिका खेल्न सक्यो भने दुर्व्यसनमा लागेकाहरू पनि भोलि चाहिँ समाजको निम्ति महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने थुप्रै उदाहरणहरू पनि छन् र त्यसको निम्ति राज्यले नीति बनाएर चाहिँ अगाडि बढ्नुपर्छ।
0: जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले लागू औषध नियन्त्रणका लागि कानूनी कार्यवाहीदेखि विद्यालय र समुदाय स्तरसम्म पनि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुहुन्छ।
2: लागू औषध ओसार पसार र बिक्री वितरण नियन्त्रण लागि जिल्ला प्रहरी कार्यालयले कानूनी कार्यवाहीदेखि लिएर सचेतनामूलक कार्यक्रमहरू हामीले जिल्ला प्रशासन कार्यालय, स्थानीय निकाय अनि स्टेक होल्डरसँग समन्वय गरेर प्राथमिकता साथ रोकथाम नियन्त्रणको लागि हामी लागिरहेछौ, जसको फलस्वरूप हामीले यो साप्ताहिक रूपमा, मासिक रूपमा र पाक्षिक रूपमा पनि एउटा कार्ययोजना सहित कुन स्थानीय पालिकामा अलिकति सेवनकर्ताहरू बढी हुनुहुन्छ अथवा बिक्री भण्डारण बढी हुने ठाउँहरूमा पहिचान गरेर त्यसलाई पक्राउ गर्ने र कानून कार्यवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेको छौँ।
0: जिल्लामा पछिल्लो समय पक्राउ पर्नेको संख्या र सुधार केन्द्रको संख्या बढ्नुले पनि दुर्व्यसनी गर्ने व्यक्तिको संख्या बढेको देखाउँछ। आगामी दिनमा यसलाई न्यूनीकरण गर्नको लागि सबै पक्ष जिम्मेवार बन्न आवश्यक देखिन्छ।
3: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
4: डाक्टर विमला तिवारीद्वारा दिइने सेवाहरू:
5: पाठीघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
4: पाठीघर सम्बन्धी समस्याको अपरेशन सेवा,
6: अन्य विशेषज्ञ सेवाहरू,
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
4: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई ब्रान्च, फोन नम्बर 0825362018।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हार्जोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
18: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
19: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
14: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 0825607634 र 0825601638।
20: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 0825635509 र मोबाइल 98453065523।
21: अब बाँकी प्रसंग: तुलसीपुर उपमहानगरपालिकाले लक्षित राजस्व संकलन गर्न नसकेपछि व्यवसायीको घर दैलोमा पुगेर व्यवसाय दर्ता, नवीकरण र सरसफाई कर लिन शुरू गरेको छ। पालिकाको उपभोक्ता

0: संरक्षण शाखा राजस्व शाखा र उद्योग शाखाको टोलीले शुक्रबारदेखि घर दैलो अभियानलाई तीव्रता दिन थालेको हो। नयाँ युग राष्ट्रिय दैनिकमा यो समाचार रहेको छ।
1: लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो 11 महिनामा आन्तरिक राजस्व संकलनमा सुधार देखिएको छ। प्रदेश सरकारले गत जेठ 25 गतेसम्म 5,14,04,00,000 रूपियाँ आन्तरिक राजस्व संकलन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 12% बढ़ी हो। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक विवरण अनुसार सोही अवधिमा प्रदेश संचित कोषबाट 26,57,77,00,000 रूपियाँ दाखिला भएको छ। संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकमको सो कोषमा समावेश हुने व्यवस्था छ। प्रदेश सरकारले पछिल्ला 7 आर्थिक वर्षको बजेट संरचनामा पूँजीगत खर्चलाई प्राथमिकतामा राखेको जनाएको छ। जेठ 25 गतेसम्म प्रदेश संचित कोषमा प्राप्त कुल आय 26,57,77,00,000 रूपियाँ पुगेको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा अमराज आचार्यले खबर लेख्नुभयो।
0: अब लागौं विचार सम्पादकीयतर्फ। आज शनिबार सौगातमा स्टीफन हकिङको अटल साहस, अद्भुत बुद्धिमत्ता र प्रेरणाको प्रतीक शीर्षकमा तुफान बाबुले आफ्नो विचार लेख्नुभएको छ। चरित्र निर्माणमा सघाउने अन्तर्ध्वनि शीर्षकमा गोविन्द खड्काले आफ्नो विचार लेख्नु भएको छ। त्यसै गरी चुम उपत्यका पर्यटन, अहिंसा क्षेत्र र बौद्ध संस्कृति शीर्षकमा केवी मसालको विचार लेखिएको छ। त्यसै गरी सुनवाई शीर्षकमा कथा रहेको छ सुरज पौडेलको। त्यसै गरी गागरमा सागर शीर्षकमा पुस्तक समीक्षा रहेको छ नारायण प्रसाद पौडेलको र कविता रहेको छ सपना चौधरीको हुचिल संरक्षण।
1: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकले शनिबार सरिए भनेर तपाई पाइतालाका डोभहरू शीर्षकमा कृष्णमणि पराजुलीको स्मरण लेखिएको छ। मुक्तिको ढोका हो अद्वैत संस्था शीर्षकमा एकराज शर्मा अधिकारीको विचार छापिएको छ। कुहिरो भित्रको आलाप शीर्षकमा विमल लामिछानेको कथा छापिएको छ भने आँखै अगाडि बडेमानको ढुंगा बज्रिदा शीर्षकमा अमर अधिकारीको ब्लग छापिएको छ। सँगै साधु र सर्प सहनशीलता र आत्मरक्षाको सन्तुलन शीर्षकमा तुफान बाबु श्रेष्ठको प्रेरणाको बिन्दु छापिएको छ।
0: त्यसै गरी गणतन्त्र राष्ट्रिय दैनिकमा कथा उपचार शीर्षकमा सुरेश कुमार पाण्डेको कथा रहेको छ। त्यसै गरिकन भारद्वाज गोत्रीय पोखरेल वंशावली एक नजर शीर्षकमा पद्मप्रसाद शर्माको लेख लेखिएको छ। त्यसै गरी लागू औषधको खतरनाक दुनियाँ शीर्षकमा गोकर्ण प्रसाद उपाध्यायको समाप्त विचार लेखिएको छ।
1: यसै गरी आजको राप्तीपोष दैनिकले तुलसीपुर मेहर श्रेष्ठ नेपालका गान्धी शीर्षकमा प्रेरक व्यक्तित्वको विचार छापिएको छ भने एक्लो बालकको मिठो मुस्कान शीर्षकमा बालबाटिका छापेको छ आजको राप्तीपोष दैनिकले।
0: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्राविधिकमा साथ दिने प्राविधिक मित्र अमृता डाँगी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म शान्त कुमार बुढा मगर
1: अनि म देवा भूषाल पनि विदा हुन्छौ। नमस्कार।
2: पदाधिकारी निर्वाचन अघि राजसभाको केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन गर्ने र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ भने दुवै निर्वाचनमा सबै महाधिवेशन प्रतिनिधिहरू मतदाता रहने व्यवस्था छ। नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समेत हिजो सम्पन्न भएको राजसभाले जनाएको छ। राजसभाको प्रथम राष्ट्रिय महाधिवेशन गत असार 7 गतेदेखि शुरू भई हिजो सम्पन्न भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले पहिलो राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि अब पार्टी परिपक्व र सुदृढ ढंगले अघि बढ़ने बताउनु भएको छ। चितवनमा भएको महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएका सभापति लामिछानेले शपथ ग्रहणपछि सम्बोधन गर्दै पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनैतिक रूपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो र झण्डै दुई तिहाईको सरकार सञ्चालन गरिरहेको राजसभा परिपक्व भएर अघि बढ़ने बताउनुभयो। उहाँले बितेका 4 वर्षमा केही कमजोरी भएको भए अब त्यस्ता कमी कमजोरी सुधार गर्ने पनि बताउनुभयो। उहाँले निर्वाचन भइसकेपछि एउटा परिणाम आउने बताउँदै सभापति लामिछानेले जीत हारलाई क्षणिक विषयको रूपमा लिन आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट पारित भएका दस्तावेजहरूलाई लिएर अहिले बहस भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनैतिक र सैद्धान्तिक प्रतिबद्धतालाई सामाजिक लोकतन्त्रको रूपमा व्याख्या गरेको छ, तर संघीयताका सम्बन्धमा महाधिवेशनबाट पारित प्रस्तावबारे महाधिवेशनमा सहभागी प्रतिनिधिहरू स्वयंले र राष्ट्रिय रूपमा पनि आफ्नै ढंगले व्याख्या गरिँदैछ। यस सम्बन्धमा महाधिवेशन प्रतिनिधिहरूको धारणा कस्तो छ त? संवाददाता विमल गेवालीको यो रिपोर्ट।
3: असार 7 गतेको उद्घाटन समारोहले प्रतिनिधिहरूलाई जसरी उत्साहित र रोमाञ्चित बनाएको थियो, तर समय व्यवस्थापनको कमजोरीका कारण विस्तारै चितवनको गर्मीसँगै शिथिल बनेका धेरै प्रतिनिधिहरू भोट खसाल्ने दिनसम्म कुर्न नसकी घर फर्कन बाध्य भएका देखिए। नीतिभन्दा नेतृत्वको सवालमा बढ़ी माथापच्चीसी देखिएपछि रासोपालाई पहिलो महाधिवेशन सम्पन्न गर्न धेरै संघर्ष गर्नुपरेको देखिन्थ्यो। बन्द सत्र मार्फत सजिलै पारित भएका राजनैतिक सांगठनिक लगायतका प्रस्तावहरू सार्वजनिक भएपछि मुख्य रूपमा रासोपाले अबका दिनमा संघीयताबारे के धारणा बनाउला भन्ने चासो धेरैलाई थियो। यस विषयमा अझै पनि सबै प्रतिनिधिहरूको समान धारणा देखिँदैन। मध्य प्रदेशको रौतहट जिल्ला क्षेत्र नम्बर 3 निर्वाचित सांसद रविन्द्र पटेल संघीयता देशको मुटु हो भन्नुहुन्छ। संघीयताको विरोध गर्ने जो कोही पनि आफै सकिने उहाँको जिकिर छ।
4: मधेसी जनताले रगत बगाएर यो संघीयता ल्याएको, अब हाम्रो पार्टी सभापतिको त लाइन होइन, कसैले ल्याए म नाम भन्न चाहन।
3: चुनाव अघि जनतासँग प्रतिबद्धता जनाउँदा अधिकार माग्न प्रदेशले अब काठमाडौँ धाउन पर्दैन भन्ने, तर महाधिवेशनले त संघीयता बारे त्यति सकारात्मक बाटो त देखाए जस्तो लागेन नि भन्ने प्रश्नमा रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार।
5: संविधानको आधारभूत स्तम्भलाई भत्काउने चलाउने र यसको मर्म मूल्य मान्यता भन्दा माथि एक इन्च पनि नजाने कुरा त मध्य मार्गीबाट रोजेर गरिसकेको। त्यसकारणले लोकतान्त्रिक गणतन्त्र प्रति जसरी प्रतिबद्ध छ, यसका अन्य अवयवहरू अन्य स्तम्भहरूलाई पनि सम्वर्धन प्रवर्धन गर्न पार्टीले नीतिगत रूपमा सैद्धान्तिक रूपमा आफूलाई प्रस्ताएको छ। कतिपय सवालहरूलाई व्याख्या विश्लेषण गर्दा फरक परेको छ भने त्यो बहसकै मात्रै विषय हो, त्यो अन्तिम सत्य होइन।
3: संविधानले व्यवस्था गरेको विषयप्रति रासोपा स्पष्ट रहेको धारणा धेरै प्रतिनिधिहरूले सुनाउँछन्, तर संरचनागत परिवर्तन बारे अगाडि सारिएको प्रस्ताव संविधान संशोधनको विषयसँग जोडिने बताउनुहुन्छ नवलपुर जिल्लाका सभापति रवि पाण्डे।
6: राज्यपालले प्रदेश तह भन्दा नि प्रदेश सभाको ठाउँमा प्रदेश परिषदको परिकल्पना गरेको छ। जस्तै हामीसँग जुन प्रदेश सदस्यज्यूहरू हुन्छ उहाँहरूको संख्या त धेरै छ, प्रतिनिधि सभाको डबलै हो, त्यो त कुरा बुझ्नुहुन्छ। अनि त्यो खर्च कटौती होस् भन्ने एउटा मोडल उसले डिजाइन गरेको छ, त्यो चिज चाहिँ भोलिको दिनमा सबैबाट पारित भयो भने देशको लागि सहमति।
3: अहिलेसम्मको अनुभवले प्रदेशलाई अलि बढ़ी बोझिलो भएको यथार्थ सबैले बुझेको, तर खारेज नै गर्ने निर्णय आफूहरूको नरहने बताउनुहुन्छ बागलुङबाट महाधिवेशनमा आउनुभएकी एकजना प्रतिनिधि गोमा छेत्री।
7: सबैको मुखबाट चाहिँ मैले पोजिटिभ रेस्पोन्स सुनेको छु, किनकि उहाँले के भन्नुहुन्छ नि यो सकारात्मक तरिकाले अगाडि बढ़िरहेको छ, तर हामीले इम्प्लिमेन्ट गर्न सक्छौ भन्ने छ। कतिपय मर्ज हुन्छ, तर कसो भने काम गर्ने जुन तौर तरिका नि चारजनाले गर्ने काम एकदम प्रभावकारी व्यक्ति स्टाफ छ भनेदेखि एकजनाले गर्न सक्छ।
3: अर्थ राजनीतिसँग सम्बन्धित संघीयताको प्रश्नसँग जोड़िएको प्रदेशको विषय होस् अथवा राजनैतिक दर्शनभित्र राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता विषय जसरी उठेका छन् तिनको निरूपणमा राष्ट्रिय सहमतिको विकल्प बिना सम्भव देखिँदैन। यद्यपि देशको प्रमुख राजनैतिक शक्तिले शुरू गरेको यो प्रस्तावले नयाँ बहसको ढोका भने अवश्य खोलेको छ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
2: प्रतिनिधि सभाको बैठक भोलि बस्ने भएको छ। हिजो दिउँसो 1 बस्ने गरी निर्धारित गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएपछि भोलिका लागि तय गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा पहिलो महाधिवेशन लम्बिएको र सांसद र मन्त्रीहरू महाधिवेशनमा व्यस्त हुनु परेकाले बैठक स्थगित गरिएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले वर्षायाममा वैकल्पिक बसोबास, सुरक्षा र रोजगारीको व्यवस्था नगरी सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउनु मानवाधिकार विपरीत भएको बताउनु भएको छ। सांसदहरूले भूमिहीन नागरिक, सुकुम्बासी र नदी किनारका अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गरी तत्काल पुनस्थापना गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले वर्तमान सरकारले भारत सरकारसँग गरेको सुपुर्दगी सम्झौताको प्रभाव र प्रक्रियाबारे स्पष्ट पारदर्शी सड़क दुर्घटना न्यूनीकरण तथा राजमार्गमा सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा ट्राफिकको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। सांसदहरूले मधेसमा भूमिगत जलको अत्याधिक दोहनले जलस्तर घट्दा बोरिङबाट पानी आउन छाडेकाले मधेसमा खाने पानी र सिंचाईको पहुँच बढ़ाउनु पर्ने तथा उखु र चिनी उत्पादनमा आत्मनिर्भरता बढ़ाई चिनीको निर्यातमुखी प्रवर्धनको वातावरण निर्माणमा जोड़ दिनुभयो। बैठकको शून्य समयमा बोल्नुहुँदै सांसदहरूले कक्षा बाह्रको नतिजाप्रति विद्यार्थीको विरोधलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% कर लगाउनु उपयुक्त नहुने, इन्धनको महँगी नियन्त्रण लगायतका विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले विनियोजन विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 15 गते सोमबार अपरान्ह सभा 12 बजे बस्नेछ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिमा तहगत व्यवस्थापिका तथा वित्तीय अन्तर सम्बन्धका विषयमा छलफल भएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा समितिले सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र योजना आयोगसँग छलफल गरेको हो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले समावेशी र समन्वयिक विकासका दृष्टिकोणबाट भूगोल र जनसंख्याका आधारमा विकास बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो। मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशमा अझै पनि न्यून आर्थिक वृद्धि दर रहेको भन्दै उपाध्यक्ष भट्टले संघ प्रदेश र स्थानीय तहले नै ती प्रदेशहरूमा विकास बजेट वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभयो। प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले स्थानीय तहहरूको मानव विकास सूचकांक समयमा नआउँदा राजस्व बाँडफाँडमा समस्या देखिएको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीले प्रदेश सरकार स्थानीय र संघीय सरकारको समन्वय बिना सफल नहुने भन्दै कतिपय सन्दर्भमा 3 तहबीच समन्वय गर्न कठिनाई हुने गरेको बताउनुभयो। बैठकमा सांसदहरूले एउटा प्रदेशमा प्रत्येक वर्ष एउटै मात्र महत्वपूर्ण विकास आयोजना सञ्चालन गर्नुपर्ने र त्यो पूरा भएपछि मात्रै अरू आयोजनाहरू थप गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले अहिले सरकारको नेतृत्व गरिरहेको झण्डै 2/3 बहुमत पाएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने भनी गरेको निर्णय आपत्तिजनक भएको भन्दै उक्त निर्णय सच्याउन माग गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय टीकापुर आंगिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढ़ेको बताउनु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको हिजो कञ्चनपुरको महेन्द्रनगरमा आयोजित 6 दीक्षान्त समारोहमा मन्त्री पोखरेलले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको 300 बिघा जमीन प्रयोगमा ल्याउन काम शुरू भइसकेको स्पष्ट पार्नुभयो। विश्वविद्यालयको दीक्षित हुने संख्या विगतको तुलनामा दोब्बर बढ़ेकोमा सराहना गर्नुहुँदै मन्त्री पोखरेलले स्थानीयको भावना अनुरूप विभिन्न विषय र संकाय थप गरिने बताउनुभयो। समारोहमा 2,489 विद्यार्थी दीक्षित भएका छन्। नेपाली कंग्रेसका सभापति गगन थापाले लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्ध सूक्ष्म रूपमा ध्यान दिएर काम गर्नुपर्ने बताउनु भएको छ। कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा हिजो ललितपुरमा आयोजित कार्यक्रममा सभापति थापाले लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको विषय राजनैतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड़ दिनुभयो। सभापति थापाले लागू औषधको समस्या ठूलो सरकारको विषय भएकाले नीति निर्माणमा सहभागी हुनेहरूले सुधारका लागि काम गर्नुपर्नेमा समेत जोड़ दिनुभयो। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाब माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी यही असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेता पौडेल विरूद्ध श्री सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। नेपाल प्रहरीले अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागि हिजो साँझ पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अनुपम शमशेर जबराले हात्ती गौड़ामा संचालित तुंगराम इन्टरनेशनल एकेडेमीको 8,78,30,000 रकम अपचलन गरेर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिनुभयो। विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। काठमाडौँ महानगरपालिकाले सुकराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई 1,800 भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले हिजो अस्पताल पुगी उक्त खोप प्रदान गर्दै अस्पतालमा खोप अभाव हुने सम्भावना बढ़ेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेको बताउनुभयो। खरीद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएकाले महानगरपालिकासँग सहयोग माग गरेपछिको 7 दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढ़ाएको जनाएको छ। विभागले काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखी विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार 3 महिना अघि शुरू भएको संक्रमण हाल 11 जिल्लामा फैलिएको छ। संक्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पंक्षी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गर्नुभयो। बर्ड फ्लूको उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कड़ा संक्रामक हुने र कुखुरा लगायत पंक्षी नष्ट उत्तम विकल्प हुने जनाइएको छ। धान रोपाईको समय शुरू भए पनि समयमा मल नपाउँदा मोरङका किसान समस्यामा परेका छन्। धानको बेर्ना लगाउँदा तथा धान रोपाईको तयारीका लागि आवश्यक पर्ने यूरिया तथा डीएपी मलको अहिले अभाव देखिएको छ। विराटनगरबाट संवाददाता कुमद अधिकारीको यो रिपोर्ट।
8: धान रोपाईको तयारीका लागि आवश्यक पर्ने युरिया तथा डीएपी मल नपाउँदा किसान मार्कामा परेका हुन्। धनपालथान गाउँपालिका तीनका किसान अनिल कुमार यादव:
9: बेला मिरिया पाउँदैन, बेलामा डीएपी पाउँदैन, फेरि भने खेतीमा धान मकै गेहुँ पटुवामा गुमा अब धान पर्ने बेलामा अब तपाईँले धान र पटुवामा चाहिन्छ। धान र पटुवामा अहिले मलै छ, रोप्ने बेला पनि मल छैन, बिउमा त कम लाग्छ, बिउ त कतैबाट खोजखाज गरेर हालिहाल्छ। जुन अहिले बर्खामा अब डीएपी हाल्नु पर्यो नि खेतमा।
8: धान रोप्नका लागि मलको प्रयोग गर्न नपाउने हो भने उत्पादन घटेर आफूहरू मार्कामा पर्ने अर्का किसान श्रवण मण्डलको भनाइ छ:
10: धान हुँदैन, धान त के हुन्छ, तब त फल्दैन, धानै फल्दैन समस्या। कृषि सामग्रीमा आएर भन्छु कि आफ्नो जानु या सहकारीमा आफ्न लिनु भन्छ, अब सहकारीमा खाँदैछ।
8: कोटा अनुसारको मल समयमा नआउँदा आवश्यकता अनुसारको मल पाउन नसकेको किसानको गुनासो छ। नेपाल सरकारले खर्च गरेको युरिया तथा डीएपी मल आउन केही हप्ता लाग्ने भएकाले कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले युरिया तथा डीएपी मलको कोटा बाँडफाट गरी बिक्रीका लागि पठाइसकेको छ। कार्यालयको बफर स्टकमा रहेको युरिया तथा डीएपी मल कोशी प्रदेशका 137 पालिकाका लागि कोटा बाँडफाट गरी पठाएको हो। कार्यालयका प्रमुख कमल पोखरेलले बफर स्टकमा रहेको 4,631 मेट्रिक टन युरिया तथा 800 मेट्रिक टन डीएपीको कोटा बाँडफाट गरी प्रदेशका सम्बन्धित कार्यालयमा पठाएको र त्यसको बिक्री शुरू भइसकेको जानकारी दिनुभयो।
11: सहज हुनुपर्ने हो, अब यो होर्मुज स्टेटको कारणले गर्दाखेरि हाम्रा नियमित प्रक्रिया अन्तर्गतका टेन्डरहरूका सामान नआएको कारण र अन्तर्राष्ट्रिय बजार बढेको कारणले गर्दाखेरि चाहिँ सामान अहिले तत्काल आइ नपुगेको कारणले गर्दाखेरि किसानहरूलाई तत्काल राहत होस् भनेर हामीसँग बफर स्टकमा रहेको सामानलाई प्रदेश समितिबाट निर्णय गराएर संघीय समितिबाट पनि तुरन्तका तुरन्तै निर्णय गर्न लगाएर पालिकाहरूलाई हामीले पठाइसकेको छ।
8: नेपाल सरकारले G2G तथा नियमित टेन्डर प्रक्रियाबाट खरिद गरेको सबै मल असार महिनाको अन्त्यसम्ममा विराटनगर आइपुग्ने र त्यसपछि मलको अभाव नहुने कार्यालयले जनाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
2: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाले इरानले होर्मुज जलमार्गमा मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेको भन्दै इरानका केही लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स आईआरजीसीले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गरेको पछिल्लो आक्रमणको प्रतिशत स्वरूप मध्य पूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ। अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि इजरायल र लेबनानले दीर्घकालीन द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ। वाशिङटनले उक्त सम्झौताले क्षेत्रीय तनाव कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। लेबनानको सशस्त्र समूह हिजबुल्लाहले उक्त सम्झौता अस्वीकार गरेको छ। हिजबुल्लाहका एक सांसदले सम्झौताले इजरायलको हित मात्रै पूरा गर्ने दावी गरेका छन्। भेनेजुएलामा गएको भूकम्पमा परि मृत्यु हुनेहरूको संख्या 590 पुगेको छ। भूकम्पमा परि करिब 4300 घाइते भएका छन्। भग्नावशेष मुनि अझै पनि धेरै मानिस फँसेको आशंका गरिएको छ। संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार 7.2 र 7.5 म्याग्निच्युडका दुई भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएको, चर्किएको र ढलेका छन्। स्वास्थ्य मन्त्री कार्लोस अल्भाराडोले मृतकको संख्या 590 पुगेको जानकारी दिनुभयो। घाइतेहरूको संख्या निरन्तर बढ़िरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
12: नमस्ते, म रामकृष्ण रकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
13: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: किराले खाएको दाँत निकाल्ने,
15: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
14: खाली ठाउँमा दाँत राख्ने,
15: दाँतको जरैदेखि उपचार गर्ने,
14: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
15: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
16: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
17: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
18: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
19: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
18: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
19: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
18: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
19: एकपटक बङ्गालीबाट किनेर हेर न।
18: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
20: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
19: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
15: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
21: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
19: प्रोप्राइटर सोमराज रैदास।
22: सम्पर्क फोन नम्बर 082-563-775।
19: सम्पर्क नम्बर 98-478-26-873।
23: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
24: मम्मी दाँत दुख्यो। मम्मी, मेरो दाँत भङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
25: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
26: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
24: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
26: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
27: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
28: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
29: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
26: सम्पर्क फोन नम्बर 082-595-222।
24: खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
9: खुशीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
22: सम्पर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
30: सीता के भयो तिमीलाई? घुम्छ र बसेछौ
31: के हो नि?
30: बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सुख चलेन। अब त आश्रय मरिसक्यो।
31: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
30: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
32: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
32: शिशु क्लिनिक फर्टिलिटी घोराही दाङ, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847-43-572।
33: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधि द्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
33: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
33: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
33: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
33: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
33: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
33: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
33: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
33: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
2: खुसीको खबर
10: यसै उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिटीभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू
11: आधुनिक प्रयोगशाला
2: अत्याधुनिक सर्वेक्षण उपकरण
11: अनुभवी प्रशिक्षक
2: व्यवहारिक तथा परियोजना आधारित सिकाइ
11: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
2: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन सडक पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
11: सीमित सिट तथा छात्रावृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
2: आजै रजना टेक्निकल कलेज घुराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
2: सम्पर्क फोन नम्बर 082560204
10: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848
12: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
13: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

0: नमस्कार रेडियो कार्यक्रम लागू से शिक्षा में म कार्यक्रम प्रस्तोता बसंत पुन उपस्थित भएको छु। लागू से दूरदर्शन संबंधी जनचेतना फैलाउने उद्देश्यले रेडियो मध्यपश्चिम एफएम घोराईदाङबाट उत्पादित लागू से शिक्षा कार्यक्रम तपाईहरुले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज घोराई र रेडियो हायो एफएम 103.5 मेगाहर्ज लमहीबाट एकैसाथ सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तुलसीपुरबाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राप्ती एफएम 98.4 मेगाहर्ज लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioMP.org लग अन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ। त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज डाउनलोड गरी र हाम्रो पात्रमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हायो एफएम लमै, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी एकैपटक संसारभर सुन्न सकिन्छ। हाम्रो समाजमा लागू पदार्थ बारे सही समयमा सही जानकारी र नेपालमा भएका लागू पदार्थ सम्बन्धी ऐन कानूनको सशक्त कार्यान्वयन नभएको कारणले धेरै युवा युवतीहरू तथा प्रौढहरू लागू पदार्थको दलदलमा फँसिरहेका छन्। लागू पदार्थ दुर्व्यसनबाट धेरै नेपाली जनताहरूको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वास्थ्य, जीवन, घर, परिवार, धन सम्पत्ति, मान सम्मान, इज्जत प्रतिष्ठा तहस नहस भएको र समाजमा नकारात्मक तथा आक्रान्त रूपले यसको समस्या दिनानुदिन बढ़िरहेको छ। आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज घोराई, रेडियो हाइवे एफएम 103.5 मेगाहर्ज लमै, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 मेगाहर्ज लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा जानकारी दिनको लागि यससँग सम्बन्धित व्यक्ति विशेषज्ञहरूको विचार, छलफल र समाधानका उपायहरू खोजी गरी प्रस्तुत गर्ने गर्दछौं। श्रोताहरू, आजको कार्यक्रममा हामीले मुख्य विषयको रूपमा लिएका छौं मानिस कसरी नजानिदो रूपमा दुर्व्यसनी बन्न पुग्दछ। लागू औषधको धरात सबैले थाहा पाउनै पर्ने कुराहरू पुस्तकबाट हामीले लिएका छौं यो सामग्री र यसलाई यो पुस्तकका लेखक हुनुहुन्छ बसन्तराज कुँवर। मानिस नजानिदो रूपमा लागू औषधको दुर्व्यसनीमा कसरी बन्न पुग्छ भन्ने सामग्री हामीले आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ भने लागू औषध नियन्त्रण, न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा प्रस्तुत गर्दछौ। श्रोताहरू, अब शुरू गरौं आजको मुख्य विषयवस्तु। मानिसले जुनसुकै कारणले लागू औषधको सेवन गर्ने गरेको किन नहोस्, ऊ त्यस वस्तुको दुर्व्यसनी भने हुन चाहँदैन। तर पनि संसारमा यसको धरापमा परेर दुर्व्यसनी कह लिन बाध्य भएका लाखौं करोड़ौं मानिसहरू छन्। उनीहरूले आफ्नो वरिपरि कैयौं मानिसहरू दुर्व्यसनी बन्न पुगी दुःख पाइरहेका पनि देखेका हुन्छन्। तर यो कुरा थाहा पाउँदा पाउँदै पनि आफै दुर्व्यसनी बन्न बाध्य भएका छन्। हेर्दा र सुन्दा यो स्थिति मूर्खताको हो कि जस्तो लाग्छ, तर यसको भित्री कुरा भने अझै गहिरो हुन्छ जुन साधारण व्यक्तिले बुझ्न र देख्न सक्दैनन्। हुन्छ के भने शुरूमा जो व्यक्तिले लागू औषध लिने गरेका हुन्छन् उनीहरूले त्यसले आफूलाई दुर्व्यसनी बनाउँछ भन्ने कुराको कल्पना पनि गरेको हुँदैनन्। बरू त्यो वस्तुले आफूलाई कुनै कोणबाट सहयोग गरिरहेको ठानिरहेका हुन्छन्। उदाहरणका लागि, जन्मदिन मनाउन साथी कहाँ पुगेको कुनै व्यक्तिलाई त्यो साथीले रमाइलो गरौं भन्दै रक्सी सेवन गर्न दियो भने पिउनेहरूले रक्सीले आफूलाई रमाइलो गराएको ठानिरहेका हुन्छन्। त्यस्तै कुलत स्कूल गएको कुनै विद्यार्थीलाई कसैले गाँजा खान दिँदै यो वस्तुले तिमीलाई आनन्दित तुल्याउँछ भन्यो र त्यही विश्वासमा परे उसले गाँजा सेवन गर्दा आनन्द भएको अनुभव गरेको पनि हुन सक्छ। त्यस्ता रक्सी सेवन गर्ने र गाँजा सेवन गर्ने व्यक्तिहरूलाई तपाईँहरूले यी वस्तु किन लिनुभयो भनी प्रश्न गर्दा उनीहरूले मैले यी वस्तु दुर्व्यसनी हुन लिएको हुँ भनेर कदापि भन्ने छैनन्, बरु रमाइलो गर्न वा आनन्दित हुन लिएको हुँ भनी भन्न सक्छन्। भन्न खोजिएको के हो भने शुरूमा लागू औषध लिँदा सेवनकर्ताले त्यो वस्तुलाई सहयोगी र फाइदाजनक वस्तु नै ठान्दछन्, तर जब ऊ दुर्व्यसनको दलदलमा पर्छ तब मात्र यो वस्तुले रमाइलो वा आनन्द दिने होइन रहेछ, बरु जीवन बर्बाद गर्ने रहेछ भन्ने बुझ्दै जाने गर्छ। आखिरमा लागू औषधले कसरी मानिसलाई निस्कनै नसक्ने गरी दुर्व्यसनको दलदलमा फसाउँछ त भन्ने कुरा धेरैका लागि कौतूहलको विषय हुन सक्छ। वास्तविक कुरा के हो भने लागू औषध शरीरमा प्रवेश गर्ने बित्तिकै चरणबद्ध रूपमा अनेकौं समस्याहरू आउन थाल्छन् र ती समस्या हरूलाई व्यवस्थापन गर्न लागू औषध नै चाहिन्छ भन्ने पीड़ित व्यक्तिलाई भ्रम पर्न सक्छ थाल्छ, जुन लागू औषधले उसको जीवनमा नयाँ नयाँ समस्या सिर्जना गरेको हुन्छ। त्यसलाई नै उसले यी ती समस्याको समाधान ठान्न थाल्दछ र ऊ झन्झन दुर्व्यसनको दलदलमा फस्न पुग्छ। उदाहरणका लागि लागू औषधकै कारणले उसलाई निद्रा नपर्ने समस्या हुन थाल्छ, तर उसले निदाउनका लागि लागू औषध नै चाहिन्छ भन्ने विश्वास पाली झन बढी सेवन गर्न थाल्छ। सोही कारणले कसैले वैवाहिक सम्बन्ध विच्छेद हुन पुग्छ र त्यसको पीड़ा बिर्सनको लागि पनि उसलाई लागू पदार्थ चाहिन्छ भन्ने भ्रम पर्न सक्छ र त्यसैको कारणले ऊ झन बढी लागू औषधको प्रयोग गर्न थाल्छ। त्यसैले कुनै पनि व्यक्ति एकै दिनमा दुर्व्यसनी बन्छ भन्ने होइन र सबै लागू पदार्थ खाने व्यक्तिहरू दुर्व्यसनी अवस्थामा पुग्छन् नै भन्ने पनि छैन। जो यो अवस्थामा पुगेका हुन्छन् उनीहरू धेरै चरण पार गरेर मात्र त्यहाँ पुगेका हुन्छन्। यही कुरालाई चरणबद्ध रूपले बुझ्न जरूरी छ। लागू औषध सेवन गर्नेका विभिन्न चरणहरू छन्। ती चरणहरू मध्ये पहिलो चरण व्यक्ति कुनै कारणवश लागू औषध लिन पुग्छ, त्यसपछि उसको शरीरको पोषक तत्व नष्ट हुन थाल्छ दोस्रो चरणमा, तेस्रो चरणमा ऊ शक्तिहीन बन्न पुग्छ र पीड़ाको समस्यामा पर्दछ, चौथोमा ऊ निद्राको समस्यामा पर्छ। जब लागू औषध सेवन गर्ने हुन्छ त्यसपछि उसको निद्रा पर्न छोड्दछ र त्यसपछि पाँचौं चरणमा तल तल लाग्ने समस्याले सताउन थाल्छ, त्यो जुनसुकै लागू पदार्थ होस्। छैटौं चरणमा उसलाई हरेक दिन पैसाको आवश्यकता पर्छ र पैसाले थप दुर्व्यसनी बन्न सहयोग गर्छ। सातौं चरणमा पैसा जुटाउन ऊ अनैतिक कार्य गर्न थाल्छ र त्यो बानीले उसलाई दुर्व्यसनी हुन थप मद्दत गर्दछ। पैसाका लागि उसले थुप्रै अनैतिक कार्यहरू गर्दछ, आफूसँग भएको सम्पत्ति सिद्धाउने, माग्ने, ढाँट्ने, ठग्ने, चोर्ने, लुट्ने, बगली मार्ने, पैसा लिएर अपराध गर्ने। यो चाहिँ लागू औषध सेवन गर्नका लागि पैसा चाहिने भएको हुनाले पैसा प्राप्तिहरू गर्दछ। आफै लागू औषधको कारोबार गर्ने, भावनात्मक ब्ल्याकमेल गर्ने, धन सम्पत्तिको क्षति गर्ने, यो चाहिँ पैसाको लागि गर्ने अनैतिक कार्यहरू हुन्। त्यसै गरी आठौं चरणमा आत्मसम्मानमा गिरावट आई सम्मान गर्ने खुबीमा कमी आउँदै जान्छ र त्यसपछि ऊ झन्झन लागू औषध लिनुपर्ने बाध्यतामा पुग्छ। जब ऊ लागू औषध सेवन गरेको नवौं चरणमा पुग्छ, असफलतै असफलताबाट घेरी पीड़ा बिर्सन लागू औषधको शरणमा पर्छ र उसले पीड़ा अनुभव गर्न नसक्नाले असफलता निम्तिन्छ, लट्ठिएको चेतनाले अनुभूति गर्न सक्दैन र व्यक्ति झनै असफल हुन्छ। निर्णय गर्न नसक्नेलाई असफलता हात लाग्छ, असफलताले झनै दुर्व्यसनी बनाउँछ, झन उसलाई निकै ठूलो समस्यामा पुग्छ र निष्कर्षमा पुग्न नसक्नाले थप असफलता निम्ताउँछ र थप असफलताले दुर्व्यसनी बनाउँछ। जब शरीर लट्ठिन्छ तब उसलाई फेरि लागू औषध चाहिन्छ र अब लागू औषध सेवन गर्ने व्यक्ति शुरूमा उसले कुनै पनि कारणले यसले फाइदा गर्छ भनेर लिएको कारणले ऊ दशौं चरणमा पुग्दा खराब संगतले ऊ चाहेर पनि दुर्व्यसनको दलदलबाट बाहिर निस्कन असमर्थ हुन्छ। त्यसपछि एघारौं चरणमा पुग्दा नैतिकताको कमीले हुने अविश्वासको कारण ऊ झन दुर्व्यसनी बन्न पुग्दछ। बाह्रौं चरणमा पुग्दा व्यवस्थापन क्षमताको अभावका कारण जीवनस्तर खस्किन गई थप दुर्व्यसनमा पर्दछ। तेह्रौं चरणमा ऊ खुशी हुन नै सक्दैन र चौधौं चरणमा पुग्दा सहारा विहीन हुन पुगी एकमात्र सहारा लागू औषधलाई नै मानि झनै दुर्व्यसनको कुचक्रमा पर्दछ। यस्ता विभिन्न चरणहरूमा पुगेर मात्रै लागू औषधको दुर्व्यसनमा मानिसहरू फस्दछन्। शुरूमा यसले फाइदा हुन्छ भनेर खाएको चीजले जब विभिन्न चरणहरूमा पुग्दै गर्दाखेरि दुर्व्यसनबाट निस्कन व्यक्तिलाई निकै गाह्रो पर्दछ। सर्वप्रथम शुरूमा कसरी शुरू गर्दछ त लागू औषध लिने मान्छेले भन्दा सबैभन्दा पहिले मानिसले खराब संगत मनोरञ्जन गर्ने चाहना रोग वा अन्य कुनै कारणबाट लागू औषधि लिन पुग्छ। उसले सेवन गर्ने रक्सी गाँजा ब्राउन सुगर लठ्याउने औषधिहरू वा कुनै पनि प्रकारका प्राकृतिक वा कृत्रिम चीज वस्तु हुन सक्छन्। यी औषधि उसले मुख नाक र रगतको माध्यमबाट शरीरभित्र प्रवेश गराउँछ। अध्ययनबाट के देखिएको छ भने मानिसले या त पीड़ा कम गर्न या त समस्याबाट मुक्ति पाउन या वरिपरिको वातावरणमा आफूलाई सजिलो बनाउन वा साथीभाइको अनुरोधलाई इन्कार गर्न नसकी नशा लिने गर्दछन्। यसरी लिएको लागू पदार्थ योजनाबद्ध रूपले उसलाई खुवाइएको पनि हुन सक्छ वा ऊ आफैले उत्सुकता मेटाउन वा कुनै समस्या समाधान गर्न लिएको पनि हुन सक्छ। मानिसले जुनसुकै कारणले लागू औषध प्रयोग गर्न थालेको भए पनि उसलाई दुर्व्यसनी बनाउने पहिलो चरणको कार्य यही हो। शुरूमै उसले लागू औषध नलिएको भए उसलाई दुर्व्यसनी बन्नु पर्दनै थियो। त्यसैले दुर्व्यसनी बन्ने पहिलो चरण भनेको कसैले लागू औषध चाख्न पुगेको अवस्था नै हो, अर्थात कुनै पनि कारणले लागू औषध लिनु भनेको दुर्व्यसनको दुनियाँमा प्रवेश गर्ने पहिलो पाइला हो। त्यसपछि दोस्रो चरणमा अब उसको शरीरको पोषक तत्व नष्ट हुन थाल्छ। मानिसले लागू औषधको प्रयोग गर्दा बुझेर वा नबुझेर विषपान गरिरहेका हुन्छन्। लठ्याउने औषधिहरू विष समान हुने गर्दछन्, जस्तो कि सर्पको विखले पनि मान्छेलाई लठ्याउँछ, गाँजाले पनि लठ्याउँछ। सर्पको विखबाट पनि औषधि बनेको हुन्छन्। यस्ता विख लिने बित्तिकै मानिसको शरीरमा भएका पोषक तत्वहरू नष्ट हुन्छन्। उसले खानाबाट प्राप्त गर्ने पोषक तत्व नाश हुने बित्तिकै उसको मांसपेशी बोसो बन्ने प्रक्रिया पनि अवरोध गराउँछ, फलस्वरूप ऊ दुब्लाउन थाल्छ। रमाइलो वा समस्या बिर्सन प्रयोग गरेको लागू पदार्थले दुब्लो बनाउने र कमजोर बनाउने गरेपछि उसको जीवनमा थप नयाँ नयाँ समस्याहरू आउन थाल्छन्। लागू औषधको प्रवेशले मानिसको शरीरमा भएका झण्डै 14 प्रकारका पोषक तत्वहरू अर्थात भिटामिन तथा मिनरल्सहरू नष्ट हुन्छन्। त्यसरी नष्ट हुने पोषक तत्वहरूमा भिटामिन B1, B2, भिटामिन B3, B6, B12, भिटामिन C, भिटामिन D, भिटामिन K, बोटिन, फोलिन एसिड, फोस्फोरस, क्याल्सियम, म्याग्नेसियम, आइरन, एसिडो फिलस, पोटासियम, स्विनजाइम र जिंक लगायतका हुन्छन्। लागू औषधको प्रयोगबाट व्यक्तिको शरीरबाट पोषक तत्वहरू नष्ट भएपछि उसलाई रक्त अल्पता, डिप्रेसन, थकान, कमजोरी, हृदय रोग, उच्च रक्तचाप, मांसपेशी पीड़ा, दाँतको समस्या, चिन्ता, पाचन प्रणालीमा बाधा आदि शारीरिक मानसिक समस्याले सताउन थाल्दछ। रमाइलो हुन्छ भनेर लिएको वस्तुले नै उसलाई थकान र डिप्रेसनमा पारेपछि उसलाई त्यो अवस्था मन पर्दैन र फेरि फुर्तिलो हुन लागू औषधकै सहारा लिन पुग्छ। कुनै पनि व्यक्तिले लागू पदार्थ प्रयोग गर्न थालेपछि बिस्तारै उसको शरीरको चमक हराउँदै जान्छ। रातमा धेरै रक्सी पिएको व्यक्ति भोलिपल्ट बिहान अबेरसम्म उठ्न नसक्ने वा शिथिल देखिन्छ। यो अवस्था पोषक तत्व नष्ट भएकै कारणले आएको हो। लागू औषधले मलाई शिथिलताबाट बाहिर आउन मद्दत गर्दछ भन्ने विश्वासमा परि ऊ फेरि प्रयोग गर्न थाल्छ र दुर्व्यसनको दुनियाँमा प्रवेश गर्छ। यो नै व्यक्ति दुर्व्यसनी बन्ने दोस्रो चरण हो। तेस्रो चरणमा ऊ शक्तिहीन बन्न पुग्छ र पीड़ाको समस्यामा पर्छ। जब लागू औषध सेवन गरेको कारण शरीरका पोषक तत्वहरू नष्ट हुन्छन् तब शरीरलाई चाहिने आवश्यक मात्रामा चाहिने जति शक्ति हुँदैन। जसरी नयाँ ब्याट्री टर्च लाइटमा राख्दा झलमल्ल प्रकाश दिन्छ र ब्याट्री कमजोर हुँदै गएपछि मधुरो हुँदै जान्छ। त्यसै गरी शरीरलाई आवश्यक पर्ने शक्ति नभएको कारण व्यक्तिको शरीरको चमक, स्फूर्ति र जाँगर पनि कम हुन थाल्छ। शरीरमा आवश्यक शक्ति कम भएपछि जीवले थप शक्तिको माग गर्छ, जसको फलस्वरूप जीव दुख्ने समस्या देखा पर्छ। जसरी खेल खेलिसकेपछि वा पहाड चढ़िसकेपछि शक्ति खर्च भई जीव दुख्छ, त्यस्तै गरी लागू पदार्थले शक्ति नष्ट गरिदिएपछि पनि सेवनकर्ताको जीव दुख्न थाल्छ। शरीरका हाडलाई मजबूत पार्ने तत्वहरू नष्ट हुने भएकाले भित्रभित्रै हड्डी दुखेको अनुभव पनि हुन्छ। प्रयोगकर्ता शारीरिक एवं मानसिक तवरले थकित पनि हुन पुग्छ र शरीरलाई उठाउने चलाउने शक्ति नभएका कारण धेरै समयसम्म सुतिरहन खोज्छ। यस्ता व्यक्तिहरू बिहान अबेरसम्म सुतिरहने गर्छन्। रमाइलो हुन्छ वा समस्या बिर्सन मद्दत गर्छ भनी सेवन गरेको लागू औषधले जीव दुखाउने र शिथिल बनाउने नयाँ समस्या ल्याएपछि सेवनकर्ता अन्योलमा पर्न थाल्छ र यो नयाँ समस्याबाट कसरी निस्कने होला भनेर झनै उल्झनमा पर्छ। लागू औषध सेवन गरेका कारणले जब मानिसको शक्ति नष्ट भई जीव दुख्न थाल्छ, तब त्यस व्यक्तिले त्यो नयाँ समस्याबाट छुटकरा पाउन चाहन्छ। लागू पदार्थ सेवन गरेको कुरा उसले परिवार वा चिकित्सकलाई भन्न सक्दैन, त्यसैले आफ्नो पीड़ाको समस्या सम्बन्धमा सेवन गर्ने साथीसँग सल्लाह लिन सक्छ। त्यो साथीले ज्ञान नभएर वा बदनियतपूर्वक झन फसोस भन्ने दुनी दुराशय राखी जीवको दुखाई लागू औषधले नै ठिक पार्छ भनेर गलत सल्लाह दिन सक्छ। वास्तवमा जुन लागू औषधले पोषक तत्व नष्ट गरेको कारण उसको जीव दुखेको हुन्छ, त्यतातिर ध्यान नदी साथीभाइको लहै लहैमा त्यही विष समान लागू पदार्थ पीड़ाबाट मुक्ति पाउन प्रयोग गर्न थाल्छ। उत्सुकतामा लागू औषध सेवन गर्दा उसले जीव दुखाउने समस्या ल्याउला भनेर उसले कल्पना गरेको हुँदैन। यो नौलो समस्याबाट निस्कनु उसको लागि नयाँ चुनौती थपिन्छ। यो पीड़ाबाट मुक्ति पाउन उसले अरूको सल्लाहमा आफूले सेवन गरिरहेको वा नयाँ कुनै प्रकारको लागू औषध लिन्छ। त्यसपछि चेतनाले काम गर्न छोड्छ र शरीरले पीड़ा थाहा पाउँदैन। त्यसबेला एकछिनको लागि उसलाई भ्रम पर्छ कि मेरो शरीरमा भएको पीड़ा निको पार्ने औषधि त यही पो रहेछ। यही विश्वासले ऊ झनझन लागू औषधप्रति निर्भर हुँदै जान्छ। तर वास्तवमा के भएको हुन्छ भन्ने हरेक पटकको सेवनमा उसले थप शरीरको पोषक तत्व नष्ट गरी नै रहेको हुन्छ। आदरणीय श्रोताहरू, हामीले आजको कार्यक्रममा प्रस्तुत गरिरहेका छौं मानिस कसरी नजानिदो रूपमा दुर्व्यसनी बन्न पुग्छ भन्ने सामग्री। यसलाई हामीले लिएका छौं लागू औषधको धराप सबैले थाहा पाउनै पर्ने पुस्तकबाट र यसका लेखक हुनुहुन्छ बसन्तराज कुँवर। मानिस कसरी नजानिदो रूपमा दुर्व्यसनी बन्न पुग्छ। प्रत्येक पटक जब लागू औषधले औषधमा 5-6 घण्टामा असर छोड्छ, तब उसले अझै भिटामिन तथा मिनरल नष्ट गरेका कारणले थप पीड़ाको अनुभव गर्छ। तब स्थिति यस्तो आउँछ कि नशामा नहुने बित्तिकै उसको जीवले पीड़ा महसुस गर्छ र पीड़ा महसुस नहोस् भन्नका लागि ऊ हरेक पल नशामै रहन बाध्य हुन पुग्छ। स्थिति अब यस्तो हुन्छ कि ऊ चाहेर पनि नशा छोड्न सक्ने अवस्थामा हुँदैन। एकातिर लागू औषध नलिँदा शारीरिक पीड़ा खप्नुपर्ने, अर्कोतिर लागू औषध प्रयोग गरेमा मानसिक पीड़ा खप्न नपर्ने, यी दुई विकल्पहरूमा उसलाई लागू औषध सेवन नै ठिक लाग्न थाल्छ र कसैले सम्झाए पनि ऊ त्यो छाड्न तयार हुँदैन। मानिसलाई दुर्व्यसनी बनाउने एउटा प्रमुख कारण उसको शरीरमा नष्ट भएको शक्ति र त्यसबाट उत्पन्न भएको पीड़ाको समस्या नै एक हो। पीड़ा व्यवस्थापनको नाममा उसले त्यो चीज प्रयोग गर्दै जान्छ, यस क्रममा झनझन दुर्व्यसनी हुँदै जान्छ। यो नै व्यक्ति दुर्व्यसनी बन्ने तेस्रो चरण हो। आदरणीय श्रोताहरू, हामीहरूले आजको कार्यक्रममा प्रस्तुत गरिरहेका छौं मानिस कसरी नजानिदो रूपमा दुर्व्यसनी बन्न पुग्छ भन्ने सामग्री। कुनै पनि व्यक्तिले म दुर्व्यसनी अवस्थामा पुग्छु भनेर लागू औषध प्रयोग गरेको हुँदैन, तर ऊ नजानिदो ढंगले बिस्तारै बिस्तारै दुर्व्यसनी बन्न पुग्छ। यसरी दुर्व्यसनी अवस्थामा पुग्ने क्रममा पहिलो उसले निद्रा र पीड़ाको समस्या झेल्नुपर्ने हुन्छ। त्यसको समाधानको लागि लागू औषध लिनुपर्छ भन्ने भ्रममा पर्दा अनैतिक काम गर्नुपर्ने हुन्छ। अनैतिक कामले ल्याएको आत्मबलको गिरावटलाई ढाकछोप गर्न लागू औषध नै चाहिन्छ भन्ने भ्रममा पर्दा तलतल को समस्याबाट गुज्रिनु पर्ने अवस्था आउँछ। तलतल मेटाउन खोज्दा काम धन्दा अध्ययन गुमाउनु पर्छ। अध्ययन व्यवसायमा आएको असफलताहरू बिर्सन लागु औषध लिँदै जाँदा अनैतिक व्यक्तिको चंगुलमा पर्नुपर्ने हुन्छ। नशामा भएकाले परजीवी जीवन बिताउन बाध्य हुनुपर्छ र अन्तमा खुशी हुनलाई पनि लागु औषध चाहिन्छ भन्ने अवस्थामा पुग्नुपर्छ। जुन बिन्दुमा पुगेपछि व्यक्ति त्यसको धरापबाट चाहेर पनि बाहिर निस्कन असमर्थ हुन पुग्छ। यही अवस्था नै दुर्व्यसनको अवस्था हो र यो अवस्था एकै दिनमा नआई बिस्तारै बिस्तारै आउँछ। यो भयानक धरापमा नपर्ने तरिका भनेकै लठ्याउने चीज वस्तुबाट टाढै रहनु हो। आदरणीय श्रोताहरू, आज हामीले मानिस कसरी नजानेको रूपमा दुर्व्यसनी बन्न पुग्छ भन्ने सामग्रीलाई मुख्य विषयको रूपमा लियौं, प्रस्तुत गर्यौं। जुन सामग्री हामीले लिएका थियौं लागु औषधको धराप सबैले थाहा पाउनै पर्ने कुराहरू भन्ने पुस्तकबाट, र यो पुस्तकलाई लेख्नु भएको थियो यसका लेखक हुनुहुन्छ बसन्तनाथ कुमार। आदरणीय श्रोताहरू, अब सुनौ लागु औषध नियन्त्रण न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा।
1: नमस्कार, मेरो नाम देवबहादुर बुढा मगर, म शिक्षक र यो अहिलेको अवस्थामा हेर्दै गर्दाखेरि बच्चाहरू बढी यो लागु औषधमा फसेको देखिन्छ र यो लागु औषध भन्न बित्तिकै पनि अब चुरोट बिडी अनि त्यसपछि यो सुर्ती खैनी खाने कुरामा पनि अब लागु औषध नै जोडिनु भएको हुनाले अब कतिपय स्कूलहरूमा विद्यार्थीहरूको पढाइको अवस्था एकदम कमजोर देखिन्छ। ताकि उसले स्कूलमा आइसकेपछि उसको अवस्था नै अलि बेग्लै खालको हुन्छ, उसको हुने स्थिति नै अलिक बेग्लै खालको हुन्छ। त्यसले गर्दाखेरि उसको पढाइतिर अलिकति उमिलिराखेका हुँदैन, पढाइ अलि कमजोर भइराखेका हुन्छ। र यसको समाधानको उपायमा उपाय खोज्दै गर्दाखेरि विशेष गरी पहिलो त प्राथमिकता त अब घर परिवारलाई नै जान्छ। घर परिवारबाट राम्रो गाइडेन्स भयो भने सायद त्यो विद्यार्थी त्यो व्यक्ति सुध्रिन सक्छ। र प्लस अब यदि त्यो व्यक्तिले स्कुलमा पढ्छ भने अब परिवार अनि त्यसै गरी साथीभाइको सङ्गत अनि त्यसपछि शिक्षक अनि परिवार र शिक्षक अनि विद्यार्थी भएर सबैको उसमा समायोजनमा त्यसको समस्या समाधान गर्न सकिन्छ।
2: नमस्कार, म निरजा पोखरेल, दाङ महिला जेसिसको वर्ष 2017 अध्यक्ष। यो लागु औषध दुर्व्यसन सम्बन्धी समस्याको समाधान गर्दा के गर्नुपर्छ भन्नुपर्दा सबभन्दा पहिले त सरकारी स्तरबाटै यसलाई चासो दिएर सरकारी स्तरबाटै कार्यक्रमहरू सचेत

0: त्यादै नै गाह्रो भएको छ। हामीहरूले गर्छौ भनेर अगाडि बढिसकेका छौँ, लाग्यो सद्व्यसनलाई कसरी निर्मूल पार्ने भन्ने सोचमा छौँ, तैपनि हामीहरूले असरका कारण सकिरहेका छैनौँ। यसमा विशेष बसन्त सर अझ लागिराख्नु भएको छ, उहाँले पनि सौजन्य मार्फत नै गरिराख्नु भएको छ धेरै, उहाँहरूसँग पनि आय स्रोतको कुनै बाटो छैन। यसको लागि अब कसरी पहल चाल्ने हो सम्पूर्ण निकायहरूले चाल्न म अनुरोध पनि गर्दछु। र विशेष त हाम्रा भाइ बहिनीहरूका आमा बुवालाई बढी सचेत गराउनु पर्छ कि भन्ने धारणा मेरो छ। पहिलो प्राथमिकता त उहाँहरूलाई नै दिनुपर्छ जस्तो लागेको छ। बच्चा बच्चीहरूलाई त हामीहरूले धेरै दिइरहेका छौँ, तर त्यति बच्चा बच्चीहरूलाई मात्रै दिएर अझै त्यसको समाधान हुने जस्तो हामीहरूले देखेका छैनौँ। त्यसकारण अब बुवा आमाहरूलाई कसरी दिने, के गर्दा उहाँले उपयुक्त हुन्छ, उहाँहरूलाई कसरी जुटाउने, कसरी प्रशिक्षित गराउने, उहाँहरूले आफ्ना छोराछोरीहरूलाई कसरी ख्याल गर्ने, त अब भन्ने कुरातिर प्रशिक्षणहरू सचेतनाहरू दिन जरुरी छानेको छ।
1: तपाईहरूका पनि लागुऔषध सम्बन्धी कुनै जिज्ञासा, समस्या, विचारहरू छन् भने जुनसुकै समयमा 9847781849 मा डायल गरी रेकर्ड गराउन सक्नुहुन्छ। प्रसारण योग्य भएमा हामीहरू प्रसारण गर्दछौ। श्रोताहरू, आजको कार्यक्रमको निर्धारित समय सकिन लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि बिदा हुनुपर्छ। कार्यक्रम लागुऔषध शिक्षा तपाईहरूलाई कस्तो लाग्यो, जस्ताको तस्तै हामीलाई सल्लाह, सुझाव, जिज्ञासाका लागि इमेल एड्रेस छ druguedutionfm@gmail.com पठाउनका लागि अनुरोध गर्दछौ। त्यसै गरी मोबाइल नम्बर 9847781849 वा 9809607077 र रेडियो मध्यपश्चिमको फोन नम्बर 082560854 सम्पर्क राख्नुहोला। पत्रचारको लागि रेडियो मध्यपश्चिम एफएम घोराईदाङ तथा तपाईहरूले सुन्दै गरेको एफएम रेडियोको ठेगानामा पठाउन सक्नुहुन्छ। श्रोताहरू, आजको कार्यक्रमबाट जाँदा जाँदै यदि तपाईहरूको आफ्नो मान्छे दुब्लाउँदै जाने, साँझ ढिलोसम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने, बिना कारण लामो समयसम्म घर बाहिर बस्ने, परिवारबाट टाढिने, पढाइमा कमजोर हुँदै जाने अवस्था छ भने लागु औषधको समस्या हुन सक्छ। समयमा नै थाहा पाउनका लागि पिसाब जाँच गरेर गाँजा, हिरोइन, ब्राउन सुगर ट्याब्लेट, इन्जेक्सन आदि प्रयोग गरेको 5 मिनटमै पत्ता लगाउने सजिलो उपाय आएको छ। यसका लागि तपाईहरूले सुन्दै गर्नुभएको रेडियोको कार्यालयमा सम्पर्क राख्नुहोला। यतिन्जेल लागु औषध शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन प्रविधिमा रही सहयोग गर्नुहुने प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तोता बसन्त पुन एक साताको लागि बिदा हुन्छु। रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हाइवे एफएम 103.5 MHz लमै, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटिया सुन्दै गर्नुहोला। शुभ साता, नमस्कार।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: कार्यक्रमहरू:
3: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
2: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
4: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ,
5: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684, 98-512-32-328
3: र 98-578-37-255।
2: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
2: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न

0: ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
1: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दान।
2: यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। सरकारले नेपाललाई कमलरी मुक्त घोषणा गरेको 13 वर्ष पूरा भएको छ, तर संयम मुक्त कमलरी अझै पनि परिचय पत्र, छात्रवृत्ति, शिक्षा, रोजगारी र पुनर्स्थापना जस्ता आधारभूत अधिकारबाट वञ्चित छन्। अधिकारको पूर्ण सुनिश्चितता हुन नसक्दा कमलरी मुक्ति घोषणा व्यवहारमा अझै अधुरै रहेको मुक्त कमलरी विकास मंचले जनाएको छ। सरकारले 2077 साल 13 गते मुक्त कमलरीसँग 10 बुधे सहमति गर्दै नेपाललाई कमलरी मुक्त घोषणा गरेको थियो। त्यस यता 13 वर्ष बितिसक्दा पनि सहमतिका महत्वपूर्ण बुदा पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै मुक्त कमलरीहरूले राज्यसँग आफ्ना प्रतिबद्धता पूरा गर्न माग गरेका छन्। मंचकी संस्थापक अध्यक्ष मन्जिता चौधरीका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा हाल 12,769 जना मुक्त कमलरी छन्। तीमध्ये 4,934 जनाले मात्र परिचय पत्र पाएका छन् भने 7,835 जना अझै परिचय पत्र विहीन छन्। परिचय पत्र नहुँदा उनीहरू उच्च शिक्षाको छात्रवृत्ति सहित सरकारले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन्। उहाँका अनुसार कमलरी प्रथाबाट मुक्त भएका 127 जना स्नातकोत्तर तहमा अध्ययनरत छन् भने करिब 700 जना विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गरिरहेका छन्। तर परिचय पत्रको अभावमा धेरैले उच्च शिक्षाको छात्रवृत्ति पाउन सकेका छैनन्। आर्थिक अभावका कारण कतिपयले पढ़ाई नै बीचमै छाड्न पर्ने परेको उहाँले बताउनुभयो। 13 मुक्त कमलरी मुक्ति दिवसका अवसरमा मुक्त कमलरीहरूले 10 बुधी सहमति अनुसार बाँकी प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न सबै मुक्त कमलरीलाई परिचय पत्र वितरण गर्न, शिक्षा तथा छात्रवृत्तिको सुनिश्चित गर्न, शिव विकास र रोजगारीका अवसर सिर्जना गर्न तथा आवास र पुनर्स्थापनाका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न सरकारसँग माग गरेका छन्। सरकारले रैथाने बाली संरक्षण गर्न करिब 3 करोड़ अनुदान दिएको छ। यो अनुदान कृषि जैविक विविधता संरक्षण केन्द्र मार्फत प्रदान गरिएको हो। स्थानीय बाली संरक्षणमा किसानलाई प्रोत्साहन गरिएको छ। सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब ₹3 करोड़ अनुदान उपलब्ध गराएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि जैविक विविधता संरक्षण केन्द्रले लोप हुने अवस्थामा पुगेका स्थानीय बाली तथा प्रजातिहरूको पहिचान, खेती विस्तार, अनुसन्धान तथा बिउ विकास, स्थानीय हावापानी अनुकूलका बिउ उत्पादन तथा प्रवर्धनका लागि स्थानीय तह, कृषि सहकारी र कृषक समूहलाई लक्षित गरी करिब ₹3 करोड़ सहयोग प्रदान गरेको हो। रैथाने बालीको संरक्षण गर्ने उद्देश्यले विभिन्न 40 स्थानीय तह मार्फत यस किसिमको आर्थिक सहयोग प्रदान गरिएको केन्द्र प्रमुख केशव देवकोटाले जानकारी दिनुभएको छ। कृषि जैविक विविधताको दिगो व्यवस्थापनमा सहभागी सम्बन्धित किसानलाई अनुदान प्रदान गरिएको बताउँदै उहाँले कृषि जैविक विविधताको व्यवस्थापनमा माटोका सूक्ष्म जीव र कृषि प्रणालीसँग सम्बन्धित आनुवंशिक स्रोतहरूको दिगो संरक्षणमा जोड़ दिएको जानकारी दिनुभएको छ। अनुदान प्राप्त गर्न कृषक समूह, कृषि सहकारी वा निजी फार्म सम्बन्धित निकायमा दर्ता भई नवीकरण भएको हुनुपर्ने व्यवस्था छ। कृषकको हकहित र ज्ञानको संरक्षण गरी रैथाने विविधन जोगाउन यस कार्यक्रममा सहयोग प्राप्त गर्न किसानले जैविक खेती प्रणालीमा रासायनिक मल विषादीको प्रयोग गर्न निषेध गरिएको छ। उद्योग मन्त्रालयले शासकीय सुधारका 32 कार्य सम्पन्न गरी प्रतिवेदन बुझाएको छ। मन्त्री गौरी कुमारले समय अगावै कार्य सम्पन्न गरी प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउनु भएको हो। सुशासन र परिणाममुखी कार्यशैली स्थापित गर्ने मन्त्रालयको लक्ष्य छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत 32 कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाएको छ। उद्योग मन्त्री गौरी कुमारीले कार्ययोजना अन्तर्गत तोकिएका कार्य समय अगावै सम्पन्न गरी विस्तृत प्रतिवेदन
प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाउनु भएको हो। कार्ययोजनाले निर्दिष्ट गरेका नीतिगत सुधार, औद्योगिक वातावरण सुधार, प्रभावकारी सेवा प्रवाह, लगानी मैत्री वातावरण सिर्जना, उद्योग प्रशासनलाई चुस्त बनाउने तथा मन्त्रालयका प्राथमिकतामा रहेका विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको उद्योग मन्त्रीले सचिवालयले जनाएको छ। सरकारप्रति जनविश्वास बढ़ाउने, सुशासनलाई संस्थागत गर्ने तथा परिणाममुखी कार्यशैली स्थापित गर्ने उद्देश्यका साथ मन्त्रालयले आफ्नो कामलाई तीव्र बनाएको उद्योग मन्त्रीको भनाइ छ। कार्ययोजनामा घोषणा गरिएका कार्यक्रम समयमै सम्पन्न गर्न, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणाम दिन प्रधानमन्त्री शाहले निरन्तर निर्देशन दिँदै आउनु भएको छ। मनसून सक्रिय भएको एक साता बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा देशभरि धान रोपाईको गति सुस्त देखिएको छ। देशका अधिकांश भागमा धान रोपाई शुरू नै हुन सकेको छैन भने कतिपय क्षेत्रमा पानीकै अभावले गर्दा किसानहरूले ब्याड समेत राख्न पाएका छैनन्। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि महाशाखाको 8 असारसम्मको तथ्याङ्क अनुसार देशभरमा 9.97% मात्रै रोपाई भएको छ। कुल 13,81,488 हेक्टरमा धान खेती हुने लक्ष्य राखिएकोमा हालसम्म 1,37,798 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सम्पन्न भएको छ। गत वर्षको सोही अवधिमा 9.6% रोपाई भएको तुलनामा यस वर्षको अवस्था सामान्य सुधारिएको देखिए पनि मौसमी अनिश्चितताका कारण किसानहरू चिन्तित बनेका छन्। प्रदेशगत विवरण अनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढ़ी 22.8% क्षेत्रफलमा रोपाई सकिएको छ भने लुम्बिनी प्रदेशमा 19.4% र सुदूरपश्चिम प्रदेशमा 9.3% रोपाई भएको छ। गण्डकी र कोशी प्रदेशमा क्रमशः 8.8 र 8.3% क्षेत्रफलमा धान रोपिएको छ भने मध्य प्रदेशमा हालसम्म 5% मात्रै रोपाई भएको छ। बागमती प्रदेशमा भने सबैभन्दा न्यून 3.2% मात्रै रोपाई सम्पन्न भएको तथ्याङ्कले देखाएको छ। मध्य प्रदेशको पूर्ण विवरण अझै आउन बाँकी रहेको विभागले जनाएको छ। प्रतिकूल मौसमका बीच पनि धान उत्पादन बढ़ाउन र आत्मनिर्भरता हासिल गर्न जलवायु उत्थानशील जातका बीउ र नयाँ प्रविधिको प्रयोगलाई व्यापक बनाउनु पर्ने आवश्यकता देखिएको छ। घोराईमा अन्तर विद्यालय उपमेयर कप भलिबल प्रतियोगिता 2082 शुरू भएको छ। महिला भलिबल खेलाड़ी उत्पादनसँगै खेलाड़ीको क्षमता वृद्धि अभिवृद्धि गर्ने उद्देश्यले अन्तर विद्यालय मेयर कप भलिबल प्रतियोगिता हिजो शुक्रबारदेखि शुरू भएको हो। घोराई उपमहानगरपालिकाका खेलकुद विकास समितिको आयोजनामा घोराई 15 स्थित जिल्ला समन्वय समितिको खेल मैदानमा शुरू भएको प्रतियोगितामा उपमहानगरपालिका भित्रका 15 विद्यालयका छात्राहरूको सहभागिता रहेको छ। खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई समारोहमा घोराई उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिचीले प्रतियोगिताले महिला भलिबलको विकाससँगै दक्ष खेलाड़ी उत्पादनमा सहयोग पुर्याउने बताउनु भएको हो। प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठ, खेलकुद महासंघका जिल्ला अध्यक्ष अभिषेक बुढा लगायतको सहभागिता रहेको थियो। प्रतियोगिता असार 13 गतेसम्म सञ्चालन हुने खेलकुद विकास समितिका सदस्य राजन घरतीले जानकारी दिनुभएको छ। र हाल लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा, कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही स्थानमा मनसूनको वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 4-5 दिनसम्म मनसून विस्तार हुने सम्भावना देखिएको छ। हाल देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ। महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही स्थान तथा लुम्बिनी
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। हस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढाथोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-5634-479,
3: मोबाइल नम्बर 98-4-94-67-487।
5: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
6: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
6: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
7: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
6: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
7: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
6: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच्ने मिति यही असार 13 गते शनिबार, समय बिहान 9 बजेदेखि।
7: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-5793 र 98128-9098।

0: बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। बायोनेट, अब सबै कनेक्टेड।
1: हामी जन्मदात नै सिकारी हौ, सिकारी पुरै दैलेख मलाई चाहियो।
2: बीएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लू बस हेलो हेलो हेलो।
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: एक जबरदस्त कहानी है।
7: और टाइटल क्या है फिल्म का?
6: वेलकम टू द जंगल।
8: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
9: हमें जाने तो मालिक, हम तो फांड है, रोजी रोटी के लिए काम करते हैं।
10: तेरी शक्ल कहीं देखी हुई है।
9: आप फ्लॉप फिल्म में भी देखते हो?
11: खुशी को खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
13: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
14: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
14: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
15: छाती, दम, निमोनिया, खोकी, छेरो,
14: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
15: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
14: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
14: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
15: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
14: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
15: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
14: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
15: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
14: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
15: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गनाउने,
14: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्छाहरू आउने तथा थाइराइड,
15: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिन
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082-562-452
0: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्नुहुनेछ तपाईँको आफ्नै रेडियो मध्यपश्चिम 91.4

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्न बारम्बार।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज ही को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पताल को 20 मीटर माथि, फोन 08-5562-707।
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
5: विशेषज्ञ डाक्टरी सेवाहरू
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
5: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
3: सम्पर्क फोन 08-5590-079, मोबाइल नम्बर 98-4-78-10-03 र 98-2-29-54-555।
7: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
5: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
5: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
7: पिसाब खोल्ने समस्या,
5: पाठे घरमा समस्या, पाठे घर खस्नेको समस्या,
7: पाठे घरमा मासु पलाउने,
5: निसन्तान महिलाको चेक जाँच,
7: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार
7: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 08-5590-410, मोबाइल नम्बर 98-4-78-28-903 र 98-0-95-12-871।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र

0: के कुरा गर्छु मिम्ले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
1: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी हिजो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 9847823572।
4: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने,
5: सक्कु जे लौ खबर सुने,
4: 300 सैया की संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म
5: आप बेराम पर्ल से बिरुवा करक लाग डांग से बाहर जाइनी पर्ना
4: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
5: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा
4: ओपीडी सेवा, भर्ना सेवा,
5: सक्कु मेरिक ऑपरेशन सेवा,
4: आईसीयू सेवा, रेडियोलोजी सेवा,
5: अस्पताल रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा, संपर्क करना अस्पताल के ठेकाना
4: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बरगदुआ दांग, संपर्क फोन नंबर 97090 65225,
5: 082-591-101,
4: 591-102,
5: 082-591-103,
4: 591-104 ओ 591-105।
6: खुशीको खबर।
7: यसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
6: हाम्रा विशेषताहरू:
8: आधुनिक प्रयोगशाला,
6: अत्याधुनिक सर्वेक्षण उपकरण,
8: अनुभवी प्रशिक्षक,
6: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
8: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
6: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
8: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
6: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ,
6: सम्पर्क फोन नम्बर 082-562-204,
7: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
9: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
10: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
11: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू: महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
11: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
6: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
12: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
6: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल, फोन नम्बर 082-562-523, 98478-1817 र 98478-35-643।
13: मध्य पश्चिम ट्राङ्क चेक, यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो 11 महिनामा आन्तरिक राजस्व संकलनमा सुधार देखिएको छ। प्रदेश सरकारले गत जेठ 25 गतेसम्म 5,14,04,00,000 रूपियाँ आन्तरिक राजस्व संकलन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 12% बढ़ी हो। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक विवरण अनुसार सोही अवधिमा प्रदेश संचित कोषमा 26,57,77,00,000 रूपियाँ दाखिला भएको छ। संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकम सो कोषमा समावेश हुने व्यवस्था छ। प्रदेश सरकारले पछिल्ला 7 आर्थिक वर्षको बजेट संरचनामा पूँजीगत खर्चलाई प्राथमिकतामा राखेको जनाएको छ। जेठ 25 गतेसम्म प्रदेश संचित कोषमा प्राप्त कुल आय 26,57,77,00,000 रूपियाँ पुगेको छ, जसमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान बापत 7,72,24,00,000, सशर्त अनुदान तर्फ 2,12,50,00,000, विशेष अनुदानबाट 30 करोड़ तथा समपूरक अनुदान 38,55,00,000 रूपियाँ प्राप्त भएको छ। यसै गरी राजस्व बाँडफाँडबाट 10,13,85,00,000 तथा रोयल्टी बाँडफाँडबाट 26,36,00,000 रूपियाँ प्राप्त भएको छ। प्रदेशको आन्तरिक स्रोतबाट संकलित राजस्व 5,14,04,00,000 रूपियाँ पुगेको छ। चालू आर्थिक वर्षको जेठ 25 गतेसम्म 17,47,42,00,000 रूपियाँ खर्च भएको छ, जसमध्ये पूँजीगत तर्फ 10,11,09,00,000 र चालूतर्फ 7,36,73,00,000 रूपियाँ खर्च भएको मन्त्री कार्कीले बताउनु भएको छ। हुम्लाको सिमकोट गाउँपालिकाले लगातार 3 दिनको सार्वजनिक विदामा पनि कार्यालय सञ्चालन गर्ने भएको छ। आर्थिक वर्षको अन्तिम चरणमा कामको साप बढ़ेकाले विदाका दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिन लागि गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीका अनुसार आर्थिक वर्ष सकिन थोरै समय बाँकी रहेकाले शनिबार र आइतबारको नियमित सार्वजनिक विदा सहित असार 15 गते सोमबार कर्णाली प्रदेश सरकारले राष्ट्रिय धान दिवसका अवसरमा दिएको सार्वजनिक विदामा पनि कार्यालय पूर्ण रूपमा सञ्चालन हुनेछ। उहाँले विदाका कारण विकास निर्माण प्रशासनिक तथा वित्तीय काम प्रभावित हुन सक्ने भएकाले यसपटक विदाका 3 दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय गरिएको बताउनुभयो। कार्यालय सञ्चालन हुने भएकाले आवश्यक सेवा लिन सेवाग्राहीले कार्यालयमा उपस्थित हुन र गाउँपालिकाले अनुरोध गरेको छ। यस सन्दर्भमा गाउँपालिकाले शुक्रबार साँझ सूचना जारी गर्दै विदाका दिन पनि नियमित रूपमा सेवा प्रवाह हुने जानकारी दिएको छ। सरकारले नेपाललाई कमलरी मुक्त घोषणा गरेको 13 वर्ष पूरा भएको छ, तर सयौं मुक्त कमलरी अझै पनि परिचय पत्र, छात्रवृत्ति, शिक्षा, रोजगारी र पुनस्थापना जस्ता आधारभूत अधिकारबाट वञ्चित छन्। अधिकारको पूर्ण सुनिश्चितता हुन नसक्दा कमलरी मुक्त घोषणा व्यवहारमा अझै अधुरै रहेको मुक्त कमलरी विकास मञ्चले जनाएको छ। सरकारले 2070 असार 13 गते मुक्त कमलरीसँग 10 बुद्धि सहमति गर्दै नेपाललाई कमलरी मुक्त घोषणा गरेको थियो। त्यस यता 13 वर्ष बितिसक्दा पनि सहमतिका महत्वपूर्ण बुदा पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै मुक्त कमलरीहरूले राज्यसँग आफ्ना प्रतिबद्धता पूरा गर्न माग गरेका छन्। मञ्चकी संस्थापक अध्यक्ष मन्दिता चौधरीका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा हाल 12,769 मुक्त कमलरी छन्। ती मध्ये 4,934 जनाले मात्र परिचय पत्र पाएका छन् भने 7,835 जना अझै पनि परिचय पत्र विहीन छन्। परिचय पत्र नहुँदा उनीहरू उच्च शिक्षाको छात्रवृत्ति सहित सरकारले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन्। उहाँका अनुसार कमलरी प्रथाबाट मुक्त भएका 127 जना स्नातकोत्तर तहमा अध्ययनरत छन् भने करिब 700 जना विद्यालयदेखि स्नातक तहसम्म अध्ययनरत गरिरहेका छन्। तर परिचय पत्रको अभावमा धेरैले उच्च शिक्षाको छात्रवृत्ति पाउन सकेका छैनन्। आर्थिक अभावका कारण कतिपयले पढ़ाई नै बीचमा छाड्नु परेको उहाँले बताउनुभयो। 13 मुक्त कमलरी मुक्ति दिवसका अवसरमा मुक्त कमलरीहरूले 10 बुद्धि सहमति अनुसार बाँकी प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न सबै मुक्त कमलरीहरूलाई परिचय पत्र वितरण गर्न शिक्षा तथा छात्रवृत्तिको सुनिश्चित गर्न सिप विकास र रोजगारीका अवसर सृजना गर्न तथा आवास र पुनर्स्थापनाका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न सरकारसँग माग गरेका छन्। र सरकारले रैथाने बाली संरक्षण गर्न करिब 3 करोड़ अनुदान दिएको छ। यो अनुदान कृषि जैविक विविधता संरक्षण केन्द्र मार्फत प्रदान गरिएको हो। स्थानीय बाली संरक्षणमा किसानलाई प्रोत्साहन गरिएको छ। सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रू 3 करोड़ अनुदान उपलब्ध गराएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि जैविक विविधता संरक्षण केन्द्रले लोप हुने अवस्थामा पुगेका स्थानीय बाली तथा प्रजातिहरूको पहिचान, खेती विस्तार अनुसन्धान तथा बिउ विकास, स्थानीय हावापानी अनुकूलका बिउ उत्पादन तथा प्रवर्धनका लागि स्थानीय तह, कृषि सहकारी र कृषक समूहलाई लक्षित गरी करिब रू 3 करोड़ सहयोग प्रदान गरेको हो। रैथाने बालीको संरक्षण गर्ने उद्देश्यले विभिन्न 40 स्थानीय तह मार्फत यस किसिमको आर्थिक सहयोग प्रदान गरिएको केन्द्र प्रमुख केशव देवकोटाले जानकारी दिनुभएको छ। कृषि जैविक विविधताको दिगो व्यवस्थापनमा सहभागी सम्बन्धित किसानलाई अनुदान प्रदान गरिएको बताउँदै उहाँले कृषि जैविक विविधताको व्यवस्थापनमा माटोको सूक्ष्मजीव र कृषि प्रणालीसँग सम्बन्धित अनुवंशिक स्रोतहरूको दिगो संरक्षणमा जोड दिएको जानकारी दिनुभएको छ। कृषकको हकहित र ज्ञानको संरक्षण गरी रैथाने बिउ बिजन जोगाउन यस कार्यक्रममा सहयोग प्राप्त गर्न किसानले जैविक खेती प्रणालीमा रासायनिक मल र विषादीको प्रयोग गर्न निषेध गरिएको छ। हवस्त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराहिदाङ।
4: फोन 562-5221।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते।
7: कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
11: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98-4-77-27-977
12: र 98-5-78-30-6-89।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
13: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
14: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
13: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
12: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दांग में।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
16: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
17: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
18: उपचार हुने रोगहरू
17: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
18: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
17: महिनावारी गडबडी, सेतो पानी बग्ने, यौनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
18: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
17: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
18: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
17: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
19: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
20: बिमा गराउन जाँदैछु।
19: बिमा किन गर्नु पर्यो सर? बिमा
20: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
19: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
20: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
19: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
21: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
19: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
20: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
19: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
22: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: सेल्स मेलामा झ्यामै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ झ्यामै लिएर जानुहोस्। झ्यामै भ्यालुएसन, झ्यामै क्याश डिस्काउन्ट।
1: एक्सपेन्स डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट गुराही दाङ।
3: सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686342044।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
4: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498887741।
7: हीरा काटने हीरे मारा खेरा।
8: नमस्ते, म रामकृष्ण रकाल, तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-66-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: It Like Pro
1: राशिता पाव फ्रॉम टू एंड फ्रॉम साउथ
2: चयस महाम्रो पात्रो
3: नेपाल मा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाई का लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
4: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: मह सेवन दीर्घ जीवन।
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराहीश्वर सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराहीश्वर सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
1: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494 67487।

0: प्रोडक्टहरु कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी।

0: 6.9 inch standard display, AI powered camera, 2 years ago warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik bishesta harule, tapai ko man jitcha barambar.
1: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
1: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
1: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
2: छालामा दागहरू आउने कपाल झर्ने
1: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
1: बारम्बार गर्भपतन भएमा
2: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
1: बिना कारण शरीरको तौल घटेमा
2: ढाड दुखेमा कम्मर दुखेमा
1: गाउट तथा युरिक एसिडको समस्या
2: बारम्बार आँखा रातो भएमा
1: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
2: लामो समयदेखि छाला कडा भएमा
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
2: युवा अवस्थामा पक्षघात भएमा
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा
2: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: फोन नम्बर 0825916770
1: मोबाइल नम्बर 98578443 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। सरकारले भारतबाट कुखुराका सल्ला, कुखुरा र अण्डा आयातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा तस्करी जारी रहेकाले बाँकी जिल्ला बर्ड फ्लूको उच्च जोखिममा परेको सरकारवालाले बताएका छन्। नागरिक सरकार समिति बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले भारतबाट लुकी छिपी बिग्रिने कुखुरा

0: सल्लाह तथा अन्य पशु पंक्षीजन्य वस्तुका कारण बाँकेमा बर्ड फ्लू फैलने जोखिम अत्याधिक बढ़ेको बताउनुभयो। उहाँले कुखुरा चल्ला र अण्डाको अवैध आयात पूर्ण रूपमा रोक्नुपर्ने माग गर्दै मुख्य सीमा नाकासँगै खुल्ला नाकामा समेत निगरानी कड़ा बनाउन आग्रह गर्नुभएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मुख्य सीमा नाकामा खटिएका सुरक्षा निकाय र क्वारेन्टाइन कार्यालयलाई कुखुरा तथा गुणस्तरहीन माछाको अवैध आयात रोक्न कड़ा निर्देशन दिएको जानकारी दिनुभएको छ। उहाँले बर्ड फ्लूको जोखिम बढ़दै गएकाले सीमा क्षेत्रमा निगरानी र नियन्त्रणलाई अझ प्रभावकारी बनाइएको बताउनुभयो। विगत छ वर्षमा 82,000 हेक्टर खेतीयोग्य जमीन छ। कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 आर्थिक वर्ष 2082-83 82,043 हेक्टर खेतीयोग्य जमीन घटेको हो। धानको उत्पादन भने सामान्य बढ़ेको तथ्याङ्कले देखाएको छ। तीव्र शहरीकरण, औद्योगिकरण, जग्गाको खण्डीकरण, बसाई चराई, बाँझो जग्गा बढ़दै जानु, सिंचाईको अभाव र जलवायु परिवर्तन, बढ़दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति अभाव हुँदा खेतीयोग्य जमीन क्रमशः घट्दै गएको विभागले जनाएको छ। कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 14,58,915 हेक्टर क्षेत्रफलमा 55,50,878 मेट्रिक टन धान उत्पादन भएको थियो। चालू आर्थिक वर्ष 2082-83 खेतीयोग्य जमीन घटेर 13,76,000 हेक्टर क्षेत्रफलमा 57,05,126 मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ। विभागका अनुसार आर्थिक वर्ष 2080-81 14,39,000 हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो, जसबाट 57,24,234 मेट्रिक टन धान उत्पादन भएको छ। खेतीयोग्य जमीन घटे पनि धानको उत्पादकत्व भने बढ़ेको देखिन्छ। विगत 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढ़ेर 4.19 मेट्रिक टन पुगेको विभागले जनाएको छ। हुम्लाको सिमकोट गाउँपालिकाले लगातार 3 दिनको सार्वजनिक विदामा पनि कार्यालय सञ्चालन गर्ने भएको छ। आर्थिक वर्षको अन्तिम चरणमा कामको चाप परेकाले विदाका दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिन लागि गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीको अनुसार आर्थिक वर्ष सकिन थोरै समय बाँकी रहेकाले शनिबार र आइतबारको नियमित सार्वजनिक विदा सहित असार 15 गते सोमबार कर्णाली प्रदेश सरकारले राष्ट्रिय धान दिवसका अवसरमा दिएको सार्वजनिक विदामा पनि कार्यालय पूर्ण रूपमा सञ्चालन हुनेछ। उहाँले विदाका कारण विकास निर्माण प्रशासनिक तथा वित्तीय काम प्रभावित हुन सक्ने भएकाले यसपटक विदाका दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय गरिएको बताउनुभयो। कार्यालय सञ्चालन हुने भएकाले आवश्यक सेवा लिन सेवाग्राहीलाई कार्यालयमा उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको छ। यस सन्दर्भमा गाउँपालिकाले शुक्रबार साँझ सूचना जारी गर्दै विदाका दिन पनि नियमित रूपमा सेवा प्रवाह हुने जानकारी दिएको थियो। र लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो 11 महिनामा आन्तरिक राजस्व संकलनमा सुधार देखिएको छ। प्रदेश सरकारले गत जेठ 25 गतेसम्म 5,14,04,00,000 रूपियाँ आन्तरिक राजस्व संकलन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 12% बढ़ी हो। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक विवरण अनुसार सोही अवधिमा प्रदेश सञ्चित कोषमा 26,57,77,00,000 रूपियाँ दाखिला भएको छ। जेठ 25 गतेसम्म प्रदेश सञ्चित कोषमा प्राप्त कुल आय 26,57,77,00,000 रूपियाँ पुगेको छ, जसमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान बापत 7,72,24,00,000 अनुदान तर्फ 2,12,50,00,000 विशेष अनुदान तर्फ 30 करोड़ तथा समप्रक अनुदानबाट 38,55,00,000 रूपियाँ प्राप्त भएको छ। यसै गरी राजस्व बाँडफाँडबाट 10,13,85,00,000 तथा रोयल्टी बाँडफाँडबाट 26,36,00,000 रूपियाँ प्राप्त भएको छ। प्रदेशको आन्तरिक स्रोतबाट संकलित राजस्व 5,14,04,00,000 रूपियाँ पुगेको छ। हवस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: एकानब्बे थुप्रो चार मेगा आर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
3: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
4: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
3: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
5: खुशीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
7: होइन कसलाई के भयो?
8: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
7: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
8: ल ल एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान समय र पैसा बर्बाद भएको।
7: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
8: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 082-595-101 र मोबाइल नम्बर 97-090-65-255।
9: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
9: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
11: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
12: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
11: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
12: बिरामी
9: जाँच निमिति यही असार 13 शनिबार।
13: वरिष्ठ अर्थोपेडिक सर्जन, हार्ड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
9: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-562-23, 98-478-18-617 र 98-478-35-643।
7: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।
15: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: तर धेरै समय भयो नि त बिचमा तपाईँ हराउनु भयो होइन?
2: समय हुँदा यसो सुनिन्छ, यसो ट्राई गरिन्छ, कोही दिन लाग्दैन।
1: ल ठिक छ, हामीलाई जहाँ भए पनि सम्झिरहनु भएको छ, आज धेरै पछि आउनुभयो। नयाँ नौलो खबर के छ सुनाउनु होला?
2: ठिकै छ, आरामै छ। हजुरहरूको के छ, कसो छ?
1: हाम्रो पनि सबै राम्रो छ, अहिलेसम्म ठिक छ। यो रमाइलो शनिबार कसरी बिताउँदै हुनुहुन्छ? बसेर नै ल मनपर्ने भाका रोज्नुहोस्।
2: मैले एउटा अस्तारे भाका भनेर प्राविधिक सरलाई भनेको
1: छु, ल सम्झिनुहोस् साथीहरूलाई।
2: फर्स्ट अफ अल त हजुरलाई अनि प्राविधिक सरलाई अनि विशेष गरी यो रेडियो सुनेर बस्नुहुने र मलाई दिनेश बराल भनेर चिन्नुहुने सम्पूर्णलाई
1: हस् धन्यवाद। दिनेशजी सुन्दै रहनुहोला, हामी छुट्छौँ। असारे भाका अवश्य पनि तयारी होला, हामी सुनाउँछौँ एकैछिनमा। 4591300 4591400 खुल्ला छ, कोही हुनुहुन्छ? नमस्ते।
3: नमस्ते सर, सर दर्शन।
1: दर्शन नमस्ते, शुभ बिहानी, को बोल्दै हुनुहुन्छ?
3: गीता प्रधानहरूले सन्चै हुनुहुन्छ?
1: म सन्चै छु, तपाईँलाई कस्तो छ?
3: एकदम जिन्दा ठिकै छु अहिलेसम्म त सर, होइन?
1: बाबलटारमै हुनुहुन्छ?
3: आज घरमै छु सर।
1: आज बिदा हो नि त है? बुझिन मैले, मन पर्यो ल सुन्ने गर्नुहोस् है युट्युबमा।
3: एकदम राम्रो गीत ल्याउनु भएको छ है, मलाई यति खुसी लाग्छ होइन।
1: हजुर
3: सिर्जना चाहिँ हजुरको गीत, सिर्जना धेरै राम्रो राम्रो ल्याउनु भएको छ होइन, एकदम खुसी लाग्छ मलाई। धेरै धेरै धन्यवाद हजुरलाई है।
1: ल हजुरलाई पनि धन्यवाद। अघिल्लो मित्रले गीत रोज्नु भएको छ, साथीहरूलाई सम्झिनुहोस्।
3: हजुरलाई नि धेरै धेरै मिठो सम्झना, हजुरको एकदमै होइन यस्तो यस्तो सिर्जनाबाट एकदम सफलता मिल्दै जानुहोस् है। मलाई धेरै खुसी लाग्छ, धेरै धेरै शुभकामना दिन चाहन्छु तपाईँलाई धेरै धेरै होइन। अनि हाम्रो रेडियो काठमाडौँ जति पनि कल गर्नुहुन्छ साथीहरूलाई धेरै धेरै मिठो सम्झना। अनि मेरो विदेशमा रहने छोरीलाई धेरै सम्झिन चाहन्छु, मेरो घर परिवारलाई सबैले सम्झिँदै सबैको दिन शुभ रहोस् भन्दै आजको दिन सबैजनाको मिठो सम्झना छोड्दै हजुरको
1: हस् धन्यवाद नमस्कार। बालटारबाट गीता प्रधान हुनुहुन्थ्यो। यो रमाइलो शनिबारमा यहाँसँग यस्तै साक्षात्कार गरिरहेका छौं। सामाजिक सञ्जाल मार्फत हामीलाई धेरै मित्रहरूले सम्झिरहनु भएको छ, देश विदेशबाट सम्झिरहनु भएको छ। दिलीप अरिले नमस्ते, हामी सुन्दैछौँ हेर्दैछौँ माछा पोखरीबाट भन्नुभएको छ। अनि थानेश्वर खड्काले महेन्द्रिणी परिवारलाई मेरो नमस्कार, भारतको कर्नाटक राज्यको बेंगलोरबाट कार्यक्रम सुन्दै हेर्दैछु भन्नुभएको छ। आयुषार पुरीले नमस्कार दादा, म पनि सुन्दैछु कार्यक्रम रामेछापको मन्थलीबाट, सबैमा मिठो सम्झना अब बज्ने भाका मार्फत भन्नुभएको छ। अनि धर्मराजले नमस्ते, बिर्तामोड झापा घर भई हाल दुवैबाट कार्यक्रम हेर्दैछु। यो कार्यक्रम मार्फत सन्देश राख्नुपर्दा आज असार 13 जन्मदिन मनाउने कुटी रेस्टुरेन्ट कन्याम इलामका संचालक साथी प्रणित पुरासेनीलाई जन्मदिनको शुभकामना भन्नुभएको छ। सबै साथीहरूलाई अब बज्ने भाका मार्फत सम्झिनु भएको छ। महेश पन्थीले नमस्ते गुड मर्निङ भन्नुभएको छ। राइनी राजकलाले गुड मर्निङ सबैलाई सम्झना, सुन्दैछु संखुवा सभाबाट भनेर हामीलाई सम्झिनु भएको छ। अर्को कमेन्ट प्राप्त छ मनकुमारी कान्छी कोलुङले, सुन्दैछु संखुवा सभाबाट, सबैमा मिठो सम्झना भन्नुभएको छ। हाम्रो पनि मनभरिको सम्झना तपाईँलाई। थमन परियारले नमस्कार, कार्यक्रम सुन्दैछु भारतको चेन्नईबाट, अब बज्ने भाका मार्फत सम्झिनु पर्दा हजुर लगायत दाङ घुराई घरमा रहनुभएका सबै मेरा घर परिवार आफन्तहरूलाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद, हामी तपाईँका कमेन्टहरू यसै गरी पढ़िरहेका छौं। हामी तपाईँको साथमा छौं। 4591300 4591400 लाइनमा कोही मित्र हुनुहुन्छ, स्वागत गर्नुभन्दा पहिला एउटा गीत सुनाऊ यहाँले रोज्नु भएको गीत, पश्चात पुनः भेटौंला।

0: 장,
1: 사미잖아,
0: 장,
1: 아이.
2: बैशाख महिना गयो जेठनी त्यस्तै भयो जान्ना आसार उम्केर घामले डाँडो काट्यो अब जनले आज्यो जान्ना आसार उम्केर रोपाई आउँदाखेरि भेट भइहाल्यो फेरि बस्छु आज तुम्केर बिना गाई पनि रात जाने छैन बस्छु आज तुम्केर
0: खाले

0: राजेश ढकाल अनि सरु गौतमको स्वर असार पन्ध्र प्रस्तुत गर्यौं। यो अघिल्लो वर्ष बजारमा आएको असार गीत हो। यस वर्ष असार सोह्र बजारमा आउने क्रममा छ। हिजो मात्रै नुवाकोटका केही ठाउँहरूमा छायाङ्कन भएको छ, जसमा सरु गौतम अनि म रहेको छु, राजेश ढकाल अनि थुप्रै कलाकारहरू यो गीतसँग जोडिनु भएको छ। हिजो मात्रै सम्पन्न भएको छ, भोलि या पर्सीबाट बजारमा आउनेछ। राजेश ढकाल युट्युब च्यानलमा हजुरले अवश्य पनि हेर्न सक्नुहुन्छ। नयाँ गीतका लागि पनि राजेश ढकाललाई अग्रिम शुभकामना एवं बधाई दिन चाहन्छौ। यसै गरी तपाईँ आफूलाई मनपर्ने भाकाहरू रोज्नका लागि सुन्नका लागि 4591 3000 4594000 खुल्ला गरेका छौं। तपाईँहरू आउन सक्नुहुन्छ, मनपर्ने भाकाको साथमा रमाइलो गर्न सक्नुहुन्छ। हामीलाई कमेन्टहरू धेरै प्राप्त छन्। हामी केही कमेन्टहरू पनि यहाँहरूको पढ्ने जमर्को गर्दैछौ। जनक रिजालले नमस्कार, गुड मर्निङ, सबैलाई मिठो सम्झना भन्नुभएको छ। गगन बैतडीले नमस्ते सम्पूर्ण साथीहरूमा, इण्डिया बेंगलोरबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। रविन्द्र सिंहले गुड मर्निङ, म पनि सुन्दैछु, यता पुना देवीबाट पुनादेखि भनेर लेख्नु भएको छ। त्यसै गरी टीकाराम सुनवारले म टीकाराम सुनवार दर्शन नमस्कार, रामेछाप तीनजुरे मीडिया ग्रुपको मेम्बर रामेछापबाट सबैलाई सम्झना मिठो माया भन्नुभएको छ। टीकाराम सुनवारले यहाँलाई पनि सम्झना सहितको मिठो माया छ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ, हामीलाई साथ दिइरहनु भएको छ। अब हामी लाइनमा जान्छौ, कोही हुनुहुन्छ? नमस्ते।
1: हजुर दाजु नमस्ते।
0: शुभ नाम के होला?
1: म अनिल कान्छा हो, पाल्पा रामपुरदेखि।
0: पाल्पाको रामपुरबाट अनिल कान्छाको आवाज आउँदै गर्दा कहाँबाट सुन्दै हुनुहुन्छ?
1: रेडियो
0: स्काई एफएम। हामीलाई पाल्पा आसपासका क्षेत्रमा साथ दिने सबैलाई सम्झना मिठो माया छ। अनि त्यहाँतिरको नयाँ खबर, ताजा खबर सुनाउनुहोस्।
1: यतातिरको विशेष पानी पर्ला पर्ला भइराखेको छ, कति बेला घाम सर्किरहेको छ है। अनि मौसम चाहिँ कति बेला सफा हुन्छ, कति बेला बादल, होइन असारे अब विशेष खेततिर काम गर्नको लागि धमाधम चलिरहेछ भनौ न, अलिका लागि गर्ने होइन,
0: असारे रोपाई हुँदैछ
1: चलिरहेछ भनौ।
0: समग्रमा यो त त्यहाँको परिस्थितिको बारेमा बताउनु भयो, तपाईँको व्यक्तिगत बारेमा सुनाउनुहोस्। नयाँ ताजा
1: मेरो चाहिँ एकदम ठिक छ भनौ, अनि मेरो लगायत हजुरहरूको विशेष के छ, आरामै त हुनुहुन्छ?
0: समग्रमा सबैको राम्रो छ, यहाँको पनि सधैँ राम्रो होस् यही कामना गर्छौ। मनपर्ने गीत रोज्नुहोस्।
1: मैले खेम सेन्चुरी र विष्णुमाझीको सपनी एल्बमबाट गीत रोजिसकेको
0: छ
1: हस्, विशेष हजुरको लागि। अनि टेक्निसियनमा सपोर्ट गर्ने दाजु हुनुहुँदो रहेछ, विशेष उहाँको लागि पनि धेरै धेरै सम्झना समर्पण गर्न चाहन्छु। अनि मलाई अनिल कान्छा भनेर जति पनि माया गर्नुहुन्छ सबै सबै साथीहरूको लागि, र अनि विशेष देश विदेशतिर रहने दाजुभाइ दिदी बहिनीहरूको लागि, बुवा आमाहरूको लागि पनि धेरै धेरै सम्झिँदै बिदा हुन्छु। नमस्ते।
0: हस् धन्यवाद, नमस्कार अनिल कान्छा। यो बेला पाल्पाबाट हामीलाई सम्झिँदै हुनुहुन्थ्यो, रेडियो स्काईबाट हामीलाई सुन्दै हुनुहुन्छ। यसै गरी कुन कुन रेडियोबाट कहाँ कहाँ तपाईँ पूर्व पश्चिमसँग जोडिनु भएको छ, यो पूर्व पश्चिमसँग जोडिनका लागि रेडियो काठमाडौँले भूमिका खेलेको छ। सँगसँगै तपाईँको अमूल्य योगदान छ, यहाँको योगदानप्रति हामी सधैँभरि नतमस्तक छौं। सधैँभरि तपाईँसँग जोडिन, तपाईँसँग रहिरहन, एकमुठी सास रहन्जेलसम्म अवश्य यही त छ मिठो बोली वचन, अरू त के नै दिनु छ र के नै लिनु छ र, न तपाईँले मलाई दिन सक्नुहुन्छ न मैले तपाईँलाई दिन सक्छु, केवल मिठो बोली र मिठो मुस्कान बाहेक हामी यही दिउँ। लाइनमा कोही आउने मित्रलाई फेरि पनि स्वागत गरौं। नमस्ते।
2: नमस्ते हजुर, नमस्ते।
0: शुभ नाम के होला?
2: मेरो गोकर्ण बहादुर खत्री।
0: गोकर्ण बहादुर खत्री कहाँबाट बोल्दै हुनुहुन्छ?
2: दाङ जिल्लाबाट सर।
0: दाङ जिल्लाबाट अहिले रेडियो मध्यपश्चिम सुन्दै हुनुहुन्छ?
2: हजुर हजुर हजुर सर हजुर,
0: रेडियो मध्यपश्चिमबाट बोल्दै हुनुहुन्छ, हामीलाई सम्झिँदै हुनुहुन्छ। नयाँ खबर सुनाउनुहोस्, कस्तो छ?
2: एकदम ठिक छ, शीतल हावा पाइन्छ यतातिर, राम्रै छ
0: राम्रै छ। गर्मी कतिको बढेको छ?
2: गर्मी यहाँ छैन त, ठिक छ सर।
0: रोपाई धमाधम हुँदैछ होला?
2: रोपाई यतातिर छैन सर, सुक्खा छ।
0: ए कहिले हुन्छ रोपाई? यो असारमा हुँदैन त्यहाँ?
2: हुनाले सर असाध्यै हुने हो, आज पनि असाध्यै हुने थियो
0: तर पानी नपर्नाले भएन।
2: हजुर हजुर, अब हाम्रो 28-29 आएपछि 28-29 हुन्छ सर।
0: ए ए, अन्तिम अन्तिमतिर हुन्छ।
2: हजुर सुनौ सर, के छ हाल खबर?
0: हाम्रो पनि समग्रमा सबैको ठिक छ, हजुरहरूको सुनाउनुहोस् के छ?
2: ठिक छ सर, हजुरसँग आज छ नि हाम्रो फर्स्ट देश हो, म असाध्यै खुसी छु सर है, हजुरहरूको उन्नति होस् प्रगति होस् सधैँ राम्रो होस्, हाम्रो सम्बन्ध गाह्रो रहिरहोस् यही हो सर।
0: हस् धेरै धेरै धन्यवाद हामीलाई सम्झिनु भएकोमा फोन गर्नुभएकोमा। शरण उमागाई कलाकार एवं संचारकर्मी आदरणीय दाइले नमस्ते, क्यामेरा ब्लोर भएछ, प्राविधिक कक्षामा जानकारी गराउन पाए हुने भन्नुभएको छ जनार्दनजी। के भएछ क्यामेरा हल्का ब्लोर भएको महसुस मैले पनि गरेको छु, प्रश्न आएको छैन, हेर्नुहोला। अनि पासाङ दाबाले नमस्ते, घर मेरो सोलुखुम्बु गोरा खानी, हाल काठमाडौँको कपनबाट कार्यक्रम सुन्दैछु, सबैलाई मिठो सम्झना मिठो माया अब बज्ने भाका मार्फत भन्नुभएको छ। अनि सुप्रभा थापा छेत्रीले काले दाई म पनि सुनिरहेको छु हेरिरहेको छु हजुरको कार्यक्रम, सबैजनालाई मिठो सम्झना मिठो माया भनेर लेख्नु भएको छ। काली बहिनीलाई हाम्रो तर्फबाट पनि मिठो माया मिठो सम्झना है त। अहिले सायद परदेशमा हुनुहुन्छ हामीलाई सम्झिरहनु भएको छ। जीवन थापा जलनले झोरले नमस्कार सरोज दाई, म जीवन थापा जलन रोटी गाजरी भर गई घर भई प्रवासबाट सम्झना जन्मदिन मनाउने मीडिया प्रेमी कैलाश पर्वत कुंवर दाजु र भाइ जितेन्द्र कार्की साहेबलाई शुभकामना व्यक्त गर्दै हामीलाई सम्झिरहनु भएको छ, धेरै धन्यवाद। अब हामी एउटा गीत सुन्छौं अनि गीत सुनेपछि तपाईँसँग फेरि आउँछौं, कमेन्टहरू गर्दै गर्नुहोस् कुराकानी गर्दै गरौंला। नम्बर 4541 93 45 91 400 छ यो पनि जानकारी गराए। अनि शालिग्राम गौतमले दाई नमस्कार गुड मर्निङ, दिवाकालीन अभिवादन, रूकुम पश्चिम चौरजहारी घर भई अहिले भारतको गुजरातबाट कार्यक्रम सुन्दै हेर्दैछु सबैमा सम्झना भन्नुभएको छ। पूर्णमाया डंगोलले पनि हामीलाई नियमित रूपमा सम्झिने क्रममा आज पनि साथ दिइरहनु भएको छ। रामजी घिमिरेले चितवनबाट नियमित रूपमा साथ दिने क्रममा आज पनि साथ दिइरहनु भएको छ, यहाँप्रति आभार प्रकट गर्दछु। सुरेन्द्र बहादुर बोहराले नमस्कार, म डोटीबाट सम्झिरहेको छु भन्नुभएको छ। प्रेम श्रेष्ठले संख्या सभा चैनपुर घर भएको मान्छे बानेश्वरबाट कार्यक्रम सुन्दैछु, हाल चाहिँ युएमा भनेपछि चैनपुरको मान्छे बानेश्वर घर भई हाल युए यो सबै बताइरहनु पर्दैन थियो झुक्क्याउने गरी। तपाईँ अहिले युएमा हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ, घर परिवार सबैलाई सम्झना सहितको माया प्रकट गर्नुभएको छ, यहाँप्रति आभार प्रकट गर्दछौ। हरिशरण कार्कीले परिवर्तन समाप्त सरोजी इन्द्रेणी मार्फत सम्पूर्ण साथीहरूमा मिठो सम्झना, म चाहिँ भक्तपुरको सिपाडोलबाट कार्यक्रम सुन्दैछु, रासोपाको प्रथम महाधिवेशनमा नवनिर्वाचित सबै पदाधिकारीलाई सफल कार्यकालको शुभकामना यहीँबाट व्यक्त गर्नुभएको छ, यहाँलाई धेरै धेरै धन्यवाद। दिनेश भण्डारीले हेलो दाई गुड मर्निङ कार्यक्रम सुन्दैछु, जनार्दन नेपाल सरलाई नै गुड मर्निङ भन्नुभएको छ, अवश्य पनि यहाँलाई पनि सुप्रभात, यहाँको दिन सुखमय बितोस् जय होस्। अब एउटा गीत सुनौ, फोनमा जाउँ नमस्ते।
3: हेलो दाई नमस्ते,
0: शुभ नाम के होला?
3: यता सल्यानबाट रत्न मगर है।
0: सल्यानबाट रत्नजी अहिले कुन रेडियोबाट सुन्दै हुनुहुन्छ?
3: मैले आज रेडियोबाट सुनेको छैन, लाइभबाट सुन्दैछु दाई।
0: लाइभबाट हेर्दै हुनुहुन्छ रत्नजी, सल्यानको खबर के छ?
3: सल्यानको खबर बिहान बादल लागिरहेको थियो, पानी पनि परिरहेको थियो, अहिले घाम लागिरहेछ। अनि काठमाडौँतिर तपाईँलाई प्राविधिक दाईलाई कस्तो?
0: सबैलाई राम्रो छ, घाम चर्किएको छ, गर्मी बढेको छ, यो त भयो मौसमको कुरा, अब तपाईँको सुनाउनुहोस्।
3: मेरो पनि सबै ठिक छ दाई है,
0: घर परिवार सबैलाई राम्रो छ?
3: हजुर हजुर।
0: ल सधैँभरि राम्रो समाचार सुन्न पाइयोस्। अब साथीलाई सम्झिनुहोस्।
3: सर्वप्रथम त रेडियो काठमाडौँको सम्पूर्ण परिवारलाई, त्यसरी तपाईँलाई पराइदिनु बस्नुभएको दाईलाई, अनि त्यसै गरी मेरो घरको सम्पूर्ण परिवारलाई, अनि त्यसै गरी मेरो साथीहरू जति पनि हुनुहुन्छ उहाँको नाम लिएर सम्म छैन, उहाँहरू सम्पूर्ण साथीहरूलाई र अहिले रेडियो काठमाडौँ सुनेर बस्नुको सम्पूर्णलाई र मलाई रत्न मगर भनेर चिने नचिने सम्पूर्णलाई सम्झिँदै छुट्टी नमस्ते।
0: हस् धन्यवाद, सल्यानबाट रत्न मगर हुनुहुन्थ्यो फोन लाइनमा। अब हामी तपाईँले मन पराउनु भएको गीत प्रस्तुत गर्छौ, खेम सेन्चुरी र विष्णु माझीको स्वरमा हामी पनि सुनौ।

0: फेम सेन्चुरी र विष्णु माझीको सुमधुर गलालाई यो बेला प्रस्तुत गर्यौं। रेडियो काठमाडौँले उत्पादन गरेको यो कार्यक्रम तपाईँको प्रिय कार्यक्रम हो। चाहे गरीब होस्, चाहे धनी होस्, चाहे जोसुकै होस्, हरेक नेपालीको मन मस्तिष्क र हृदयमा बास बसेको कार्यक्रम हो इन्द्रेणी। यो कार्यक्रम साताको सातै दिन सुन्न सक्नुहुन्छ। आफ्नो दुःख सुखको चौतारीको रूपमा तपाईँले यसलाई लिनुभएको छ। हामीले पनि शीतल थारीको रूपमा तपाईँसँग प्रस्तुत भएका छौं। कहिले ठूलो वर्षातमा पनि ओत लगाएर तपाईँलाई ओत लाग्नलाई अथवा केही वर्षातसँग तपाईँ रोकिन छेकिन र नभिज्नबाट मदत गर्नको लागि र कहिलेकाहीँ ठूलो घाम चर्किएको बेलामा शीतलताको अनुभूति गराउनका लागि गर्मी भएको बेलामा हावासँग नजिक भएर सम्बन्ध घाँच्नका लागि हामी तपाईँसँग छौं। मीठा गीत संगीतको साथ छ अनि केवल तपाईँले दिनुभएको माया छ, मनभरि प्रेम छ, देश विदेशमा बसेर हेर्दै हुनुहुन्छ। हामी सदैव तपाईँको सुस्वास्थ्य दीर्घायुको कामना गर्छौं, उन्नति प्रगतिको कामना गर्छौं र सधैं आरामता र कुशलताको कामना गर्छौं। काठमाडौँबाट जनार्दन नेपालको साथसहित देशभरका धेरै प्राविधिक मित्रलाई मनदेखि फेरि सम्झिएको छु र हामीलाई गाउँ गाउँ बस्ती बस्तीबाट निस्वार्थ रूपले प्रेम भाव दर्शाउने हाम्रा प्रिय मनहरूमा हृदयदेखि नै नमन टक्र्याउँछु। हामीलाई सँगै बसेर साथ दिइरहनु भएको छ। लाइनमा कोही हुनुहुन्छ, स्वागत गरौं। नमस्कार। को बोल्दै हुनुहुन्छ? राजकलाजीको खबर के छ? संखुवा सभामा केबाट सुन्दै हुनुहुन्छ?
1: मेरो खबर ठिकै छ, म फेसबुक लाइभबाट सुन्दैछु।
0: नयाँ खबर के छ?
1: नयाँ खबर सबै ठिकै छ, यता मजाले घाम लागिरहेको छ। अनि काठमाडौँतिर कस्तो छ मौसम, के छ खबर?
0: काठमाडौँतिर पनि समग्रमा राम्रो छ, सबै ठिक छ। यहाँको पनि सधैँ राम्रो हो, सधैँ ठिक होस्। नयाँ ताजा खबर गाउँ बस्तीको, गाउँ समाजको के छ?
1: यतातिर त भयो, बर्खा लाग्यो, त्यस्तै छ।
0: रोपाई सुरु भयो?
1: रोपाइतिर धान रोप्दिन, कोदो रोपे चाहिँ सुरु हुँदैछ।
0: खेतमा पनि कोदो रोप्ने हो?
1: आउन चल्ने पर्छ नि त, जान्नै हुँदैन।
0: ए ल, ठिक छ, आफ्नो गाउँ ठाउँ अनुसारको चलन परम्परा हुन्छ है। कतै अब त्यो मौसमले पनि त्यहाँको त्यो भौगोलिक बनावटले पनि धेरै कुराहरू फरक पार्छ। कतै लेक हुन्छ, कतै बेसी हुन्छ, कतै पहाड हुन्छ है, कतै तराई हुन्छ। ल, हामीलाई सम्झिनु भयो, धेरै धेरै धन्यवाद। मनपर्ने भाका रोज्नुहोस्।
1: हुन्छ, म रोजिसकेको छु, बजाइदिनुहुन्छ होला पारिदिक मित्रले।
0: साथीहरूलाई सम्झिनुहोस् ल।
1: हुन्छ, फर्स्टमा

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराही दान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123
5: भर्ना खुल्यो
6: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
5: कार्यक्रमहरू
6: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
5: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
7: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
8: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 98512-32328
6: र 98578-37255
9: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। ट्राफिक कार्यवाहीबाट दुई दिनमा झण्डै 42 लाख रूपियाँ राजस्व संकलन भएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेको 24 घण्टामा 2102 जना चालक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 21,10,000 रूपियाँ भन्दा धेरै राजस्व कोषमा दाखिला भएको छ। त्यस्तै यसअघि एकै दिन 20,79,000 जरिमाना संकलन भएको थियो, जसमा 2,438 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका थिए। लेन अनुशासन पालना नगर्ने, जाँडरक्सी खाएर गाड़ी चलाउने, लागू पदार्थ सेवन गरी चलाउने, नियम विपरीत राइड सेयरिङ गर्ने, संकेत बत्ती उल्लंघन गर्ने, तीव्र गतिमा गाड़ी चलाउने लगायतलाई कार्यवाही गर्ने गरिएको छ।

अबको तीन चार दिन भित्र मनसून देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग सहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा छ दिन ढिला गरी गएको असार पाँच गते अर्थात जून 19 तारीकमा पूर्वमा प्रवेश गरेको मनसून असार 8 गतेदेखि गण्डकी र लुम्बिनी प्रदेशमा पुगेको थियो। तर मनसून कमजोर अवस्थामै छ। पानी पर्न नसक्दा लुम्बिनी सहित पश्चिमको तराई क्षेत्रमा गर्मी बढ़ेको छ। त्यस्तै धान रोपाई प्रभावित हुँदै आएको छ। आज कोशी प्रदेशको तराई तथा मध्य प्रदेशका केही बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन सहित चट्याङसम्मको मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशीका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा तातो लहरको सम्भावना छ। अमेरिकाले इरानी लक्ष्यमा ड्रोन आक्रमण गरेको छ। इरानले हालै भएको युद्ध विरामको उल्लंघन गरेको आरोप सहित अमेरिकी सेनाले इरानी लक्ष्यमा आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जल डमारूमा कार्गो जहाजमा आक्रमण भएको र इरानले युद्ध विरामको उल्लंघन गरेको आरोप लगाउनु भएको छ। उहाँको आरोपपछि अमेरिकी सेनाले आक्रमण गरेको बीबीसीले जनाएको छ। तर इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले अमेरिका र इजरायललाई घटनाको दोषी भनेको छ। आक्रमणबाट मालवाहक जहाजमा क्षति पुग्यो पनि आफ्नो यात्रा जारी राख्न सफल भएको खबरमा उल्लेख छ। अमेरिका इजरायल र इरान बीचको तनावका कारण गएको फेब्रुअरी अन्तिम हप्ता यता खाड़ी क्षेत्रमा संयुक्त जहाज तथा हजारौं नाविक प्रभावित भएका छन्। होर्मुज जलमार्ग पुनः संचालनमा आएपछि संयुक्त राष्ट्रसंघले मंगलबारदेखि उद्धार तथा निकासी अभियान शुरू गर्ने घोषणा गरेको थियो। तर पछिल्लो आक्रमणपछि अभियान अस्थायी रूपमा रोकिएको छ। सरकारले भारतबाट कुखुराका चल्ला र अण्डा आयातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा तस्करी जारी रहेकाले बाँके जिल्ला बर्फुलको उच्च जोखिममा परेको सरकारवालाले बताएका छन्। नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले भारतबाट लुकी छिपी भित्र नै कुखुरा चल्ला तथा अन्य पंक्षीजन्य वस्तुका कारण बाँकेमा बर्डफ्लू फैलने जोखिम अत्याधिक बढ़ेको बताउनुभयो। उहाँले कुखुरा चल्ला र अण्डाको अवैध आयात पूर्ण रूपमा रोक्नुपर्ने माग गर्दै मुख्य सीमा नाकासँगै खुल्ला नाकामा समेत निगरानी कड़ा बनाउन आग्रह गर्नुभएको हो। उहाँले कुखुरा चल्ला र अण्डाको अवैध रोक्नुपर्ने माग गर्दै सीमा नाकासँगै खुल्ला नाकामा समेत निगरानी कड़ा पार्ने आग्रह गर्नुभयो। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मुख्य सीमा नाकामा खटिएका सुरक्षा निकाय र क्वारेन्टाइन कार्यालयलाई कुखुरा तथा गुणस्तरहीन माछाको अवैध आयात रोक्न कड़ा निर्देशन दिएको जानकारी दिनुभयो। र विगत छ वर्षमा 82,000 हेक्टर खेतीयोग्य जमीन छ। कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 आर्थिक वर्ष 2082-83 82,043 हेक्टर खेतीयोग्य जमीन घटेको हो। धानको उत्पादन भने सामान्य बढ़ेको तथ्याङ्कले देखाएको छ। तीव्र शहरीकरण, औद्योगिकरण, जग्गाको खण्डीकरण, बसाईसराई, बाँझो जग्गा बढ़दै जानु, सिंचाईको अभाव र जलवायु परिवर्तन, बढ़दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति अभाव हुँदा खेतीयोग्य जमीन क्रमश घट्दै गएको विभागले जनाएको छ। कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 14,58,915 हेक्टर क्षेत्रफलमा 55,50,878 मेट्रिक टन धान उत्पादन भएको थियो। चालू आर्थिक वर्ष 82-83 खेतीयोग्य जमीन घटेर 13,76,000 हेक्टर क्षेत्रफलमा 57,05,126 मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ। विभागका अनुसार आर्थिक वर्ष 2080-81 14,39,000 हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो, जसबाट 57,24,234 मेट्रिक टन धान उत्पादन भएको छ। खेतीयोग्य जमीन घटे पनि धानको उत्पादकत्व भने बढ़ेको देखिन्छ। विगत पाँच वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढ़ेर 4.19 मेट्रिक टन पुगेको विभागले जनाएको छ।
हस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-565-775।
2: सम्पर्क नम्बर 98-478-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुख्यो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
13: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
6: सम्पर्क फोन नम्बर 082-565-673,
13: 98-41-68-46-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
14: भर्ना खुल्यो।
5: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
14: हाम्रा विशेषताहरू।
5: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
14: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
5: शान्त तथा पारिवारिक वातावरण भएको,
14: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
5: तिहार सुशासन राम्रो व्यवस्था भएको,
14: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
5: घरको जस्तै माया पाउने,
15: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
5: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
15: सम्पर्क फोन नम्बर 082-563-387। सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
17: खुल्यो, परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
18: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
17: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने,
18: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
17: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
18: छालामा दागहरू आउने, कपाल झर्ने,
17: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
18: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
17: बारम्बार गर्भपतन भएमा,
18: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
17: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
18: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
17: बिना कारण शरीरको तौल घटेमा,
18: ढाड दुखेमा, कम्मर दुखेमा,
17: गाउट तथा युरिक एसिडको समस्या,
18: बारम्बार आँखा रातो भएमा,
17: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
18: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
17: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
18: लामो समयदेखि छाला कडा भएमा,
17: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
18: युवा अवस्थामा पक्षघात भएमा,
17: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
18: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
17: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
18: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
17: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
18: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: फोन नम्बर 0825916770,
17: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

नमस्ते म राजु लामा तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498887741।
4: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउ

0: जाऊँगा गोरखा पब्लिक हॉस्पिटल प्राली को राय दान बिरामी भए गोरखा हॉस्पिटल जाऊँ फोन नंबर टिप्नुस 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिच्छामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-49-41-944।
3: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्रान चेक। यति बेला मध्याह्नको 12 बजेको छ।

भूमिका। अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनर्स्थापना। 13 शताब्दीको मूर्ति तत्कालीन कला संस्कृति र मूर्तिकलाको उत्कृष्ट नमूना। दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनकी पत्नी किमलाई 7 वर्षको जेल सजाय। अदालतको पछिल्लो फैसला विरूद्ध पुनरावेदन गर्ने किमको प्रतिरक्षा टोलीको तयारी। र विश्वकप फुटबलमा बेल्जियम समूह विजेता, इरान र इजिप्टले बराबरी खेले, न्यूजील्याण्ड बाहिरियो। नेपाल खबरमा अब पूरा खबर। अबको 3-4 दिनभित्र मनसून देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो बुलेटिन अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते अर्थात जून 19 तारीकमा पूर्वमा प्रवेश गरेको मनसून असार 8 गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो, तर मनसून कमजोर अवस्थामै छ। देशका बाँकी ठाउँमा अहिले पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। पानी पर्न नसक्दा लुम्बिनी सहित पश्चिमको तराई क्षेत्रमा गर्मी बढ़ेको छ। त्यस्तै धान रोपाई प्रभावित हुँदै आएको छ। आज कोशी प्रदेशको तराई र मध्य प्रदेशको केही, बागमती गण्डकी र लुम्बिनीको तराईका 1-2 ठाउँमा मेघगर्जन सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशीका पहाड़ी तथा तराईका 1-2 ठाउँमा पनि ठूलो पानी पर्न सक्ने भएकोले

सतर्क रहन महाशाखाले आग्रह गरेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा तातो लहरको सम्भावना छ। अर्घखाँची दुर्लभ तथा संकटापन्न गिद्धहरूको सुरक्षित वासस्थानका रूपमा स्थापित हुँदै गएको छ। यस वर्षको प्रजनन अवधिमा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन्। अहिलेसम्म 33 बचेरा गुड़बाट उड्न सफल भएका गिद्ध विज्ञ कृष्ण भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार अर्घखाँचीका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुड़बाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उड़ेका हुन्। छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अति संकटापन्न डंगर गिद्धले सल्लाहका 23 गुण बनाएको थियो। तीमध्ये 15 गुणबाट सफलतापूर्वक बचेरा उडेका उहाँले जानकारी दिनुभयो। मालारानी गाउँपालिकाको घेराभित्र क्षेत्रमा हिमाली गिद्धले 22 र हाडफोर गिद्धले 3 गुण बनाएका थिए। तीमध्ये हिमाली गिद्धका 16 र हाडफोर गिद्धका 2 गुणबाट बचेरा सफलतापूर्वक उड्न सफल भएका छन्। भूषालका अनुसार यी गिद्धहरूले वर्षमा एकपटक मात्र एउटा अण्डा पार्ने गर्छन्। सामान्यतया असोज कार्तिकदेखि शुरू हुने प्रजनन चक्र वैशाख जेठसम्म चल्ने भएकोले एउटा बचेरा हुर्काउन लामो समय लाग्ने गर्छ। विश्वमै दुर्लभ तथा संकटापन्न सेतो गिद्धले पनि सन्धिखर्क भूमिका स्थान मालारानी र सिद्धगंगा नगरपालिकाका विभिन्न 6 ठाउँमा गुण बनाएर यति बेला बचेरा हुर्काइरहेको छ। अन्य गिद्धहरूको तुलनामा यो प्रजातिको प्रजनन केही ढिलो शुरू हुने भएकोले अहिले पनि बचेरा हुर्काइरहेका भूषालले बताउनुभयो। अर्घखाँचीमा पछिल्ला वर्षमा लगातार सफल प्रजनन हुनु उपयुक्त वासस्थानको संरक्षण पर्याप्त खाद्य उपलब्धता तथा स्थानीय समुदायको संरक्षण प्रतिको सचेतनाले संख्या र प्रजनन सफलता बढ़ाउन महत्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय अर्घखाँचीका सूचना अधिकारी केशव खड्काले बताउनु भएको छ। चोरी गरी अमेरिका पुर्याएको 13 शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति काठमाण्डुको नुचेबहालमा विधिपूर्वक पुनर्स्थापना गरिएको छ। काठमाण्डु महानगरपालिका पुरातत्व विभाग तथा सम्पदा अभियान लगायतको समन्वयमा हालै यो मूर्ति पुनर्स्थापना गरिएको हो। पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार चोरी भएको शाक्यमुनि बुद्धको मूर्ति अमेरिकामा फेला परेपछि पुरातत्व विभागले अमेरिकाको तिब्बत हाउस कलेक्शनसँग समन्वय गरी नेपाल फिर्ता ल्याएको थियो। अमेरिकाको एक संग्रहालयमा रहेको मूर्ति सरकार विभिन्न संस्था तथा सम्पदा अभियन्ताको सहकार्यमा नेपाल ल्याइएको हो। शान्त र सौम्य भाव झल्किने मूर्ति 13 शताब्दीमा निर्माण भएको पुरातात्विक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण एवं तत्कालीन कला संस्कृति र मूर्तिकलाको उत्कृष्ट नमूना मानिन्छ। अन्तर्राष्ट्रिय कानून अनुसार कुनै पनि देशको सांस्कृतिक सम्पदा अन्य देशमा पुगेको अवस्थामा आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित देशमै फिर्ता गर्नुपर्ने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कालीकोट र दैलेख जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, ट्राफिक कार्यवाहीबाट 2 दिनमा झण्डै 42 लाख रूपियाँ राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अबको 3-4 दिनभित्र मनसून देशभर फैलिने सम्भावना, लुम्बिनी सहित पश्चिमको तराई क्षेत्रमा गर्मी कायमै, अर्घखाँचीमा 4 प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कालीकोट र दैलेख जिल्ला जोड्ने सड़कको स्तर उन्नति गर्न दुई जिल्लाका जनप्रतिनिधिले सहमति गरेका छन्। दुई जिल्लाको सहज यातायात सञ्जालमा जोड्ने आर्थिक तथा सामाजिक विकासका लागि दैलेखको माथिल्लो डुंगेश्वर, दुल्लु, डाँडी माडी हुँदै कालीकोटको ब्याउली पान्तडी सड़कको स्तरोन्नतिका लागि दुई जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता र सरकारवालाले सहमति गरेका हुन्। कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न बैठकमा सड़क पूर्वाधार विकासका लागि दुई जिल्लाबीच सहकार्य गर्ने सहमति भएको हो। सड़कले पूर्णता पाएमा कालीकोटको शुभकालिका र आसपासका क्षेत्रबाट दैलेख हुँदै कर्णाली प्रदेशको राजधानी सुर्खेत र नेपालगंजसम्मको यात्रा निकै छोटो, सुरक्षित र सहज हुने राष्ट्रिय समाचार समितिले जनाएको छ। ट्राफिक कार्यवाहीबाट दुई दिनमा झण्डै 42 लाख रूपियाँ राजस्व संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेको 24 घण्टामा 2102 जना चालक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 21,10,000 रूपियाँ भन्दा धेरै राजस्व राज्य कोषमा दाखिला भएको हो। त्यस्तै त्यसअघि एकै दिन 20,79,000 र जरिमाना संकलन भएको थियो, जसमा 2,438 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका थिए। लेन अनुशासन पालना नगर्ने, जाँडरक्सी खाएर गाड़ी चलाउने, लागू पदार्थ सेवन गरी चलाउने, नियम विपरीत राइड शेयरिङ गर्ने, संकेत बत्ती उल्लंघन गर्ने, तीव्र गतिमा गाड़ी चलाउने लगायतलाई कार्यवाही गरिएको छ। विदेशको खबर, दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी किम केन हीलाई भ्रष्टाचार र पदको दुरूपयोग गरेको अभियोगमा 7 वर्षको जेल सजाय सुनाएको छ। सोल केन्द्रीय जिल्ला अदालतले हिजो गरेको फैसलामा किमले विलासी वस्तुहरू पदीय प्रभावको आधारमा निसंकोच ग्रहण गरेको उल्लेख छ। पूर्व राष्ट्रपतिको परिवार संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि गठित स्वतन्त्र काउन्सिल मिन जुङकी टोलीले सरकारी पदहरूको किनबेच गरी महँगा गहना र विलासी सामग्री लिएको भन्दै किमका लागि 7.5 वर्षको जेल सजाय माग गरेको थियो। अदालतको फैसला अनुसार किमले सन् 2022 मार्चदेखि मे महिनाको बीचमा एक व्यवसायीका ज्वाइँलाई सरकारी पदमा नियुक्ति दिलाए बापत घाँटीको हार, ब्रोच र टप अर्थात कानमा लगाउने गहना उपहार स्वरूप लिएकी थिइन्। त्यसै गरी सन् 2022 अप्रेलमा राष्ट्रिय शिक्षा आयोगका पूर्व प्रमुखबाट नियुक्ति प्रक्रियामा सहयोग गर्ने शर्तमा सुनको कछुवा र त्यही वर्षको सेप्टेम्बरमा एक रोबोट डग व्यवसायीबाट व्यावसायिक लाभ दिलाए बापत घड़ी लिएको अभियोग पुष्टि भएको छ। अन्य अभियोगहरू पनि छन्। सन् 2025 अगस्तमा हिरासतमा लिएकी किम दक्षिण कोरियाको इतिहासमा हिरासतमा राखेर मुद्दा चलाएकी पहिलो पूर्व प्रथम महिला हुन्। यसअघि गएको अप्रेलमा सोल उच्च अदालतले तल्लो अदालतको 20 महिनाको जेल सजायलाई उल्ट्याउँदै शेयर मूल्य हेरफेर र भ्रष्टाचारको मुद्दामा उनको सजाय 4 वर्ष पुर्याएको थियो। यसबाहेक सन् 2023 पार्टी महाधिवेशनको क्रममा एक विशिष्ट उम्मेद्वारलाई जिताउन युनिफिकेशन चर्चका सदस्यहरूलाई सत्तारूढ़ पीपल्स पावर पार्टीमा आबद्ध गराउन दवाब दिएको अभियोगमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ। किमको प्रतिरक्षा टोलीले जिल्ला अदालतको पछिल्लो फैसला विरूद्ध पुनरावेदन गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर, फिफा विश्वकप फुटबलमा बेल्जियम समूह जीको विजेता बन्दै नकआउट चरणमा पुगेको छ। यो समूहका इरान र इजिप्टले बराबरी खेलेका छन् अनि न्यूजील्याण्ड बाहिरिएको छ। आज बिहान भएको खेलमा बेल्जियमले न्यूजील्याण्डलाई 5-1 गोलको फराकिलो अन्तरले हरायो। उस्का ट्रोसार्टले 2 तथा केविन डे ब्रुयना, रोमेरो लुकालु र एलेक्सिस सेलेमेकर्सले 1-1 गोल गरे। न्यूजील्याण्डका एलिजाह जस्टले 1 गोल फर्काए। समूह जीकै अर्को खेलमा इजिप्ट र इरानले 1-1 गोलको बराबरी खेले। इरान पेनाल्टीमा चुक्यो भने इन्जुरी समयमा भएको गोल अफसाइड भयो। इजिप्टका मोहम्मद साबेरले खेलको 5 मिनटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए, तर 14 मिनटमा रमिन रजाइनले गोल फर्काए। त्यसपछि थप गोल हुन सकेन। समूह जीमा 5 अंकसहित बेल्जियम शीर्ष र समान 5 अंक रहेको इजिप्ट दोस्रो स्थानमा छ। इरान 3 अंकसहित तालिकामा तेस्रो हुँदा नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ। विश्वकप फुटबलमा आज राति र भोलि बिहान गरी 6 खेल हुँदैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अबको 3-4 दिनभित्र मनसून देशभर फैलिने सम्भावना, लुम्बिनी सहित पश्चिमको तराई क्षेत्रमा गर्मी कायमै। अर्घाखाँचीमा 4 प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन, संरक्षण प्रयासबाट गिद्धको संख्या र प्रजनन सफलता बढ़ाउन महत्वपूर्ण भूमिका। अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनर्स्थापना, 13 शताब्दीको मूर्ति तत्कालीन कला संस्कृति र मूर्तिकलाको उत्कृष्ट नमूना। दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनकी पत्नी किमलाई 7 वर्षको जेल सजाय, अदालतको पछिल्लो फैसला विरूद्ध पुनरावेदन गर्ने किमको प्रतिरक्षा टोलीको तयारी। र विश्वकप फुटबलमा बेल्जियम समूह विजेता, इरान र इजिप्टले बराबरी खेले, न्यूजील्याण्ड बाहिरियो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं।
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 082-5562-18।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 082-5607-34 र 082-5607-138।
16: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
17: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
18: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: डाक्टरद्वारा दिइने सेवाहरू,
18: ब्लड प्रेसर हाई लो भएका,
17: कोलेस्ट्रोल बढी भएको,
18: मुटुको गति एकनास नभएको,
17: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
18: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको,
17: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
18: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
13: खुशीको खबर।
20: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
21: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
13: भर्ना खुल्यो।
22: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
13: कार्यक्रमहरू:
22: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
13: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
23: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
24: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328
22: र 98578-37255।
25: घुम जाई धारपानी कार्यक्रममा उपस्थितिक लाग हार्दिक अनुरोध। धार्मिक पुरातात्विक ओ प्राकृतिक दृष्टि से महत्वपूर्ण ओ विश्वका ढ्याङ त्रिशूल रलक मन्दिर का रूपमा प्रसिद्ध घोराई उपमहानगरपालिका वडा नम्बर 5 धारपानी स्थित पाण्डवेश्वर महादेव मन्दिरमा लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद बुटलका आयोजना ओ स्थानीय संघ संस्थाको सहकारीमा यही मिति 2083 असार 13 गते शनिबार सम्पन्न कर्जिना घुम जाई धारपानी कार्यक्रममा सक्कु झैनलाग उपस्थितिक लाग अनुरोध गर चाहटी। सञ्चालन कर्जिना कार्यक्रम परम्परागत सांस्कृतिक झाँकी ओ नाच प्रदर्शन, मावि स्तरीय लोक नृत्य प्रदर्शन, स्थानीय उत्पादन प्रदर्शन ओ रैथाने परिकार उत्सव। कार्यक्रममा सहभागी बनी आन्तरिक पर्यटन प्रवर्धन गरी आयोजक लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद बुटोल रूपन्देही।

टेस्टिङ प्रोग्राम क्रिस्टिन चाइमा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले पनि हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478263।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: सेवा हरेक दिन अब घराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू
2: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
0: अनुहारका हड्डी भाँचिएको जोड्ने,
2: दाँतको एक्सरे सेवा,
0: सामान्य तथा जटिल दाँत निकाल्ने,
2: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
0: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
2: मेसिनबाट जरेदेखि दाँत फरिने,
0: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
2: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
0: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
2: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
2: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-7।
4: होइन भाइला,
5: लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
9: मध्यपश्चिम ट्याङ चेक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सत्तारूढ़ दलका प्रदेशसभा सदस्यकै असन्तुष्टिका कारण लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल प्रभावित भएको छ। बजेट पुनरावलोकनको माग गर्दै सत्तापक्षकै सभा सदस्यले आपत्ति जनाएपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सभामुख तोलाराम घरती मगरले तत्काल बैठक सञ्चालन हुने अवस्था नरहेको निष्कर्ष सहित अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगित गर्नुभएको हो। आगामी आर्थिक वर्षका लागि असार 1 गते प्रस्तुत गरिएको बजेटमाथिको सैद्धान्तिक तथा दफावार छलफल समेत प्रभावित भएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 37,38,45,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको थियो। बजेटमाथिको छलफलका लागि असार 8 गते प्रदेश सभा बैठक बोलाइए पनि सभा सदस्यले बजेटसँग सम्बन्धित वार्षिक कार्यक्रम तथा रातो किताब समयमै उपलब्ध नगराइएको र अध्ययनका लागि पर्याप्त समय नदिएको भन्दै बैठक स्थगनको माग गरेका थिए। त्यसपछि बैठक मंगलबारका लागि सारिएको थियो। मंगलबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। कोराही उपमहानगरपालिका वडा नम्बर 18 रहेको कालिका टोल विकास समितिको बैठक आज सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्ण बहादुर कुंवरको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। बैठकले टोलमा शान्ति सुरक्षा कायम गर्ने लगायत विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ। विशेष गरी विगत 1 सातादेखि गाउँमा भइरहेका चोरी तथा डकैतीका घटनालाई नियन्त्रण गर्न मसिना सुरक्षा समन्वय समिति वडा कार्यालय तथा

प्रहरी कार्यालयसँग समन्वय गरी रातिको समयमा नियमित गस्ती सञ्चालन गर्ने निर्णय गरिएको छ। बैठकमा कालिका टोलवासीहरूको उत्साहजनक तथा सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव ठाकुर डाङ्गीले गर्नुभएको थियो। बैठकमा उपस्थित टोलका सल्लाहकारहरूले गाउँ टोलवासीलाई शान्ति सुरक्षा तथा अमन चयनको अनुभूति दिलाउन सबै सरकारवाला निकाय र स्थानीय बीच आपसी सहकार्य र समन्वय अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभएको थियो। बैठकले टोलमा शान्तिपूर्ण सुरक्षित र व्यवस्थित वातावरण कायम गर्न सबै टोलवासीलाई एकजुट भएर सहयोग गर्न समेत आग्रह गरेको छ। सरकारले नेपाललाई कमलरी मुक्त घोषणा गरेको 13 वर्ष पूरा भएको छ। तर संयोग मुक्त कमलरी अझै पनि परिचय पत्र, छात्रवृत्ति, शिक्षा, रोजगारी र पुनस्थापना जस्ता आधारभूत अधिकारबाट वञ्चित छन्। अधिकारको पूर्ण सुनिश्चितता हुन नसक्दा कमलरी मुक्ति घोषणा व्यवहारमा अझै अधूरी रहेको मुक्त कमलरी विकास मञ्चले जनाएको छ। सरकारले 2070 असार 13 गते मुक्त कमलरीसँग 10 बुधे सहमति गर्दै नेपाल कमलरी मुक्त घोषणा गरेको थियो। त्यस यता 13 वर्ष बितिसक्दा पनि सहमतिका महत्वपूर्ण बुधा पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै मुक्त कमलरीहरूले राज्यसँग आफ्ना प्रतिबद्धता पूरा गर्न माग गरेका छन्। मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरीका अनुसार दाङ, बाँके, बरदिया, कैलाली र कञ्चनपुरमा हाल 12,769 मुक्त कमलरी रहेका छन्। र अबको 3-4 दिनभित्र मनसून देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरम पश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते अर्थात जून 19 तारीकमा पूर्वमा प्रवेश गरेको मनसून असार 8 गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो। तर मनसून कमजोर अवस्थामै छ। देशका बाँकी ठाउँमा अहिले पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। पानी पर्न नसक्दा लुम्बिनी सहित पश्चिम तराईका क्षेत्रमा गर्मी बढ़ेको छ। यस्तै धान रोपाई प्रभावित हुँदै गएको छ। आज कोशी प्रदेशको तराई तथा मध्य प्रदेशका केही, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा मेघ गर्जनसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले बताएको छ। अवस्थ दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही
7: दीपक, सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
9: हाम्रा विशेषताहरू
10: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
9: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
10: शान्त तथा पारिवारिक वातावरण भएको,
9: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
10: तिहार सुसारको राम्रो व्यवस्था भएको,
9: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
10: घरको जस्तै माया पाउने,
11: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
12: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सही गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
11: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
13: नेपाली जुत्ता घर,
14: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
13: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
14: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
13: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
14: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान खाँची तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्मदात नै शिकारी हौ शिकारी
6: पुरै टाइलेट मलाई चाहियो।
0: VFX सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
7: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: पति आई केयर सेन्टर में विज्ञ आंखा का डाक्टर संगे आंखा चेक करने अत्याधुनिक उपकरण हम आंखा सुरक्षा दिने उच्च क्वालिटी का पावर ग्लास र फ्रेम उपलब्ध अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टर ले तपाईको आंखा को रक्षा करने पशुपति आई केयर सेन्टर कपासी दान संपर्क नंबर 9843008804 9843008804 www.pashupatiicare.com
1: मह सेवन दीर्घ जीवन दैनिक रूप में मह सेवन करने बानी शक्ति स्फूर्ति जागर बढ़् को साथ ही रोग प्रतिरोधात्मक क्षमता बढ़ाउँछ
2: दम र कफ हटा उच्च रक्तचाप नियंत्रण कर मोटो संबंधी रोग जोगाउन रक्त शुद्धिकरण कर पाचन प्रणाली मजबूत बना आंद्रा र मृगौला स्वस्थ राख भोकलाई नियंत्रण में राख तौल घटा पोतो डंडी फोर हटा अनुहार चमक लिया समेत मह सेवन अनिवार्य
1: हरेक बिहान मनतातो पानी मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
3: शुद्ध महका लागि कहाँ जाने त
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
3: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
7: मध्यपश्चिम टाइम चेक यति बेला दिउँसोको 2 बजेको छ

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसर पारेर आज रक्तदान कार्यक्रम गरेको छ। मानव जीवन बचाउन र रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ। रक्तदानले शरीरमा नयाँ रक्तकोष निर्माण प्रक्रियालाई सक्रिय बनाउनका साथै आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगबाट पीड़ित बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने चिकित्सकहरूले बताएका छन्। पुर चोकमा रहेको संस्थाद्वारा संचालित सहकारी बजार परियोजना परिसरमा आयोजित रक्तदान कार्यक्रममा 32 जनाले रक्तदान गरेका थिए। संस्थाले विगत वर्षहरूमा पनि रक्तदान, स्वास्थ्य तथा सामाजिक सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षता तथा जिल्ला बचत संघ दाङका अध्यक्ष विमल कुमार अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि अधिकारीले रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै स्वास्थ्य र संस्थाहरूमा रगतको माग निरन्तर रहने भएकाले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले सहकारी संस्थाहरूले आर्थिक गतिविधिसँगै सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। उपाध्यक्ष चन्द्रावती भण्डारीले स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको संचालन सचिव विमल योगीले गर्नुभएको थियो। कार्यक्रम समापन गर्दै अध्यक्ष खनालले रक्तदान मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै एक व्यक्तिले दिएको रगतले बिरामीको जीवन बचाउन सक्ने भएकाले नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता राख्दै संस्थाले आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र घोराईका प्रमुख दिलीप खनाल सहित स्वास्थ्य कर्मीको टोलीले प्राविधिक व्यवस्थापन तथा रक्त संकलन गरेको थियो। कर्णाली प्रदेश सरकारले लोक उन्मुख राउते समुदायको संरक्षण व्यवस्थापन र मूल प्रभावीकरणका लागि नीति ल्याएको छ। 28 जेठ 2083 बसेको प्रदेश मन्त्री परिषद बैठकले राउते मूल प्रभावीकरण नीति 2083 स्वीकृत गरेको हो। प्रदेश सरकारले नीति ल्याएसँगै राउते समुदायको अस्तित्व, पहिचान, जीवनशैली र अधिकार संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताइएको छ। नीति अनुसार अब राउते बस्तीमा अनाधिकृत प्रवेश तथा बाह्य हस्तक्षेप नियन्त्रण गरिनेछ। समुदायलाई मदिराजन्य पदार्थ खुवाउने वा बिक्री वितरण गर्ने कार्यमा रोक लगाइने, उनीहरूका लागि

अस्थायी आवास, आधारभूत शिक्षा र स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत रूपमा सञ्चालन गरिनेछ। विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले राउटे लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन गरे तापनि उनीहरूको जीवनशैलीमा खासै सुधार आएको देखिँदैन। बढ़दो मृत्युदर, न्यूनतम आवास सुविधाको अभाव र बाह्य हस्तक्षेपका कारण उनीहरूको प्राकृतिक जीवनशैलीमा गम्भीर असर परेको सरकारवालाहरूको ठहर छ। सत्तारूढ़ दलका प्रदेश सभा सदस्यकै असन्तुष्टिका कारण लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल प्रभावित भएको छ। बजेट पुनरावलोकनको माग गर्दै सत्तापक्षकै सभा सदस्यले आपत्ति जनाएपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सभामुख तुलाराम घटीमगरले तत्काल बैठक सञ्चालन हुने अवस्था नरहेको निष्कर्ष सहित अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा स्थगित गर्नुभएको हो। आर्थिक वर्षका लागि असार 1 गते प्रस्तुत गरिएको बजेटमाथिको सैद्धान्तिक तथा दफावार छलफल समेत प्रभावित भएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 37,38,45,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको थियो। बजेटमाथिको छलफलका लागि असार 8 गते प्रदेश सभा बैठक बोलाइए पनि सभा सदस्यले बजेटसँग सम्बन्धित वार्षिक कार्यक्रम तथा रातो किताब समयमा उपलब्ध नगराइएको र अध्ययनका लागि पर्याप्त समय नदिएको भन्दै बैठक स्थगनको माग गरेका थिए। त्यसपछि बैठक मंगलबारका लागि सारिएको थियो। मंगलबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। र घोराई उपमहानगरपालिका वडा नम्बर 18 रहेको कालिका तोल विकास समितिको बैठक आज सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्णबहादुर कमरको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। बैठकले टोलमा शान्ति सुरक्षा कायम गर्ने लगायत विभिन्न विषयमा महत्वपूर्ण निर्णय गरेको छ। विशेष गरी विगत 1 सातादेखि गाउँमा भइरहेको चोरी तथा डकैतीका घटनालाई नियन्त्रण गर्न सीमाना सुरक्षा समन्वय समिति, वडा कार्यालय तथा वडा प्रहरी कार्यालयसँग समन्वय गरी रातिको समयमा पनि नियमित गस्ती सञ्चालन गर्ने निर्णय गरिएको छ। बैठकमा कालिका टोलवासीहरूको उत्साहजनक तथा सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव ठाकुर नागीले गर्नुभएको थियो। बैठकमा उपस्थित टोलका सल्लाहकारहरूले गाउँ टोलवासीलाई शान्ति सुरक्षा तथा अमन चयनको अनुभूति दिलाउन सबै सरकारवाला निकाय र स्थानीयवासीबीच आपसी सहकार्य समन्वय अझ प्रभावकारी बनाउनु पर्ने सुझाव दिनुभएको थियो। बैठकले टोलमा शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित वातावरण कायम गर्न सबै टोलवासीलाई एकजुट भएर सहयोग गर्न समेत आग्रह गरिएको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: खुशीको खबर।
2: यसै उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिची भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्ष डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
1: हाम्रा विशेषताहरू:
3: आधुनिक प्रयोगशाला,
1: अत्याधुनिक सर्वेक्षण उपकरण,
3: अनुभवी प्रशिक्षक,
1: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
3: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
1: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खाने पानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
3: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
1: आजै रजना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराए 18 रजना दाङ।
1: सम्पर्क फोन नम्बर 082-562-204,
2: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
4: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
5: के तपाईँलाई हिमपाइप वा पोल चाहिएको छ?
6: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
5: हाम्रा विशेषताहरू:
6: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
5: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
6: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
7: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
8: फोन 562-521।
5: सम्पर्क मोबाइल
7: 98578-32819 र 98578-32223।

तिम्रो रेट छ कत्रो नो इट लाइक प्रो राशि थापा फ्रम टु एन्ड फ्रो साँच्चै यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: 6.9 inch को शानदार display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुशीको खबर तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भराङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेलाबेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-65-569 र मोबाइल
2: 93.5
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा
2: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
4: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
7: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
8: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
7: बिस्तारै जोर्नीहरू र औँलाहरू बाङ्गिँदै जाने
8: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
7: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
8: छालामा बाघहरू आउने कपाल झर्ने
7: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
8: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
7: बारम्बार गर्भपतन भएमा
8: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
7: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
8: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
7: बिना कारण शरीरको तौल घटेमा
8: ढाड दुखेमा कम्मर दुखेमा
7: गाउट तथा युरिक एसिडको समस्या
8: बारम्बार आँखा रातो भएमा
7: फोक्सोमा बारम्बार पानी भरिएमा ILD दम भएमा
8: बारम्बार लामो समयसम्म ज्वरो आएमा
7: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
8: लामो समयदेखि छाला कडा भएमा
7: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
8: युवा अवस्थामा पक्षघात भएमा
7: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
8: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
7: कम उमेरमा हृदयघात मुटु रोग भएमा
8: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
7: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
8: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: फोन नम्बर 082-595-6-76
7: मोबाइल नम्बर 98-578-10-030 43 143 123 परीक्षित फार्मेसी दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
8: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34 910।
8: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
10: घुम जाई धारपानी कार्यक्रममा उपस्थितिक लाग हार्दिक अनुरोध। धार्मिक, पुरातात्विक, प्राकृतिक दृष्टि से महत्वपूर्ण ओ विश्वका ढ्याङ त्रिशूल रलक मन्दिरका रूपमा प्रसिद्ध घोराई उपमहानगरपालिका वडा नम्बर 5 धारपानी स्थित पाण्डवेश्वर महादेव मन्दिरमा लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद बुटलका आयोजना ओ स्थानीय संघ संस्थाहरूका सहकारीमा यही मिति 2083 असार 13 गते शनिबार सम्पन्न कर्जिना घुम जै धारपानी कार्यक्रममा सक्कु झैन लाग उपस्थितिक लाग अनुरोध गर चाहटी। सञ्चालन कर्जिना कार्यक्रम परम्परागत सांस्कृतिक झाँकी ओ नाच प्रदर्शन, मावि स्तरीय लोक नृत्य प्रदर्शन, स्थानीय उत्पादन प्रदर्शन ओ रैथाने परिकार उत्सव। कार्यक्रममा सहभागी बनी आन्तरिक पर्यटन प्रवर्धन गरी आयोजक लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद बुटोल रूपन्देही।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: Vianetco buy one gift one free offer ma. 3 महीना को 125 Mbps इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि 1 महीना फ्री इंटरनेट Vianet अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: होइन कसलाई के भयो
8: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
7: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
8: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम जाम चेक यति बेला दिउँसोको 3 बजेको छ।

सेट उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हप्तामा दुई दिन बिदाले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापनमा समस्या, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती, 5 वर्षमा आएका मुद्दा शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनको अवरोध, बर्ड फ्लू भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया शुरू, काठमाडौँ उपत्यका र आसपासमा विशेष सावधानी अप्नाउन आह्वान, आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, अर्को हप्ता पनि धान रोपाईका लागि अनुकूल समय हुने, अमेरिका इरान तनावले मध्यपूर्व युद्ध विराम चुनौती, अनुमति नलिए हर्मुज जलमार्गबाट आवाज जावत नगर्ने इरानको चेतावनी, र विश्वकप फुटबलमा भोलि बिहान 6 खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले कार्यदिन हप्तामा 5 दिन मात्र हुँदा मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनु भएको छ। थुनुवा मुद्दा, सार्वजनिक सरकारको विवाद र माना चामल जस्ता शीघ्र किनारा लगाउनुपर्ने मुद्दाहरूमा कार्यबोझ बढ़ेको उहाँको भनाइ छ। छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने जस्तो चुनौतीपूर्ण स्थिति भएको टिप्पणी गर्दै उहाँले पुराना र प्राथमिकता प्राप्त मुद्दाहरू समयभित्र टुंग्याउन अदालत प्रतिबद्ध रहेको पनि बताउनुभयो। यस्तै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अनियन्त्रित सामाजिक सञ्जाल न्यायपालिकाका लागि प्रमुख चुनौती बनेको बताउनु भएको छ। परम्परागत संचार माध्यमसँग सम्बन्ध सहज रहे पनि नियमन बाहिरका सामाजिक सञ्जालले समस्या निम्त्याएको उहाँको भनाइ छ। यो चुनौतीलाई केवल न्यायपालिकाको मात्र नभई विधिको शासन, न्यायिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताकै साझा समस्याको रूपमा बुझ्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। साथै एआईद्वारा सृजित नक्कली आवाज र सामग्रीले न्यायिक प्रक्रियामा असर पार्न सक्ने भन्दै संचारकर्मीहरूलाई सचेत रहन आग्रह गर्नुभयो। यस्तै न्यायाधीश महेश शर्मा पौडेलले 5 वर्ष नआएका मुद्दाहरू शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनले अवरोध पुर्याएको बताउनुभयो। गएको वर्ष 8 वर्ष पुराना मुद्दाहरू फर्चोट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष 5 वर्ष नआएका मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको बताउनुभयो। तर भदौ 23 र 24 गतेको घटना र त्यसपछिको असहज परिस्थिति कारण लक्ष्य प्राप्तिमा बाधा परेको उहाँको भनाइ छ। बर्ड फ्लूको संक्रमण तीव्र बनेपछि सरकारले भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने काम शुरू गरेको छ। 11 जिल्लाको 82 ठाउँमा संक्रमण पुष्टि भइसकेकोमा फैलने क्रम तीव्र बनेपछि संक्रमित भाइरसका आनुवंशिक परिवर्तन भए नभएको थाहा पाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा जीन विश्लेषण शुरू गरेको पशु सेवा विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा देखिएको भाइरसको नमूनाबाट यो विश्लेषण भइरहेको विभागले जनाएको छ। यसबाट भाइरस कस्तो किसिमको र कहाँबाट आएको हो भन्ने पत्ता लगाउन सकिन्छ। नयाँ भेरिएन्ट भएमा थप संक्रामक हुन सक्ने भएकाले खोप र उपचार विधिमा पनि सुधार गर्न आवश्यक पर्छ। काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेका केही क्षेत्रमा संक्रमण अझै देखिरहेकाले विशेष निगरानी बढ़ाएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। विभागले पंक्षीपालक किसानलाई फार्ममा जैविक सुरक्षाको मापदण्ड कड़ाईका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जंगली पंक्षीसँग घरपालुवा पंक्षीको सम्पर्क हुन नदिन आग्रह गरेको छ। साथै पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा भेटनरी प्रमाणपत्र अनिवार्य लिन, नियमित खोप लगाउन तथा फार्ममा अस्वाभाविक रूपमा धेरै पंक्षी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ।

0: यसपालि देशमा मनसून भित्रेको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधबारदेखि देशभर वर्षाको राम्रो सम्भावना रहेको मौसमविदले बताएका छन्। पर्यावरण तथा मौसम विज्ञ जलवायु उज्जवल उपाध्यायका अनुसार आउँदो बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना छ। उहाँका अनुसार पश्चिम र सुदूरपश्चिममा भने बिहिबार वर्षा हुनेछ। धान रोपाईका लागि आकाशे पानीको भर पर्ने, हल्का लागि केही दिनको वर्षाका कारण आउँदो शुक्रबार उपयुक्त हुने मौसमविदको भनाइ छ। पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदी बीचका तराई क्षेत्रमा भने आउँदो मंगलबार नै राम्रो वर्षा हुने सम्भावना छ। पूर्वी पहाड़ तथा मध्य पहाड़का केही ठाउँहरूमा आज भोलि पनि वर्षाको सम्भावना छ। अर्को हप्ता अर्थात असार 22 गतेदेखि 29 गतेसम्मको बीचमा भने देशभर नै अलि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। यसैबीच अबको तीन चार दिनभित्र मनसून देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा छ दिन ढिला गरी गएको असार 5 गते पूर्वमा प्रवेश गरेको मनसून असार 8 गतेदेखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको छ, तर मनसून कमजोर अवस्थामै छ। अमेरिकी वित्तीय संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने अभियान थालेको छ। बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजाल र हेड अफ इन्भेस्टमेन्ट बैंकिङ हेनरी पिनेलको नेतृत्वमा एउटा टोलीले काठमाण्डुमा नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, निजी लगानीकर्ता, जल विद्युत विकासकर्ता तथा फिन्टेक उद्यमीहरूसँग छलफल गरेर अभियान थालेको हो। छलफलमा क्रस रिभर बैंकले वित्तीय पूर्वाधार विकास र पूँजी परिचालनमा दीर्घकालीन साझेदार बन्न इच्छुक रहेको जनाएको छ। छलफलमा सहभागीहरूले नेपालसँग 23 अर्ब अमेरिकी डलरको विदेशी मुद्रा सञ्चित र 13 अर्ब डलर भन्दा बढ़ी संस्थागत पूँजी भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज सूक्ष्म साना तथा मझौला उद्यम दिवस, हरेक वर्ष जून 27 तारीकमा मनाउने यो दिवस यस वर्ष नवपरिवर्तन र दिगो औद्योगिक विकास मार्फत सूक्ष्म साना तथा मझौला उद्यमलाई सशक्त बनाऊ भन्ने नाराका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघले 2017 हरेक वर्ष यो दिवस मनाउँदै आएको छ। राष्ट्रसंघका अनुसार विश्वका 90% भन्दा बढ़ी व्यवसाय यिनै उद्यम हुन् जसले विश्वव्यापी रोजगारीको 60% र कुल ग्राहस्थ उत्पादन उत्पादनमा झण्डै 50% योगदान पुर्याउँछन्। महिला, युवा र गरीब समुदायका लागि यी उद्यम आय आर्जनको प्रमुख आधार बनेका छन्। तर वित्तीय पहुँचको अभाव, कमजोर पूर्वाधार, सीमित बजार र डिजिटल नियामकीय प्रक्रियाले यी उद्यमलाई अझै चुनौतीमा राखेको छ। राष्ट्रसंघले डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र हरित नवप्रवर्तनलाई यी उद्यमका लागि नयाँ अवसरका रूपमा देखेको छ। अब विदेशको खबर। अमेरिकाले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देश बीच पुनः सैन्य तनाव चर्किएको छ। इरानी सरकारी संचार माध्यमको अनुसार अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले खाड़ी क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको छ। इरानी पक्षले थप आक्रमण भए आफ्नो प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमाण्डले इरानी क्षेप्यास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय राडार प्रणालीमाथि आक्रमण गरेको पुष्टि गर्दै त्यसलाई स्ट्रेट अफ हर्मुज हुँदै आवाजात गर्ने व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफ भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको ड्रोन आक्रमणको निन्दा गर्दै त्यसलाई युद्धविराम सम्झौता विपरीतको कदम भएको बताउनु भएको छ। यसैबीच इरानले स्ट्रेट अफ हर्मुज मार्फत आवाजात गर्ने जहाजलाई अनुमति नलिई यात्रा नगर्न चेतावनी दिएको छ। यद्यपि जलमार्गबाट जहाजहरूको आवाजात भने चलिरहेको जनाइएको छ, तनाव बढ़े पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भने गिरावट आएको छ। अब खेल खबर। विश्वकप फुटबलमा भोलि बिहान 6 खेल हुँदैछन्। बिहान 3:15 न्यूजर्सी रंगशालामा समूह एलका पानामा र इंग्ल्याण्ड खेल्नेछन्। बिहान 3:15 नै फिलाडेल्फिया रंगशालामा क्रोएसिया र घाना खेल्दैछन्। यस्तै भोलि बिहान 5:15 समूह केका कोलम्बिया र पोर्चुगल मियामी रंगशालामा खेल्नेछन् भने एटलान्टा रंगशालामा डीआर कंगो र उज्बेकिस्तान खेल्दैछन्। यस्तै भोलि बिहान 8:00 समूह जेका अल्जेरिया र अस्ट्रेलिया क्यान्सास सिटी रंगशालामा र त्यही समयमा अर्लिङटन रंगशालामा जोर्डन र अर्जेन्टिना खेल्दैछन्। भोलि बिहानका सबै खेल अमेरिकामा हुन लागेका हुन्। भोलि बिहान खेल्ने टोलीमध्ये कोलम्बिया, पोर्चुगल र अर्जेन्टिना पहिले नै उत्कृष्ट 32 अर्थात नकआउट चरणमा पुगिसकेका छन्। इंग्ल्याण्ड र घाना नकआउट चरणमा पुग्ने लगभग निश्चित छ। अस्ट्रेलिया र अल्जेरियाले जित्नुपर्छ वा खेल ड्र हुनुपर्छ। क्रोएसिया नकआउट चरणमा पुग्न भोलिको खेल जित्नैपर्छ। डीआर कंगो, उज्बेकिस्तान, पानामा र जोर्डन नकआउट चरणको होडबाट बाहिरिसकेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हप्तामा 2 विदाले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापनमा समस्या, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती, 5 नआएका मुद्दा शून्यमा घाट्ने लक्ष्यमा नवयुवा आन्दोलनको अवरोध, बर्ड फ्लू भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया शुरू, काठमाडौँ उपत्यका र आसपासमा विशेष सावधानी अप्नाउन आह्वान, आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, अर्को हप्ता पनि धान रोपाईका लागि अनुकूल समय हुने, अमेरिका इरान तनावले मध्यपूर्व युद्ध विराम चुनौतीमा, अनुमति नलिए हर्मुज जलमार्गबाट आवाजावत नगर्ने इरानको चेतावनी र विश्वकप फुटबलमा भोलि बिहान 6 खेल हुँदै।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 082-5635-775
2: सम्पर्क नम्बर 98-478-26873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आइसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा
10: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार
9: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार
10: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा
9: अन्य विशेषज्ञ सेवाहरू
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
9: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-5635-218
12: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
13: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
14: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
15: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
13: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
15: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
12: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भुसाल सिएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
16: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल
17: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
18: सम्पर्क फोन नम्बर 082-5590-222
13: जु रोड छुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
19: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
20: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
19: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
20: महिनावारीमा समस्या महिनावारी रोकिनु
19: श्वेत पर्दा र पिसाब पोल्ने समस्या,
6: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
19: पाठेघरमा मासु पलाउने,
6: निसन्तान महिलाको चेक जाँच,
19: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
11: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार
19: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
11: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
21: बाङ्गा टिङ्गा दाँत मिलाउने,
22: शल्यक्रिया गरेर दाँत निकाल्ने,
21: खाली ठाउँमा दाँत भर्ने,
22: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
21: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
22: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू:
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
24: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
24: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
24: युरिक एसिड, बाट भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
24: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
22: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-1196 र मोबाइल नम्बर 98478-26001।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड खोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98477
8: र 98578 3689।
9: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई

0: थोकी मैग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिन बाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलर को फिलिङ किरा लागेको दाँत को आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67
4: मध्यपश्चिम ट्याङ च्याक यति बेला अपराह्नको 4 बजेको छ।

अपराह चार बजे मध्यपश्चिम हाईलाइट्स शांत कुमार बुढ़ा मगर को नमस्कार। यसपालि देशमा मनसून भित्रिएको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधबारदेखि देशभर वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। पर्यावरण तथा मौसम विज्ञ उज्जवल उपाध्यायका अनुसार आउँदो बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना छ। उहाँका अनुसार पश्चिम र सुदूरपश्चिममा भने बिहिबार वर्षा हुनेछ। धान रोपाईका लागि आकाशीय पानीको भर पर्नेहरूका लागि केही दिनको वर्षाका कारण आउँदो शुक्रबार उपयुक्त हुने मौसमविदको भनाइ छ। पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदी बीचका तराई क्षेत्रमा भने आउँदो मंगलबार नै राम्रो वर्षा हुने सम्भावना छ। पूर्वी पहाड़ तथा मध्य पहाड़का केही ठाउँमा भने आज भोलि पनि वर्षाको सम्भावना छ। अर्को हप्ता अर्थात असार 22 गतेदेखि 29 गतेको बीचमा भने देशभर नै अलि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। यसैबीच अबको 3-4 दिनभित्र मनसून देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मिति भन्दा 6 दिन ढिलो गरी आएको असार 5 गते पूर्वमा प्रवेश गरेको मनसून असार 8 गते गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो, तर मनसून कमजोर अवस्थामै रहेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 19 दोघरे निवासी कमला खड्का ओलीको हत्या मुद्दामा चारजनालाई पूर्वपक्षका लागि थुनामा राख्न उच्च अदालत तुलसीपुरले आदेश गरेको छ। यसअघि जिल्ला अदालत दाङले श्रीमान गोपाल ओलीलाई मात्रै थुनामा पठाउन आदेश गरेको थियो भने बुवा कर्णबहादुर ओली, बुहारी टीका केसी र बहिनी पुतला ओलीलाई धरुटीमा छाड्ने आदेश गरेको थियो। त्यसपछि पीड़ितले उच्च अदालत तुलसीपुरमा पुनरावेदन गरेका थिए। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश तिवारी र न्यायाधीश नरबहादुर खड्गाको संयुक्त इजलासले बिहिबार अन्य 3 जनालाई पनि पूर्वपक्षका लागि थुनामा राख्न आदेश गरेको हो। उच्च अदालतले जिल्ला अदालतको आदेशलाई बेरितको ठहर गर्दै उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 67 बमोजिम थुनामा राख्न आदेश दिएको हो। अदालतले उपलब्ध प्रमाणहरूको गहन विश्लेषण गर्दै यो आदेश दिएको हो। मिसेलमा संलग्न सहपरीक्षण प्रतिवेदन अनुसार मृतकको मृत्यु टाउकोमा लागेको गहिरो चोटका कारण भएको देखिएको छ। घटनास्थल मुचुल्काबाट 4 चार पाटे दाउराका टुक्रा फेला परेको र मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको तथ्यलाई समेत अदालतले मध्यनजर गरेको छ भने छोरा र छोरीका प्रत्यक्षदर्शीको बयानलाई पनि आधार मानेको छ। मृतकका पक्षबाट अधिवक्ता मोहन प्रसाद धिताल, प्रदीप कुमार गौतम र विजय पोखरेलले बहस गरेका थिए भने विपक्षीका तर्फबाट सह न्यायाधिवक्ता महेश प्रसाद खत्री र अधिवक्ता कुमार राज श्रेष्ठले बहस गरेका थिए। यो आदेशसँगै अब सबै प्रतिवादीहरूको थुनामा रहेरै मुद्दाको अन्तिम किनारा कुर्नुपर्ने भएको छ। गएको चैत 11 गते ओलीको घरमै हत्या गरिएको थियो। हत्यामा संलग्न श्रीमान नेपाल सरकारका लेखा अधिकृत समेत रहेका थिए। घोराईमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसर पारेर आज रक्तदान कार्यक्रम गरेको छ। मानव जीवन बचाउन र रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ। रक्तदानले शरीरमा नयाँ रक्तको निर्माण प्रक्रियालाई सक्रिय बनाउनका साथै आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगबाट पीड़ित बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने चिकित्सकहरूले बताएका छन्। तुलसीपुर चोकमा रहेको संस्थाद्वारा संचालित सहकारी बजार परियोजना परिसरमा आयोजित रक्तदान कार्यक्रममा

32 जनाले रक्तदान गरेका थिए। संस्थाले विगत वर्षहरूमा पनि रक्तदान, स्वास्थ्य तथा सामाजिक सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षता तथा जिल्ला बचत संघ डाङका अध्यक्ष विमल कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि अधिकारीले रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै स्वास्थ्य संस्थाहरूमा रगतको माग निरन्तर रहने भएकाले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले सहकारी संस्थाहरूले आर्थिक गतिविधिसँगै सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। उपाध्यक्ष चन्द्रावती भण्डारीले स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव विमल योगीले गर्नुभएको थियो। कार्यक्रम समापन गर्दै अध्यक्ष खनालले रक्तदान मानवको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै एक व्यक्तिले दिएको रगतले बिरामीको जीवन बचाउन सक्ने भएकाले नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले सामाजिक दायित्वलाई प्राथमिकतामा राख्दै संस्थाले आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र खोराईका प्रमुख दिलीप खनाल सहित स्वास्थ्यकर्मीको टोलीले प्राविधिक व्यवस्थापन तथा रक्त संकलन गरेको थियो। र विगत 6 वर्षमा 82,000 हेक्टर खेतीयोग्य जमीन छ। कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 देखि आर्थिक वर्ष 82-83 सम्म 82,043 हेक्टर खेतीयोग्य जमीन घटेको हो। धानको उत्पादन भने सामान्य बढ़ेको तथ्याङ्कले देखाएको छ। तीव्र शहरीकरण, औद्योगिकरण, जग्गाको खण्डीकरण, बसाई सराई बाजो जग्गा बढ़दै जानु, सिंचाईको अभाव र जलवायु परिवर्तन, बढ़दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति अभाव हुँदा खेतीयोग्य जमीन क्रमशः घट्दै गएको विभागले जनाएको छ। कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 मा 14,58,915 हेक्टर क्षेत्रफलमा 55,50,878 मेट्रिक टन धान उत्पादन भएको थियो। चालू आर्थिक वर्ष 2082-83 मा खेतीयोग्य जमीन घटेर 13,76,000 हेक्टर क्षेत्रफलमा 57,05,126 मेट्रिक टन धान उत्पादन हुने अनुमान छ। विभागका अनुसार आर्थिक वर्ष 2080-81 मा 14,39,000 हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो, जसबाट 57,24,234 मेट्रिक टन धान उत्पादन भएको छ। खेतीयोग्य जमीन घटे पनि धानको उत्पादकत्व भने बढ़ेको देखिन्छ। विगत 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढ़ेर 4.19 मेट्रिक टन पुगेको विभागले जनाएको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849987741।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: एससी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीसीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
5: हाम्रा विशेषताहरू:
7: आधुनिक प्रयोगशाला,
5: अत्याधुनिक सर्वेक्षण उपकरण,
7: अनुभवी प्रशिक्षक,
5: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
7: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
5: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
7: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
5: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
5: सम्पर्क फोन नम्बर 0825602004,
6: सम्पर्क मोबाइल नम्बर 9857830672 र 9699964848।
8: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
3: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
3: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
9: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर।
10: स्वर्गद्वारी ड्रिंकिंग वाटर
11: हाम्रा सेवाहरू
10: एक लिटर र बीस लिटर जारको व्यवस्था
11: अर्डर अनुसार खाली बोतलको उत्पादन
10: बीस लिटर जारमा होम डेलिभरी सेवा
11: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
10: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
12: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
13: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
12: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने
13: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
12: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
13: छालामा बाघहरू आउने कपाल झर्ने
12: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
13: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
12: बारम्बार गर्भपतन भएमा
13: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
12: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
13: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
12: बिना कारण शरीरको तौल घटेमा
13: ढाड दुखेमा कम्मर दुखेमा
12: गाउट तथा युरिक एसिडको समस्या
13: बारम्बार आँखा रातो भएमा
12: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
13: बारम्बार लामो समयसम्म ज्वरो आएमा
12: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
13: लामो समयदेखि छाला कडा भएमा
12: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
13: युवा अवस्थामा पक्षघात भएमा
12: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ
13: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
12: कम उमेरमा हृदयघात मुटु रोग भएमा
13: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
12: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
13: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
13: फोन नम्बर 082-591-6770
12: मोबाइल नम्बर 98578-43-123 परीक्षित फार्मेसी दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली
14: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
14: कार्यक्रमहरू
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
14: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
15: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
16: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 98512-32328
4: र 98578-37255

0: तिम्रो पर्खाईमा बस्दा बस्दा थाकिसकेउ। तिमी कसरी हरायो अनि किन हरायो? कारण बिनाको सम्बन्ध कसरी अगाडि बढाउ? आज राम्रो हुन्छ भोलि राम्रो हुन्छ भन्दा भन्दै महिना बितिसक्यो। तिमी फर्किन्छौ कि भन्ने आशाले जिन्दगी बितिसक्यो। कति दिन पर्ख्यौ तिमी आफै भन न। अब तिम्रो बाटो म हेरौँ या तिमीले अन्त्य सम्बन्ध जोडिसक्यौ? न कुनै जानकारी न कुनै खबर, मन कहिले काहीँ भारी हुन्छ। कसैलाई सोधौ न कसैलाई चिनेको छु। एक्कासी यसरी हराउँदा म आफूले कसरी सम्हालौ? कहिलेकाहीँ मन भक्कानिन्छ, कतै केही त भएन, अनि कोसिस गर्छु। कुनै माध्यम नै भेटिन, तिमी हराउनुको कारणै थाहा भएन। यदि तिमीलाई यसो मन्द अगाडि बढाउनु थिएन या अरू कसैसँग तिम्रो सम्बन्ध अगाडि बढिरहेको थियो भने पनि एकचोटि भनिदिएर गएको भए पनि त म रोक्न त कहाँ सक्थे र? तिमी यसरी हराइदियो, हाती फेरि उडेर कता गयो कता। तिमीलाई माया गर्नु अनि विश्वास गर्नु, तिम्रै पर्खाइमा दिन रात रुनु मलाई त्यति सजिलो छैन। माया गरेपछि सम्बन्ध जोडेपछि निभाउन जान्नुपर्छ। परिस्थिति जस्तो सुकै भए पनि सम्हाल्न सक्नुपर्छ। तिम्रो बाध्यतालाई मैले बुझ्ने कोसिस गरे, तर तिमी यसरी हरायौ मैले भेट्नै सकिन। संसार ठूलो छ तर सामाजिक सञ्जालले सानो बनाएको छ। त्यो सानो संसारमा पनि मैले तिमीलाई कहीँ कतै भेटाइन। कति खोजे होला, कति सोधे होला, तर मैले तिमीलाई भेटाउनै सकिन। जहाँ छौ जस्तो छौ खुसी हुनु। कुनै दिन माया गरेको थियो भने सम्पर्कमा आइदिनु।
1: नमस्कार, आवाज सुनका आवाज पश्चिम नेपालका आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम अभिनय तपाईँकोमा प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाईँ रेडियो कार्यक्रम अभिनय तपाईँको शनिबार विशेष समय अर्थात अपरान्न 4 बजेको मध्य पश्चिम हाइलाइट्स र केही व्यापारिक विश्राम पछि करिब करिब 5 बजेसम्म रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम अभिनय तपाईँकोमा तपाईँहरूसँगको मिठो कुराकानी र तपाईँहरूकै अभिनयलाई चाहिँ हामी स्थान दिनेछौ। तपाईँले दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। है दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु चाहिँ तपाईँले आफै लिनुपर्ने हुन्छ। 082-5608-5054 टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौ निकै नै मिठो साङ्गीतिक आवाजबाट।

गीत पछि पुनः स्वागत छ रेडियो कार्यक्रममा पनि तपाईँको माझ हो। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने सिरावासबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँहरूको छ। हाम्रा फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamphi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। तपाईँहरूको मासमा चाहिँ शनिबार श्रृंखलामा आउने गर्दछौ 4 बजेको मध्य पश्चिम हाइलाइट र केही व्यापारिक विश्राम पछि करिब करिब तपाईँको मासमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ। तपाईँले दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ है। दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु चाहिँ हजुरहरूले आफै लिनुपर्ने हुन्छ। सहभागी साथी आउनुभयो भने मिठो कुराकानी साथसाथै हामीले चाहिँ अभिनयलाई पनि जोड्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

अहो, एकदमै मिठो मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ हो है। सो मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ, सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला है। अगाडि एकछिन चाहिँ पानी परेको थियो है, हजुरहरूकोतिर कस्तो छ? कतिपय साथीहरू त गोठालोतिर पनि जानु भएको छ होला। आज शनिबार अलिकति छुट्टीको समय प्लस आफ्नो लागि छुट्टाइको समय पनि हो, सो त्यो भोका भएर कतै साथीहरू त घुम्न पनि जानु भएको छ होला। कतिपय साथीहरू भने आफ्नै गराइसी काममा व्यस्त चाहिँ हुनुहुन्छ होला। हजुरहरू जहाँ जे जस्तो अवस्थामा भए पनि यदि सुनिराख्नु भएको छ, तपाईँलाई पनि आफ्नो दुःख पीड़ा फोगाई संघर्ष अनि सफलतालाई चाहिँ अभिनयको मार्फत प्रस्तुत गर्न मन छ भने जोडिन सक्नुहुनेछ है। हामीलाई चाहिँ फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। साथीहरू आउनुभयो भने मिठो कुराकानी साथसाथै हामी अभिनयलाई पनि जोड्नेछौँ है। यदि आउनु भएन भने तपाईँहरूको माझमा चाहिँ गीत संगीतहरू हामी बजाउनेछौँ। यति बेला मिठो सांगीतिक आवाज फेरि पनि प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौं। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ हो। सो हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamphi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्रेयावासबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ शनिबार श्रृंखलामा आउने गर्दछौ। 4 बजेको मध्यपश्चिममा हाइलस्ट्रकै व्यापारिक विश्रामपछि करिब करिब तपाईँको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ है। तपाईँहरूकै अभिनयलाई चाहिँ हामी स्थान दिनेछौ है। दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। साथी रहनु भयो भने पक्कै पनि हामी कुराकानीलाई साथसाथै अभिनयलाई चाहिँ जोड्ने नै छौ। यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

अहो, एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। यो गीतपछि पुनः स्वागत छ है रेडियो कार्यक्रम अभिनय तपाईँको माझ हौ। सो हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। हजुरहरू पनि जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा। तपाईँलाई पनि अभिनय गर्न मनपर्छ, आफ्नो दुःख पीड़ा संघर्ष फुकाई अनि सफलताहरूलाई चाहिँ अभिनयको मार्फत प्रस्तुत गर्न चाहनुहुन्छ भने चाहिँ हजुरहरू जोडिनुहोला। 082-585-8854 को टेलिफोन नम्बर चाहिँ हजुरहरूको लागि खुल्ला गराइसकेका छौ है। सो तपाईँले दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरहरूले आफै लिनुपर्ने हुन्छ है। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी अब आजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ, साथी आउनु भयो भने कुराकानी नै जोड्नेछौ है। यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

अहो, एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। एकै पछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको अन्तिम चरणमा हामी आइसकेका छौं। तपाईँको माझबाट चाहिँ छुटिएर जानुपर्ने हुन्छ। छुटिएर जानुभन्दा पहिले यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सनुला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: मम्मी दाँत दुख्यो
1: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्किरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 0825902222
1: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: भर्ना खुल्यो।
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था
1: योग्य शिक्षकहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसर पारेर आज रक्तदान कार्यक्रम गरेको छ। मानव जीवन बचाउन र रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले बताएको छ। रक्तदानले शरीरमा नयाँ रक्तकोष निर्माण प्रक्रियालाई सक्रिय बनाउनुका साथै आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगबाट पीड़ित बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने चिकित्सकहरूले बताएका छन्। कोराहीको तुलसीपुर चोकमा रहेको संस्थाद्वारा संचालित सहकारी बजार परियोजना परिसरमा आयोजित रक्तदान कार्यक्रममा 32 जनाले रक्तदान गरेका थिए। संस्थाले विगत वर्षहरूमा पनि रक्तदान स्वास्थ्य तथा सामाजिक सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षता तथा जिल्ला बचत संघ दाङका अध्यक्ष विमल कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि अधिकारीले रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै स्वास्थ्य संस्थाहरूमा रगतको माग निरन्तर रहने भएकाले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले सहकारी संस्थाहरूले आर्थिक गतिविधिसँगै सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। उपाध्यक्ष चन्द्रावती भण्डारीले स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव विमल योगीले गर्नुभएको थियो। कार्यक्रममा समापन गर्दै अध्यक्ष खनालले रक्तदान मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै एक व्यक्तिले दिएको रगतले बिरामीको जीवन बचाउन सक्ने भएकाले नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गर्नुभएको छ। उहाँले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै संस्थाले आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र घोराहीका प्रमुख दिलीप खनाल सहित स्वास्थ्य कर्मीको टोलीले प्राविधिक व्यवस्थापन तथा रक्त संकलन गरेको थियो। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 19 दोघरे निवासी कमला खड्का ओलीको हत्या मुद्दामा 4 जनालाई पूर्वपक्षका लागि थुनामा राख्न उच्च अदालत तुलसीपुरले आदेश गरेको छ। यससँगै जिल्ला अदालत दाङले श्रीमान गोपाल ओलीलाई मात्रै थुनामा पठाउन आदेश गरेको थियो भने बुबा करूणा बहादुर ओली, बुहारी टीका केसी र बहिनी पुतला ओलीलाई धरोटीमा छोड्न आदेश गरेको थियो। त्यसपछि पीड़ितले उक्त अदालत तुलसीपुर उच्च अदालत तुलसीपुरमा पुनरावेदन गरेका थिए। उच्च अदालत तुलसीपुरमा मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहिबार अन्य 3 जनालाई पनि पूर्वपक्षका लागि थुनामा राख्न आदेश गरेको हो। उच्च अदालतले जिल्ला अदालतको आदेशलाई बेरितको ठहर गर्दै उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 67 बमोजिम थुनामा राख्न आदेश गरेको हो। अदालतले उपलब्ध प्रमाणहरूको गहन विश्लेषण गर्दै यो आदेश दिएको। मिसिलमा संलग्न सपरीक्षण प्रतिवेदन अनुसार मृतकको टाउकोमा लागेको गहिरो चोटका कारण भएको देखिएको छ। घटनास्थल मुचुल्काबाट 4 वटा 4 पाटे दाउराका टुक्रा फेला परेको र मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको तथ्यलाई समेत अदालतले मध्यनजर गरेको छ भने छोरा र छोरी तथा प्रत्यक्षदर्शीको बयानले पनि आधार मानेको छ। मृतकका पक्षबाट अधिवक्ता मोहन प्रसाद धिताल, प्रदीप कुमार गौतम र विजय पोखरेलले बहस गर्नुभएको थियो भने पछिको तर्फबाट सह न्यायाधिवक्ता महेश प्रसाद खत्री र अधिवक्ता कुमार राज श्रेष्ठले बहस गर्नुभएको थियो। यो आदेशसँगै अब सबै प्रतिवादीहरूले थुनामा रहेरै मुद्दाको अन्तिम किनारा कोर्नुपर्ने भएको छ। गएको चैत 11 गते ओलीको घरमै हत्या गरिएको थियो। हत्यामा संलग्न श्रीमान नेपाल सरकारका लेखा अधिकृत समेत रहेका थिए। सत्तारूढ़ दलका प्रदेश सभा सदस्यकै असन्तुष्टिका कारण लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथिको सफल प्रभावित भएको छ। बजेट पुनरावलोकनको माग गर्दै सत्तापक्षकै सभा सदस्यले आपत्ति जनाएपछि प्रदेश सभाको बैठक अनिश्चितकाल

0: बैठकका लागि स्थगित भएको छ। सभामुख तुलाराम घरतीमगरले तत्काल बैठक सञ्चालन हुने अवस्था नरहेको निष्कर्षसहित अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगित गर्नुभएको हो। र कोराही उपमहानगरपालिका वडा नम्बर 18 रहेको कालिका टोल विकास समितिको बैठक आज सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्ण बहादुर कुँवरको अध्यक्षतामा बैठक सम्पन्न भएको, बैठकले टोलमा शान्ति सुरक्षा कायम गर्ने लगायत विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ। विशेष गरी विगत एक सातादेखि गाउँमा भइरहेका चोरी तथा डकैतीका घटनालाई नियन्त्रण गर्न मसिना सुरक्षा समन्वय समिति, वडा कार्यालय तथा वडा प्रहरी कार्यालयसँग समन्वय गरी रातिको समयमा नियमित गस्ती सञ्चालन गर्ने निर्णय गरिएको छ। बैठकमा कालिका टोलवासीहरूको उत्साहजनक तथा सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव ठाकुर डाङ्गीले गर्नुभएको थियो। अवस्थ बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते।
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छन् नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478727974
9: र 98578369।

0: बायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार,
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
3: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 82595410, मोबाइल नम्बर 98478829913 र 98095812871।
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली घुराही दाङ।
7: सम्पर्क मोबाइल नम्बर 98577175046।

0: best product haru, coconut, choconut, vita milk, butter fat, cream milky butter, tatha digestive whole wheat biscuit.
1: Hera, hera, hera, yo ho hamro choice, koto ko digestive, ra cookie cha hai nice, adguri.
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
3: छालामा बाघहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916770,
2: मोबाइल नम्बर 98578443123। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: ग्यारेज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट।
1: एक्सटेन्स डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, गुराही, दाम।
3: सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98538301, 98478333 र 98686342044।
4: घुम जाई धारपानी कार्यक्रममा उपस्थितिक लाग हार्दिक अनुरोध। धार्मिक, पुरातात्विक, प्राकृतिक दृष्टि से महत्वपूर्ण ओ विश्वका ढ्याङ त्रिशूल रलक मन्दिर का रूपमा प्रसिद्ध घोराई उपमहानगरपालिका वडा नम्बर 5 धारपानी स्थित पाण्डवेश्वर महादेव मन्दिरमा लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद, बुटलका आयोजना ओ स्थानीय संघ संस्थाहरूका सहकारीमा यही मिति 2083 असार 13 गते शनिबार सम्पन्न कर्जिना घुम जाई धारपानी कार्यक्रममा सक्कु झैनला उपस्थितिक लाग अनुरोध गर चाहटी। सञ्चालन कर्जिना कार्यक्रम परम्परागत सांस्कृतिक झाँकी ओ नाच प्रदर्शन, मावि स्तरीय लोक नृत्य प्रदर्शन, स्थानीय उत्पादन प्रदर्शन ओ रैथाने परिकार उत्सव। कार्यक्रममा सहभागी बनी आन्तरिक पर्यटन प्रवर्धन गरी आयोजक लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद, बुटोल, रूपन्देही।

0: Vetchakatra, no, it like pro. Rashita, pump from 2 and 4. Sanchayas ma hamro patro. Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhe sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kineki esma sabai cha.
1: Ghar ghar ani grihiniko saath. Hulasle banaudai cha pariwar ek saath.
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
1: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
2: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
1: हुल्लासले बनाउँदैछ

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसी पुत्रोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
12: ब्लड प्रेसर हाई लो भएका,
11: कोलेस्ट्रोल बढी भएको,
12: मुटुको गति एकनास नभएको,
11: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
12: मुटुको बासोक मुटु सुन्निएको, हृदयघात भएको,
11: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा,
12: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12871।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगीजीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 एमएको डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
11: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
16: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू
6: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
2: डाक्टर आउने बारे सूचना।
16: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू
16: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
2: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
5: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँच्ने मिति 28-20 गते शनिबार।
18: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-89-028।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
22: भर्ना खुल्यो।
23: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
22: हाम्रा विशेषताहरू
23: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
22: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
23: शान्त तथा पारिवारिक वातावरण भएको,
22: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
23: तिहार सुसारको राम्रो व्यवस्था भएको,
22: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
23: घरको जस्तै माया पाउने,
24: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
2: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
24: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183।
25: खुसीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
0: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
3: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
26: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
27: हाम्रा सेवाहरू
26: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
27: छाती, दम, निमोनिया, खोकी, छेरो,
26: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
27: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
26: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
27: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू,
26: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
27: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
26: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
27: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
26: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
27: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
26: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
27: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
26: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
27: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825631196 र मोबाइल नम्बर 9848726001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगरसँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: कलश बच्चा थारी सहकारी संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, कार्यक्रममा 32 जनाले गरे रक्तदान।
1: लेखा अधिकृतद्वारा श्रीमती हत्या प्रकरणमा 4 जनालाई थुनामा पठाउन अदालतको आदेश, लुम्बिनी प्रदेशमा बजेटमाथिको छलफल प्रभावित।
0: अधिकारको पूर्ण सुनिश्चितता हुन नसक्दा कमलरी मुक्ति घोषणा व्यवहारमा अझै अधुरै, पछिल्लो समय दाङमा लागू सदस्य सेवनकर्ता बढ्न थाले।
1: र आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाईका लागि अर्को हप्ता उपयुक्त रहेको मौसमविदको भनाई।
0: अब खबर विस्तारमा।
1: घोराईमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ। आज मानव जीवन बचाउन र रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ। रक्तदानले शरीरमा नयाँ रक्तकोष निर्माण प्रक्रियालाई सक्रिय बनाउनुका साथै आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगबाट पीड़ित बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने चिकित्सकहरूले बताएका छन्। घोराईको तुलसीपुर चौकमा रहेको संस्थाद्वारा संचालित सहकारी बजार परियोजना परिसरमा आयोजित रक्तदान कार्यक्रममा 32 जनाले रक्तदान गरेका थिए। संस्थाले विगतका वर्षहरूमा पनि रक्तदान, स्वास्थ्य तथा सामाजिक सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षता तथा जिल्ला बचत संघ दाङका अध्यक्ष विमल कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम भएको थियो। प्रमुख अतिथि अधिकारीले रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै स्वास्थ्य संस्थामा रगतको माग निरन्तर रहने भएकाले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले सहकारी संस्थाहरूले आर्थिक गतिविधिसँगै सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। उपाध्यक्ष चन्द्रावती भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव विमल योगीले गर्नुभएको थियो। कार्यक्रममा समापन गर्दै अध्यक्ष खनालले रक्तदान मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै एक व्यक्तिले दिएको रगतले बिरामीको जीवन बचाउन सक्ने भएकाले नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै संस्थाले आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र घोराईका प्रमुख दिलीप खनाल सहित स्वास्थ्यकर्मीको टोलीले प्राविधिक व्यवस्थापन तथा रक्त संकलन गरेको थियो।
0: तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 19 दोघरी निवासी कमला खड्का ओलीको हत्या मुद्दामा 4 जनालाई पूर्व पक्षका लागि थुनामा राख्न उच्च अदालत तुलसीपुरले आदेश गरेको छ। यसअघि जिल्ला अदालत दाङले श्रीमान गोपाल ओलीलाई मात्रै थुनामा पठाउन आदेश गरेको थियो भने बुबा कर्ण बहादुर ओली, बुहारी टीका केसी र बहिनी पुतला ओलीलाई धरोटीमा छोड्न आदेश गरेको थियो। त्यसपछि पीड़ितले उच्च अदालत तुलसीपुरमा पुनरावेदन गरेका थिए। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहिबार अन्य 3 जनालाई पनि पूर्व पक्षका लागि थुनामा राख्न आदेश गरेको हो। उच्च अदालतले जिल्ला अदालतको आदेशलाई विरोधको ठहर गर्दै उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 67 बमोजिम थुनामा राख्न आदेश दिएको हो। अदालतले उपलब्ध प्रमाणहरूको गहन विश्लेषण गर्दै यो आदेश दिएको। मिसिलमा संलग्न सब परीक्षण प्रतिवेदन अनुसार मृतकको मृत्यु टाउकोमा लागेको गहिरो चोटका कारण भएको देखिएको छ। घटनास्थल मुचुल्काबाट 4 वटा 4 पाटे दाउराका टुक्रा फेला परेको र मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको तथ्यलाई समेत अदालतले मध्यनजर गरेको छ भने छोरा र

0: तथा प्रत्यक्ष दर्शीको बयानलाई पनि आधार मानेको छ। मृतकका पक्षबाट अधिवक्ता मोहन प्रसाद धिताल, प्रदीप कुमार गौतम र विजय पोखरेलले बहस गरेका थिए भने विपक्षीका तर्फबाट सहन्यायाधिवक्ता महेश प्रसाद खत्री र अधिवक्ता कुमार राज श्रेष्ठले बहस गरेका थिए। यो आदेशसँगै अब सबै प्रतिवादीहरूले थुनामा रहेरै मुद्दाको अन्तिम किनारा गर्नुपर्ने भएको छ। गएको चैत्र 11 गते ओलीको घरमै हत्या गरिएको थियो। हत्यामा संलग्न श्रीमा नेपाल सरकारका लेखा अधिकृत समेत रहेका थिए।
1: सत्तारूढ़ दलका प्रदेश सभा सदस्यकै असन्तुष्टिका कारण लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल प्रभावित भएको छ। बजेट पुनरावलोकनको माग गर्दै सत्तापक्षकै सभा सदस्यले आपत्ति जनाएपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सभामुख तुलाराम खर्ती मगरले तत्काल बैठक सञ्चालन हुने अवस्था नरहेको निष्कर्ष सहित अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगित गर्नुभएको हो। आगामी आर्थिक वर्षका लागि असार 1 गते प्रस्तुत गरिएको बजेटमाथिको सैद्धान्तिक तथा दफावार छलफल समेत प्रभावित भएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 37,38,45,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको थियो। बजेटमाथिको छलफलका लागि असार 8 गते प्रदेश सभा बैठक बोलाइए पनि सभा सदस्यले बजेट सम्बन्धी वार्षिक कार्यक्रम तथा रातो किताब समयमै उपलब्ध नगराइएको र अध्ययनका लागि पर्याप्त समय नदिएको भन्दै बैठक स्थगनको माग गरेका थिए। त्यसपछि बैठक मंगलबारका लागि सारिएको थियो। मंगलबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
0: कोराही उपमहानगरपालिका वडा नम्बर 18 रहेको कालिका टोल विकास समितिको बैठक आज सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्ण बहादुर कुंवरको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। बैठकले टोलमा शान्ति सुरक्षा कायम गर्ने लगायत विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ। विशेष गरी विगत एक सातादेखि गाउँमा भइरहेको चोरी तथा डकैतीका घटनालाई नियन्त्रण गर्न मसिना सुरक्षा समन्वय समिति वडा कार्यालय तथा वडा प्रहरी कार्यालयसँग समन्वय गरी रातिको समयमा नियमित गस्ती सञ्चालन गर्ने निर्णय गरिएको छ। बैठकमा कालिका टोलवासीहरूको उत्साहजनक तथा सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव ठाकुर डाङ्गीले गर्नुभएको थियो। बैठकमा उपस्थित टोलका सल्लाहकारहरूले गाउँ टोलवासीलाई शान्ति सुरक्षा तथा अमन चयनको अनुभूति दिलाउन सबै सरकारवाला निकाय र स्थानीयवासीबीच आपसी सहकार्य र समन्वय अझ प्रभावकारी बनाउनु पर्ने सुझाव दिनुभएको थियो। बैठकले टोलमा शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित वातावरण कायम गर्न सबै टोलवासीलाई एकजुट भएर सहयोग गर्न समेत आग्रह गरेको छ।
1: सरकारले नेपाललाई मुक्त कमलहरी घोषणा गरेको 13 वर्ष पूरा भएको छ। तर संयौं मुक्त कमलहरी अझै पनि परिचय पत्र, छात्रवृत्ति, शिक्षा, रोजगारी र पुनस्थापना जस्ता आधारभूत अधिकारबाट वञ्चित छन्। अधिकारको पूर्ण सुनिश्चितता हुन नसक्दा कमलहरी मुक्ति घोषणा व्यवहारमा अझै अधुरै रहेको मुक्त कमलहरी विकास मञ्चले जनाएको छ। सरकारले 2077 असार 13 गते मुक्त कमलहरीसँग 10 बुँदे सहमति गर्दै नेपाललाई कमलहरी मुक्त घोषणा गरेको थियो। त्यस यता 13 वर्ष बितिसक्दा पनि सहमतिका महत्वपूर्ण मुद्दा पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै मुक्त कमलहरीले राज्यसँग आफ्ना प्रतिबद्धता पूरा गर्न माग गरेका छन्। मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरीका अनुसार बाँके दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा हाल 12,769 जना मुक्त कमलहरी रहेका छन्। 4,934 जनाले मात्र परिचय पत्र पाएका छन् भने 7,335 जना अझै परिचय पत्र विहीन छन्। परिचय पत्र नहुँदा उनीहरू उच्च शिक्षाको छात्रवृत्ति सहित सरकारले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन्।
0: प्युठानमा आज भएको शहरी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुखको मृत्यु भएको छ। प्युठानको स्वर्गद्वारी नगरपालिका 2 बांगे टाल स्थित स्वर्गोद्वारीबाट धनबांग तर्फ जाँदै गरेको लु पर 01001 00008 नम्बरको स्वर्गोद्वारी नगरपालिकाको गाड़ी अनियन्त्रित भई दुर्घटना हुँदा सवारी चालक स्वर्गोद्वारी नगरपालिकाका उपमेयर वर्ष 50 मिनराज राणा मगरको मृत्यु भएको हो। उप प्रमुख राणाले चलाएको लु पर 01001 00008 नम्बरको गाड़ी आफै अनियन्त्रित भई सड़कदेखि 500 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। घटनाको थप विवरण आउन भने बाँकी छ।
1: दाङमा प्रहरीले लागू औषध ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ। घोराई उपमहानगरपालिका वडा नम्बर 14 खौसापुर स्थित ड्याम नजिकै लागू औषधको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएका प्रहरी टोलीले घोराई उपमहानगरपालिका वडा नम्बर 14 स्थित सुन्दर रानी सामुदायिक वन नजिकै शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा निजलाई पक्राउ गरिएको हो। नियन्त्रणमा लिएका व्यक्तिलाई खानतलासी गर्दा निजको साथबाट 29 ग्राम 140 मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। पक्राउ परेको नाम गोप्य राखी थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ। यसै विषयमा केन्द्रित रहेर आज हामीले केही विद्यार्थीलाई लागू औषधको कारोबार र दुर्व्यसनी रोक्न के गर्न आवश्यक देख्नुहुन्छ भनेर सोधेका छौं।
2: मेरो नाम समर्पण गुरुङ। जागरूक गर्ने अब कार्यक्रमहरू गर्ने अनि त्यसपछि त्यो अनुसार चाहिँ अब ती कली कुरामा त्यो ध्यान दिने होइन त्यही हो।
3: मेरो नाम जेन्सा बुढा थोकी। कक्षा 10 लागू पदार्थ रोक्नको लागि वरिपरि दोकानहरूमा लागू पदार्थ हटाइदिनु पर्यो र विद्यार्थीहरूलाई ध्यानपूर्वक सबैलाई हेर्नु पर्यो र विद्यार्थीहरूको समस्यामा ब्यागहरू चेक गर्ने अनि सबैलाई हेर्ने अनि सबै विद्यार्थी बुझ्ने कस्तो छ के छ र वरिपरिको लागू पदार्थ बेच्ने दोकान सब बन्द गरिदिनु। धन्यवाद।
4: मेरो नाम आइसा पुन मगर। मेरो घर चाहिँ पूर्वी रुकुमको लुगुम्बा हो र म यहाँ चाहिँ के अरे मसिना बस्छु। अनि फेरि मेरो स्कुलको नाम हो गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल जो चाहिँ यहाँ गोराई 14 रहेको छ। चाहिँ म के भन्न चाहन्छु भने चाहिँ अब अहिले चाहिँ सबैजनाले ड्रग्सहरू युज गरेर कोही कस्तो हुने गर्छन् त्यसैले त्यसलाई रोक्नलाई चाहिँ हामी सब समाजको अथवा स्थानीय अनि सब स्कुल विद्यार्थीहरूले पनि त्यो भूमिका खेल्छन्। अनि पछि के अरे विद्यालयले चाहिँ कसरी खेल्नुपर्छ भने चाहिँ के अरे स्कुलभन्दा 100 मिटर बाहिर त्यो ड्रग्सहरू बेच्न नपाइने अनि फेरि विद्यार्थीहरूलाई पनि चेक गर्नु पर्यो त्यो झोलाहरू मतलब हुन्छ कोही कोहीले त खाने गर्छन् विद्यार्थीहरू पनि किनकि धेरै फस्छन् आज भोलिकोमा धेरैहरू त्यही भएर तिनीहरूको चेक गर्नु पर्यो अनि पछि फेरि यताउता केही गर्न नदिनु पर्यो।
5: मेरो नाम चाहिँ सङ्गम पुन मगर र म गोर्खा स्कुलको विद्यार्थी र मैले चाहिँ लागू पदार्थको चाहिँ कसरी दुर्व्यसन नेपालमा बढ्दै गएको छ देखेको चाहिँ मेन कुरो त हाम्रो यो बोर्डर साइड हुन्छ नि त्यतातिर चाहिँ हाम्रो सरकारको त्यहाँ अलि पहुँच छैन र त्यहाँ पहुँच नपुगेको कारणले गर्दा पनि त्यहाँबाट यो किन्ने मान्छेहरूले लिएर चाहिँ यता विद्यार्थीहरूलाई दिने गर्छन् र विद्यार्थीहरूले एकबाट एक गर्दै र त्यसो गर्दै यसको दुर्व्यसन अहिले एकदमै बढेको छ र मेन कुरो चाहिँ यो बोर्डर साइडतिर हामीले धेरै नै उ गर्नु पर्यो। त्यहाँबाट पनि धेरै आउँछन् त्यहाँबाट मैले देखेको सुनेको हिसाबले चाहिँ त्यहाँ चाहिँ अलि धेरै नै त्यो लागू औषधको व्यापार हुन्छ र त्यसले गर्दा नै अहिले धेरै जस्तो विद्यार्थीहरू कुलतमा लाग्ने लागू औषधको दुर्व्यसनमा लाग्ने जस्ता कुराहरू छन् र विद्यार्थीहरूलाई चाहिँ सोझै दोकानमा जानुभयो भने तपाईँहरूले चाहिँ कोही को सोध्दैन चुरोट किन्न जाँदा सुर्ती किन्न जाँदा खैनी किन्न जाँदा कसको लागि भनेर सोध्दैन र न उसको उमेर सोध्छ न उमेर नसोधिकन उसलाई दिन्छ र त्यसले गर्दा पनि विद्यार्थीहरूलाई त्यो पाउन सजिलो हुन्छ र हामीले त्यो दोकानहरूमा पनि गएर विद्यार्थी ड्रेसमा आएको छ भने नदिने अनि उमेर सोधेर दिने 18 वर्षभन्दा मुनिको छ भने नदिने 18 वर्षभन्दा माथि छ भने दिने त्यसो गर्दा चाहिँ लागू औषधको ऊ चाहिँ हल्का कम होला र ठाउँ ठाउँमा चाहिँ यसको प्रचार प्रसार गर्ने खानु हुँदैन भनेर र त्यो विद्यालय क्षेत्रतिर अलि दुर्गम स्थल हुन्छ नि त्यतातिर गएर चाहिँ हल्का यसको प्रचार प्रसार गर्दा चाहिँ राम्रो होला र यसको चाहिँ हल्का भए नि रोकथाम हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ।
0: अब अन्य खबर प्रसंग विगत 6 वर्षमा 82,000 हेक्टर खेतयोग्य जमीन छ। कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 आर्थिक वर्ष 2082-83 82,043 हेक्टर खेतयोग्य जमीन घटेको हो। धानको उत्पादन भने सामान्य बढ़ेको तथ्याङ्कले देखाएको छ। तीव्र शहरीकरण औद्योगिकरण जग्गाको खण्डीकरण बसाइसरै बाँझो जग्गा बढ़दै जानु सिंचाईको अभाव र जलवायु परिवर्तन बढ़दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति अभाव हुँदा खेतयोग्य जमीन क्रमशः घट्दै गएको विभागले बताएको छ। कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 14,58,915 हेक्टर क्षेत्रफलमा 55,50,878 मेट्रिक टन धान उत्पादन भएको थियो। चालू आर्थिक वर्ष 2082-83 खेतीयोग्य जमीन घटेर 13,76,000 हेक्टर क्षेत्रफलमा 57,05,126 मेट्रिक टन धान उत्पादन हुने अनुमान छ। विभागका अनुसार आर्थिक वर्ष 2080-81 14,39,000 हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो, जसबाट 57,24,234 मेट्रिक टन धान उत्पादन भएको छ। खेतीयोग्य जमीन घटे पनि धानको उत्पादकत्व भने बढ़ेको देखिन्छ।
1: चालू आर्थिक वर्षको सरकारी बजेट खर्च गर्ने समय सीमा 12 दिन मात्रै बाँकी हुँदा सँगै सरकारले पूँजीगत बजेटको 35% पनि खर्च गर्न सकेको छैन। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान रहेको छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ, जस अनुसार असार 25 गते राति 12 बजेदेखि खाता बन्द गर्नु पर्छ। तर महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकारले शुक्रबार बेलुका सम्ममा विकास निर्माणको काममा खर्च हुने पूँजीगत तर्फ 1,42,23,68,00,000 रूपियाँ मात्रै खर्च गरेको छ, जुन लक्ष्यको 34.87% हो। चालू आर्थिक वर्षको लागि 4,07,88,80,00,000 रूपियाँ पूँजीगत खर्च गर्ने लक्ष्य छ। सरकारले कर्मचारीको तलब भत्ता, कार्यालय सञ्चालन लगायतमा खर्च हुने चालुतर्फ 80.42% र ऋण तिर्ने लगायतमा खर्च हुने वित्तीय व्यवस्थापनतर्फ भने 83.41% खर्च गरिसकेको छ। कुल सरकारी खर्चतर्फ भने 14,04,98,86,00,000 बराबर पुगेको छ। यो कुल लक्ष्यको 71.53% हो। सरकारले हिजो एकै दिन 5,36,82,00,000 खर्च गरेको थियो। यसैबीच चालू आर्थिक वर्ष पूरा हुन 19 दिन बाँकी हुँदा सरकारले राजस्व संकलनमा लक्ष्यको 75.17% हासिल गरेको छ।
0: सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले 5 वर्ष नागेका मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा नवयुवाको आन्दोलनले चुनौती थपेको बताउनु भएको छ। गएको वर्ष 8 वर्ष पुराना मुद्दाहरू फरछुट गरी उल्लेखीय प्रगति गरेको अदालतले यस वर्ष 5 वर्ष नागेका मुद्दाहरूलाई शून्यमा झार्ने लक्ष्य लिएको थियो, तर भदौ 23 र 24 गतेको घटना र त्यसपछिको परिस्थितिले लक्ष्य प्राप्तिमा अवरोध पुगेको न्यायाधीश पौडेलले बताउनु भयो। उहाँले प्रतिकूल परिस्थितिका बावजूद पनि आगामी दिनमा कार्य सम्पादन बढ़ाएर लक्ष्य प्राप्ति गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। न्यायाधीश पौडेलले न्यायालय सधैं स्वतन्त्र न्यायपालिकाको हिमायती रहेको र रहने स्पष्ट पार्नुभयो। यो कठिन अवस्था नआएको भए असार मसान्तसम्म 5 वर्ष नागेको कुनै पनि मुद्दा बाँकी नरहने उहाँले उल्लेख गर्नुभएको छ। अस्वाभाविक रूपमा भदौ 24 को घटनापछि मिसिल सम्बन्धी उत्पन्न परिस्थितिले न्यायालयलाई निकै पछाडि धकेलेको र यो वर्ष मुद्दाको संख्या पनि बढ़न सक्ने उहाँले बताउनु भएको छ।
1: यसपालि देशमा मनसून भित्रिएको एक हप्तासम्म पनि कमजोर रहिरहेको बेला आउँदो बुधबारदेखि देशभर वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। पर्यावरण तथा मौसम विज्ञ उज्जवल उपाध्यायका अनुसार आउँदो बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना छ। उहाँका अनुसार पश्चिम र सुदूरपश्चिममा भने बिहिबार वर्षा हुनेछ। धान रोपाईका लागि आकाशे पानीको भर पर्नेहरूका लागि केही दिनका वर्षाका कारण आउँदो शुक्रबार उपयुक्त हुने मौसमविदको भनाइ छ। पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदी बीचका तराई क्षेत्रमा भने आउँदो मंगलबार नै राम्रो वर्षा हुने सम्भावना छ। पूर्वी पहाड़ तथा मध्य पहाड़का केही ठाउँमा भने आज भोलि पनि वर्षाको सम्भावना रहेको छ। अर्को हप्ता अर्थात असार 22 गतेदेखि 29 गतेको बीचमा भने देशभर नै अलि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। यसैबीच अबको 3-4 दिनभित्र मनसून देशैभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूर पश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार भिनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेहरूको संख्या 900 नागेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या 920 जना पुगेको विपद निकाय उद्धृत गरी बीबीसीले जनाएको छ। 3,360 जना घाइते भएका छन्। उद्धारकर्ताले बाँचेकाहरूको खोजी गरिरहेका छन्। दुई शक्तिशाली भूकम्पबाट राजधानी काराकास सहित देशका विभिन्न भाग प्रभावित भएका छन्। घाइते भएकाको अस्थायी शिविरमा उपचार भइरहेको छ। सैयौंको संख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मी खटेका छन्। बुधबार केही सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्पले भेनेजुएला हल्लाएको थियो। दोस्रो भूकम्प 7.5 म्याग्नेच्युडको थियो। यो एक शताब्दीमा त्यहाँ आएको सबैभन्दा शक्तिशाली भूकम्प रहेको बताइएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका 6 खेल भोलि बिहान हुने लागेको हो। यी खेलहरूले नकआउट चरणमा पुग्ने बाँकी 4 टोलीको टुंगो लगाउनेछ। भोलि बिहान पाउने 3 बजे न्यू जर्सी रंगशालामा समूह एलका पानामा र इंग्ल्याण्ड खेल्नेछन्। त्यही समयमा समूह एलकै क्रोएसिया र घाना फिलाडेल्फिया रंगशालामा खेल्नेछन्। यस्तै भोलि बिहान 5:15 समूह के का कोलम्बिया र पोर्चुगल मियामी रंगशाला तथा डीआर कंगो र उज्बेकिस्तान एटलान्टा रंगशालामा खेल्नेछन्। भोलि बिहान पाउने 8 बजे समूह जे का अल्जेरिया र अस्ट्रिया क्यान्सास सिटी रंगशालामा खेल्नेछन् भने त्यही समयमा अर्लिटङ रंगशालामा जोर्डन र अर्जेन्टिना खेल्दैछन्। भोलि बिहानका सबै खेल अमेरिकामा हुन लागेका हुन्। भोलि बिहान खेल्ने टोली मध्ये कोलम्बिया र अर्जेन्टिना पहिले नै नकआउट चरणमा पुगिसकेका छन्।
0: मध्यपश्चिम खबरमा अब मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 34.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। यस्तै आजको सापेक्षित आजको हावा गति न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहेको छ भने हावाको गति 0.1 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 72% रहेको मौसम कार्यालयकी प्रमुख श्री आरिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: खलस बचत तथा रेडिङ सहकारी संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न। कार्यक्रममा 32 जनाले गरे रक्तदान।
1: लेखा अधिकृतद्वारा श्रीमती हत्या प्रकरणमा 4 जनालाई थुनामा पठाउन अदालतको आदेश। लुम्बिनी प्रदेशमा बजेटमाथिको छलफल प्रभावित।
0: अधिकारको पूर्ण सुनिश्चितता हुन नसक्दा कमलरी मुक्ति घोषणा। व्यवहारमा अझै अधुरै पसिना समेत दाङमा लागू सदस्य सेवनकर्ता बढ़न थाले।
1: र आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना। धान रोपाईका लागि अर्को हप्ता उपयुक्त रहेको मौसमविदको भनाए।
0: अवस्थ अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र डागी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
3: पाइने भएर त जान लाग्या नि।
2: हो र? कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ?
3: आई लभ यु पिंकुली भनेको?
2: हो, एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि नै पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: एक जबरदस्त कहानी है।
6: और टाइटल क्या है फिल्म का?
5: वेलकम टू द जंगल।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घुराई दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
8: हमें जाने दो मालिक, हम तो फांड है, रोजी रोटी के लिए काम करते।
9: तेरी शक्ल कहीं देखी हुई है।
8: आप फ्लॉप फिल्म में भी देखते हो?
10: हम ही जन्मदात नहीं, शिकारी हूँ, शिकारी। पूरे टैलेंट मलाई चाहिए।
11: बीएफएक्स सिनेमाज कुराही दश नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम

0: Hello, from America, Waka Waka, Washington DC, Josh Gablebot, hello, hello, hello.
1: त्यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।

0: really hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitcha barambar.
2: Aya, aya, mummy, mummy, dad dukhyo.
3: Mummy, mere dad bango aayo. Sadhule sadhai jiskai ranchan. School ma jana laaj lagne bhisakyo.
4: Hello, Sriman jyu, mere pani dad gijako samasya samadhan garnu paryo kya?
5: Timilai thaha chaina ra? Antarashtriya German pravidhi ko OPG X-ray sahit sasto ra sulabh upchar garne BR Dental ma gaye bhayalyo ni. Lau hida.
3: Rapti anchal ko suvidha sampanna atyadhunik pravidhi ko bikas sangai suru garieko BR Dental horai ma.
5: Dad, giza, mukh tatha anuhar ka haad haru bhachie ma वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
6: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भुसाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
7: सावधान उस्ता उस्तै नामबाट नजुकिनु होला है बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल
8: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
9: सम्पर्क फोन नम्बर 0825902222
3: जु रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बीआर डेन्टलको सहकार्यमा जारी सन्देश
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
10: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
11: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
10: हुलासले बनाउँदैछ परिवार एकसाथ
12: आवाज पश्चिम नेपालको आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz

0: आदरणीय श्रोता, दांग सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाज इनको आवाज पश्चिम नेपाल को आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट उत्पादन भएर विभिन्न अन्य 11 वटा साझेदारी रेडियो बाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबली बाट हामी बोलिरहेका छौं। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माडी आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो आपुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचुली 91.7 मेगाहर्ज, रेडियो कृपालु 900 मेगाहर्ज बाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्य पश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। आदरणीय श्रोता, शैक्षिक कार्यक्रमको दैलो खुल्यो, हामी यहाँहरूको घरसम्म आइपुग्यौं। आदरणीय श्रोता, आज हामी 2083 11 श्रृंखलामा छौं भने सिंगो कार्यक्रमको 998 श्रृंखलामा रहेका छौं। श्रोता, गत साता हामीले विविध विषयका कुराहरूलाई अगाडि सार्यौं, त्यसमध्येमा एकजना निबन्धमा उत्कृष्ट बहिनी करिश्मा बिकको बारेमा सोधपूछ गर्यौं, जानकारी दियौं। आज हामी समसामयिक कुराकानी गर्नेछौं। आज हामी समसामयिक कुराकानीका निम्ति एकजना लामो समयदेखि शिक्षण पेशामा रहनुभएको शिक्षक मित्र, उहाँलाई एम रेग्मीको नामले चिन्न सकिन्छ। एम रेग्मी एउटा कुशल साहित्यकार हुनुहुन्छ। साहित्यकार मध्येमा पनि अहिले उहाँ राप्ती साहित्य परिषद दाङको दाङ शाखाको अध्यक्षको जिम्मेवारी वहन गरिराख्नु भएको छ। एकजना कुशल शिक्षक, कुशल साहित्यकारलाई आज हामीले निम्तो गर्यौं, उहाँ स्टुडियोसम्म आइसक्नु भएको छ। उहाँका विचार यहाँहरूको माझमा पस्कनेछौ। विचार पस्कनु अघि आजका अतिथि एउटा युवा उमेरले पनि युवा जोसको शिक्षक मित्र, साहित्यकार मित्र एम रेग्मी सरलाई म कार्यक्रम शैक्षिक डबलीमा स्वागत गर्न चाहन्छु। सर, स्वागत छ।
1: धन्यवाद सर।
0: आरामै हुनुहुन्छ?
1: म आरामै छु सर।
0: अनि मैले यो दुईटा परिचय सँगै राखेको छु सरको।
1: हजुर सर।
0: शिक्षक पनि अनि साहित्यकार पनि भनेर।
1: हजुर,
0: म पेसातिर लागे सबैभन्दा पहिले।
1: हुन्छ सर।
0: अनि सर, यो शिक्षण पेसामा कहिलेदेखि संलग्न रहनुभयो? र सँगै अर्को कुरा पनि, अहिलेसम्म कहाँ कहाँ कसरी चाहिँ अध्यापन गरिराख्नु भएको छ, यो दुइटै कुरा सँगै राख्दिन।
1: मैले हजुरको ब्याचलर लेभल पढ्दाखेरि 2064 सालबाट गोगलीको सगरमाथा बोर्डिङ स्कूलमा म आबद्ध भए सर। विगत एक वर्षदेखि म घोराईको गोर्खामा पनि आबद्ध छु सर। अहिले यी दुईवटा विद्यालयमा बिहानीको समयमा गोर्खामा र दिवा समयमा सगरमाथा विद्यालयमा विद्यार्थी भाइ बहिनीहरूलाई पढाउँदै गइरहेको छु सर।
0: यो स्टार्टिङ पोइन्ट
1: हजुरको मंगसिर 6 गते जस्तो सर लाग्छ सर। मंगसिर 6 गते हो,
0: 2064
1: साल मंगसिर 6 गते।
0: मंगसिर
1: 6 गते,
0: 6 गतेदेखि निरन्तर रूपमा लागिराख्नु भएको छ
1: हजुर।
0: यो यात्रा कहिलेसम्म जान्छ थाहा छैन?
1: थाहा छैन सर। हजुर,
0: निरन्तर चालु
1: हजुर।
0: अनि एम सर,
1: हजुर,
0: तपाईँको यो सबै चिजहरू हेर्दाखेरि नि
1: हजुर,
0: मैले यो शिक्षकमा हुनु हुँदैन भन्न खोजेको होइन है फेरि।
1: हजुर हजुर।
0: यो मान्छेले के भन्छ भने यो त अलिक टाढो रहेछ, कर्मचारी भए हुन्थ्यो, सुब्बा भए हुन्थ्यो, हाकिम भए हुन्थ्यो, अथवा बढी यसो मिल्या रहेछ, आर्मी भए हुन्थ्यो, प्रहरी भए हुन्थ्यो भनेर भन्छ।
1: हजुर।
0: अनि यो एम रेग्मीलाई शिक्षण पेसामा आउने के रहर लाग्यो, उतातिर कहीँ जाने विचार बनाउनु भएन?
1: अब यस्तो भइदियो सर, भइदियो के भने, पहिलो कुरा त मलाई विद्यालय कालदेखि नै गुरुको प्रभाव परेको थियो, त्यसले पनि मलाई एउटा शिक्षा पेसामा लाग्न पाए हुन्थ्यो भन्ने सानोदेखिको रुचि नै थियो। अर्को फेरि के भइदियो भने सर, म 2064 साल मंगसिर छ गते देखि जुन सगरमाथामा आबद्ध भए खोइ त्यहाँको संचालक समितिले मलाई के देख्यो खोइ कुनि म लागेको दुई महिना पछि सर अब हजुर यहाँ आबद्ध हुनुपर्छ अब यसमा सेयर हाल्नुपर्छ भन्ने कुरा विद्यालय हजुर हजुर विद्यालय प्रशासनले मलाई अनुरोध गर्यो अनि मेरो घर पनि हजुरको सुनपुर भएको अब त्यसले गर्दाखेरि नजिक पनि भएको अब त्यतिखेर फेरि सेयर हालेपछि तपाईँको हुन्छ नि अलिक समाजमा अलिकति परिस्थिति होला होइन अलिकति के न होला भनेर राखिनु
0: होइन
1: अधिकार पनि जम्ला हुन्छ नि अब त्यो भएको कारणले गर्दाखेरि हजुरले भने जस्तै अब म फेरि जेमा लाग्यो त्यसमा एक किसिमले अलिकति गहिराईमा लागेर नै लाग्नुपर्छ भन्ने मान्यता राख्ने मध्ये मान्छे अनि विद्यालयको व्यवस्थापनतिर पढाइतिर गर्दा गर्दै अन्यत्र सोच्ने त्यो फुर्सदै भएन सर यो समय गएको पत्तो नै भएन सर
0: अनि यो यसैसँग नि तपाईँ एउटा शिक्षण पेसामा लागिसकेपछि म यो सरकारी पेसातिर लाग्छु शिक्षा आयोग दिन्छु भन्ने पनि सोचाइ आएन तपाईँको अहिलेसम्म
1: त्यो पनि आएन सर किनभने तै व्यवस्थापन गर्ने भयो अनि तै नै लाग्ने भयो अब यसरी राम्रो बनाउनुतिर हजुर हजुर लाम भन्ने कुराकानी भयो अब यसलाई फलाम फुलाम भन्नेतिर लाग्यो सर र अझै पनि आजभोलि पनि त्यही माने हामी लागिरहेका छौँ सर
0: जस्तो कसैले चाहिँ के आरोप लगाउँछन् भने नि
1: हजुर
0: यसलाई अलिकति चिरफार पनि गर्न यो शिक्षा आयोग पास गर्न नसकेर निजीतिर लागि आउनु भनेर पनि कसैले भन्ने गर्छन् अब यम रेग्मीको कुरा सुन्दाखेरि म जुन ठाउँमा लाग्यो त्यहाँ चाहिँ आफ्नो चाहिँ एउटा चित्तले चाहिँ मजासँग चाहिँ खटेर लाग्ने भावनाले म त्यही लाग्यो बाहिरतिर सोचे
1: भन्नुभयो
0: तर भाइ अर्काले सोचिदिने बेला त यम रेग्मी शिक्षा आयोगतिर नलाग्या हो कि अथवा लागेर फेरि सफल हुन नसक्या हो कि भनेर आशंका पनि त गर्नु
1: नै त्यो अब आशंका गरिसँग रह्यो सर होइन अब यो किसिमको हजुरले भने जस्तै मेरो साहित्य पनि एउटा रुचिको क्षेत्र भावनाले अब एम रेग्मी कत्तिकै क्षमता भएको व्यक्ति हो भन्ने कुरा त एक किसिमको चिनेका मान्छेले मूल्याङ्कन गर्नुपर्ने भयो होला होइन अब त्यस कारणले गर्दाखेरि त्यो रुचि नै भएन सर त्यो जाने किसिमको भएन सर अब बच्चाले कसरी त्यहाँनिर व्यवस्थापन गर्ने होइन कसरी स्कुल चलाऊ भन्नेतिर लाग्यो सर त्यसले गर्दाखेरि त्यो कसरी समय गयो त्यो पत्तै भएन सर
0: एकदम गजब मिठो कुरा गरिदिनु त्यहाँ लाग्ने नसकेर आएको हो भनेर आफ्नो शिक्षकहरूलाई एउटा चार्ज लाग्ने गर्छ नि सरले सजिलै तोडिदिनु भयो जुन ठाउँ गएर गर्नु पर्यो त्यहीँ गएर चाहिँ राम्रोसित गरेपछि त फल्ने फुल्ने त्यहीँ
1: होइन
0: एकदम ठिक कुरा गर्नुभयो अनि सर यो मैले भूमिकामा पनि भने सरले आफै पनि भन्नुभयो
1: एउटा
0: कुशल साहित्यकार हुनुहुन्छ
1: हजुर सर हजुर
0: यो आम मूल्याङ्कनको कुरामा किनभने एउटा संस्था पनि चलाउनु भएको छ त्यसको अगुवाई गरिराख्नु भएको छ त्योदेखि बाहेकमा रचनाहरू आखिर कृति जेको हिसाबले सर अलिकति चाहिँ केही स्टेप चाहिँ अगाडि बढिसक्नु भएको छ
1: हजुर सर
0: अब यो एमआर रेग्मीले विद्यार्थी पढाइरहनुहुन्छ साहित्य पनि पढाउनुहुन्छ पढाउन आवश्यक छ नेपाली विषय भन्ने सुनेको छु मैले अब रेग्मी सर भन्नुहोस् तपाईँले यति विद्यार्थीहरूलाई कतिको प्रमोट गरिराख्नु भएको छ साहित्यतिर कसरी गरिराख्नु भएको छ र कतिको गरिराख्नु
1: यो के रहन्छ भने सर अब बच्चाहरू भनौँ अथवा विद्यार्थीहरू भनौँ विभिन्न रुचिका विभिन्न क्षमताका भएका हुन्छन् अब त्यसले गर्दाखेरि हामीले वातावरण दिने हो
0: उनीहरूलाई
1: वातावरण दिने हो त्यो वातावरणमा सबै विद्यार्थीहरू हुर्किन्छन् भन्ने कुरा रहँदैन होइन अब साहित्यतिर रुचि भएको विद्यार्थीहरू जो छ तिनलाई मैले पूर्ण रूपमा वातावरण दिने काम गरेको छु सर र उनीहरूलाई साहित्यको विधा सम्बन्धी पनि बेला बेलामा कक्षाहरूमा दिने काम गरेको छु र म अलिकति तपाईँको साहित्य साथसाथै अहिले पत्रिका सङ्घ पनि म आबद्ध छु साहित्य पोस्टर अनलाइनको छन्द कविताको सम्पादन गर्ने काम गर्छु र यो साहित्य र पत्रकारिता पनि अलिकति नजिक भएको नाताले गर्दाखेरि दाङमा रहनुभएका भनौँ अथवा केन्द्रमा रहनुभएका धेरै पत्रकारहरूसँग पनि मेरो सम्बन्ध छ हजुर दोहोरो सम्बन्ध छ उहाँले मलाई चिन्नुहुन्छ र मैले पनि चिन्छु त्यसले गर्दाखेरि ती भाइ बहिनीहरूका रचना प्रकाशन गर्नको लागि पनि मलाई त्यतिका गाह्रो छैन र तिनका रचनाहरूलाई पनि मैले विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशन गर्ने काम गरेको छु कसरी हुन्छ नयाँ पुस्ताहरूलाई अगाडि ल्याउनको लागि मेरो प्रयत्नरत छु सर र म लागिरहेको छु सर
0: सरले जो पर्यटनको कुरा गर्नुभयो
1: हजुर
0: यो कसैको मनमा लाग्या हुन्छ मेसो नपाए पनि हुन सक्छ नि।
1: हो हो सर हो।
0: किनभने तमाम विद्यालयहरू छन् यति बेला हाम्रो आवाज तमाम शिक्षकहरूले विद्यार्थीले अभिभावकले सुनिरहनु भएको छ।
1: हजुर।
0: कतिपय नेपाली पढाउने सरैले सुनिराख्नु भयो होला तर त्यो साहित्यप्रति उत्प्रेरित गर्ने तत्त्व न थाहा पाएको पनि हुन सक्छ।
1: हजुर हजुर।
0: होइन
1: हो सर हो।
0: अब एम रेग्मीसँग त्यो तत्त्व छ।
1: हजुर।
0: विद्यार्थीलाई कसरी उत्प्रेरित गर्ने भनेर यसो सबैले बुझ्ने गरी मेसैसँग कुरा राख्नु।
1: अब यो के रहेछ भने सर साहित्य भएन भने एक प्रकारको मान्छेमा जुन भावना हुने हो अथवा मानवता हुने हो त्यो पाटो अलिकति कता कता कमी भएको जस्तो मैले महसुस गरेको छु। होइन विद्यार्थीहरूलाई सही मार्गमा ल्याउनको लागि पनि साहित्यले महत्वपूर्ण भूमिका खेल्निरहेछ। विद्यार्थीहरूलाई हामीले साहित्यको माध्यमबाट धेरै ज्ञान गुणका कुराहरू उनीहरूलाई दिन सक्छौ सर हामीले, किनभने त्यही कुरालाई सिधै हामीले भन्यौं भने त्यसले त्यतिका सुन्दैन आज भोलिको बच्चाले। साहित्यको माध्यमबाट गयौं भने त्यो बच्चाले सुन्ने गर्छ र सबै लाग्यो भने हामीले त्यो नसक्ने भन्ने कुरा सम्भव हुँदैन। र अर्को कुरा हजुरले भने जस्तै म अहिले राष्ट्रिय साहित्य परिषद दाङ शाखाको अध्यक्ष भइरहँदा हामीले प्रत्येक वर्ष तीन ठाउँमा जस्तै एउटा दिउखोरी क्षेत्र त्यसै गरी घोराई क्षेत्र र तुल्सीपुर क्षेत्रमा हाम्रो राष्ट्रिय साहित्य परिषद केन्द्रका सल्लाहकार आदरणीय व्यक्तित्व पुष्पोत्तम खनालज्यूले आफ्नो आमाको नाममा निमा देवी बाल साहित्य पुरस्कार स्थापना गर्नुभएको छ। त्यसको ब्याजबाट हामीले तीन ठाउँमा कविता प्रतियोगिता राख्छौं सर। यसबाट पनि म सम्बन्धित विद्यालयमा रहेका विद्यार्थीले त त्यसको लाभ पाउने निर्भर रहे, ती बाहेकका विद्यालयहरूमा पनि हामी गइरहेका छौँ, उनीहरूलाई प्रेरणा दिने काम भइरहेको छ सर।
0: एउटा आफूले पढाउने विद्यालयमा पनि विद्यार्थीलाई उत्प्रेरित गरिराख्नु यो चाहिँ आफ्नो पेसाको कुरा गरिदिनु भयो।
1: हजुर।
0: दोस्रो जुन संस्थामा यहाँ संलग्न हुनुहुन्छ त्यो संस्थाको माध्यमबाट पनि विद्यार्थीहरूको साहित्य सिर्जनालाई चाहिँ प्रोत्साहित गर्ने काम
1: भइरहेछ सर।
0: अब यसको उत्पादन अहिलेसम्म कस्तो पाउनु भएको छ?
1: उत्पादन राम्रो छ सर।
0: हजुर।
1: अब हजुरले हेर्ने भयो भने वर्तमान समयमा अलिकति पठन संस्कृति त अलिकति कम भइरहेको छ, तर यो ज्ञानको विकासले गर्दाखेरि र प्रविधिलाई पनि अलिकति साहित्यमा प्रयोग गरेको कारणले गर्दाखेरि नयाँ पुस्तामा हामी आशा लाग्दो छ सर। हेर्यो भने नयाँ पुस्ताहरूले राम्रो लेखिरहेछ, उसले विश्व पढिरहेछ, हामीले देश पढेका थियौं भने उसले आज विश्व पढिरहेछ। त्यो विश्व पढेको कारणले गर्दाखेरि ती रचनाहरूमा पनि बौद्धिकता धेरै भएको मैले महसुस गरेको छु सर।
0: अब कविता सुन्ने पालो आउनु लाग्छ सर, तयारी गर्दै पनि गर्नु होला।
1: हजुर सर।
0: अब यो सरले एउटा शब्द प्रयोग गरिदिनु भयो पठन संस्कृतिको कुरा।
1: हजुर सर।
0: यो कल्चर कसैले के भन्छन् भने पठन संस्कृति हरा होइन, अलिकति चेन्ज भएको फरक उसमा चाहिँ गयो। हिजो हामीले किताब समातेर पढ्थ्यौँ भने आज मोबाइलबाट चाहिँ सब चिजहरू त्यही भेटिन्छ, गुगल सर्च गरेर चाहिँ जे पढ्न मन लाग्यो त्यही पढिन्छ, पढ्ने स्वभाव भइसक्यो मान्छेको भनेर भन्छन्। यो दुइटालाई कसरी तुलना गर्छ?
1: यसलाई म यसरी हेर्छु सर, किनभने अब हजुरले भने जस्तै शैक्षिक स्तरलाई हेर्ने हो भने पहिलेको भन्दा अहिले राम्रो देखिन्छ, त्यो हजुरले भनेको त्यसमा सत्यता छ। अर्को कुरा, अहिलेका हाम्रा विद्यार्थीहरू हामीभन्दा धेरै बाठा पनि छन्, धेरै बुझेका पनि छन्, जानेका पनि छन्। एउटा कुरा के छ भने अहिलेको विद्यार्थीमा धैर्यता भन्ने कुरा अत्यन्त कमी छ सर। त्यो कुनै पनि चीजमा सफलता प्राप्त गर्नको लागि लगनशीलता भनौँ अथवा धैर्यता भनौँ त्यो रहेन भने त्यो छिडिक हुन्छ सर, त्यो सफलता छिडिक हुन्छ। अहिले जुन किसिमको परीक्षामा हामीहरूले विद्यार्थीको नतिजा हेर्छौं त्यो नतिजा अनुसार भोलि गएर त्यो विद्यार्थीले देशमा कस्तो किसिमको योगदान दियो, पछिको उसको के छ भन्ने कुरा हेर्दाखेरि अलिकति टिठलाग्दो भएको कारणले गर्दाखेरि शंका गर्ने ठाउँ त छ, तर आशा फेरि हामी एउटा आशा जगाउन हिँडेको मान्छेले आशा गर्ने ठाउँ पनि प्रशस्त छ सर।
0: अब कविता सुनौ एउटा। यहाँले प्राय गरेर छन्दमा कविता गर्नुहुन्छ, सम्भव छ भने छन्दकै कविता।
1: म छन्दकै कविता राख्छु। मेरो कविताको शीर्षक छ जंगली फूल।
0: जंगली फूल।
1: हजुर, जंगली फूल। यो कविता मैले जंगली फूललाई यहाँनिर सम्बोधन गरिराछु। अब कविहरूले अथवा आदरणीय श्रोताहरूले यसको भाव बुझिहाल्नुहुन्छ। कविता यस्तो छ, फूलले यसरी भन्छ, जंगली फूलले फाले न पासा सकुनी न बन्दै बाले न आगो अधिकार भन्दै मोले न गोडा सिडी समाई जिए सधै पौरखमा रमाई सत्ता र तन्दो मोहरात सृष्टि नमा परेनन् मनमोह दृष्टि इमान बुझ्दै जग नाही देन मेरै मलाई थरले चिनेन चाहे न मेटिनै वनराज रीति मानेन लेख्नै शनिदेव नीति न व्यास लेखे दिनको दुखाई अरण्य देवी न सुनिन् निरुवाई गइन् हजारी सुरको थलामा गइन् हजारी सुरको थलामा गुलाफ लागिन् दुलही गलामा चम्पा लगाइन् रम सङ्गमी त बनिन् चमेली कविता र गीत जन्मे अध्यारो वन कन्दरामा हुर्के अनेकौं पीर वेदनामा चाहिन्ने माटो मलगोड पानी चाहिन्ने माटो मलगोड पानी फुलोस अरूकै शिरमा बिहानी छन् केतुकीका मुटुमा प्रहार छन् केतुकीका मुटुमा प्रहार छन् स्यालका नै गुलिया प्रचार सोधेन कोही मनको कहानी सुगन्ध छर्दै सकियो जवानी आदर समीरा सरिता बतास आदर समीरा सरिता बतास रहे चिसोमा नहुँदा चलाख कोही न राखुन् मनको धरामा कोही न राखुन् मनको धरामा म फुल चुपाखा बन कन्दरामा म फुल चुपाखा बन कन्दरामा। धन्यवाद
0: धन्यवाद सर, गजब मिठो कविता सुनाउनु हो। अब यो भावले नै आफै सबै कुरा चाहिँ बताइराखेको छ। अनि यसैसँग सँगसँगै यो यम रेग्मी बिहानैबाट साँझैसम्म विद्यालयमा व्यस्त मान्छे कति बेला फुर्छ कति बेला लेख्ने फुर्सद हुन्छ? यस्तो मिठो कविता अथवा साहित्य अरू पनि लेख्नुहुन्छ, कहिले यात्रा लेख्नुहुन्छ, कहिले कथा लेख्नु भएको हुन्छ, कहिले समीक्षा पनि लेखिराख्नु भएको हुन्छ, कति बेला समय मिल्छ र?
1: अब यस्तो छ सर, यो के रहने रहेछ भने हजुरले भने जस्तै बिहानबाट साँझ चार पाँच बजीसम्म त आफ्नो व्यवसायमै आबद्ध रहन्छ सर। त्यसको साथसाथै हजुरले भने जस्तै राप्ती साहित्य परिषद आङ्खाका पनि नियमित कार्यक्रमहरू छन्, कार्यक्रम भइरहन्छ। अब यी दिनभरि घटेका घटनाहरू जो हुन्छन् त्यसलाई कपीमा टिपोड गरिन्छ सर, अनि साँझको समय हजुरको अरू सुतिसकेपछि साँझको एक घण्टा जति त्यसलाई प्रयोग गरेर त्यसलाई परिमार्जन गरेर दिनभरि त्यो माउरीले विभिन्न ठाउँबाट फूलबाट रसहरू लिएर साँझको महलाई त्यसलाई के अरे बनाए जस्तै त्यसै हजुर संकलन गरे जस्तै साँझलाई परिमार्जन गरे जस्तै मैले पनि दिनभरिका को को मान्छेसँग कहाँ कहाँ कहाँ कसरी भेट हुन्छ ती कुराहरूलाई संकलन गरेर नै रातिको समयमा कविताहरू अथवा कथाहरू लेख्ने काम भइरहेछ सर। यसै चलिरहेछ,
0: निरन्तर चलिरहेछ,
1: हजुर चलिरहेछ सर। धन्यवाद सर, धन्यवाद सर, सरको आशीर्वाद लागिरहोस्।
0: अब म अलिकति विद्यालयतिर फर्के, विद्यालय भने जस्तो
1: हजुर
0: एकातिर हाम्रो चाहिँ निजी विद्यालय छ,
1: हजुर
0: अर्कोतिर सामुदायिक विद्यालय छ,
1: हो
0: है, यो चलिराखेको छ निरन्तर,
1: हजुर
0: कहिलेकाहीँ विद्यालय एउटै हो, पाठ्यक्रम एउटै हो, पाठ्य पुस्तक अलिकति फरक मात्रै हो भन्ने कुरा आउँछ,
1: हजुर
0: तर नतिजाले
1: हजुर
0: तलमाथि देखाइदिन्छ फेरि।
1: हो
0: तालिम प्राप्त शिक्षकहरू सामुदायिक विद्यालयमा हुनुहुन्छ,
1: हो
0: तालिम त लिनुभयो होला तर कम होला निजी विद्यालयमा,
1: हो
0: एम रेग्मीको मूल्याङ्कन कसरी कस्तो मूल्याङ्कन छ यो दुईटा विद्यालय?
1: अब यस्तो छ सर, यो के रहन्छ भने अब हामीले
0: नतिजा मात्रै हेरिरहेको छ।
1: अब यहाँ धेरै आदरणीय व्यक्तिहरूले सुन्नु भइरहेछ। अब के रहन्छ भने सर, हामीले हाम्रो आमा राम्रो छिन् भन्न पाइन्छ, तर अरूको आमा नराम्री छिन् भन्न त्यो पाइँदैन। तर पनि सरले भनिरहँदा यसमा धेरै कारणहरू छन्। एउटा के छ भने हजुरको, पहिलो कुरा हामी अभिभावकबाट नै जाउँ। यदि कुनै पनि अभिभावकले एउटा छोरो छ एउटा छोरी छ, त्यसमध्ये एउटालाई सरकारीमा पठाछ र अर्कोलाई प्राइभेट स्कूलमा भनौँ अथवा संस्थागत विद्यालयमा पठाछ भने, उसको घरबाट हेर्ने दृष्टिकोण नै, उसले रेखदेख गर्ने दृष्टिकोण नै फरक हुन्छ सर। त्यहाँबाट नै अलिकति जुन बच्चाले घरमा अलिकति रेखदेख पाउँछ त्यो बच्चाको रिजल्ट नै पहिलो कुरा राम्रो रहन्छ सर। अनि अर्को कुरा हजुरले भने जस्तै, अहिले जत्तिकै हामीले एउटा संस्थागत विद्यालयहरूमा परिश्रम गर्छौं लाग्छौं हामी, अलिकति सरकारीमा त्यसको कमी भएको हो कि अलिकति अपनत्वको कमी भयो कि त्यो पाटो बनिरहन्छ। अनि बेला बेलामा अब त्यो कति छ के छ मलाई थाहा छैन, अब हाम्रो प्राइभेटमा त त्यो हुँदैन सर, अलिकति राजनीतिका प्रसंग पनि आउँछन् होइन, अब त्यसले पनि प्रभाव पारेको हो कि केही मात्रामा त्यसको पनि भूमिका छ कि जस्तो मलाई लाग्छ सर। समग्र रूपमा हजुरले भने जस्तै गार्जेनको कुरा रह्यो, त्यसै गरी तपाईँको विद्यालय प्रशासनका कुराहरू रहे, त्यसै गरी शिक्षकका कुराकानीहरू रहे, यी सबै कुराले यी दुईटाको बीचमा अलिकति फरक भएको कारणले नै नतिजा पनि फरक आएको जस्तो मैले महसुस गरेको छु सर।
0: अब यो नतिजा यहाँले राखिदिनु भयो, अब एउटा एम रेग्मीको
1: आफ्नो विचार हजुर हजुर हजुर,
0: किनभने अब यही नै हो ठ्याक्कै हो, हामीले त्यो सीमा कोरिहाल्न पनि आवश्यक
1: छैन।
0: के भने निजी विद्यालयमा पढाइराख्नु भएको छ
1: हजुर,
0: रिजल्ट सबैको हेरिराख्नु भएको छ, तुलना गरिराख्नु भएको छ, एउटा विद्वान मित्रसँग चाहिँ हामीले त्यो तुलना गरेर हेर्न खोजे मात्रै प्रसङ्ग यति मात्रै राखे। एउटा कविता फेरि तयार गरिराख्नु होला, एकछिनपछि हामी सुन्नेछौ। अब थोरै म एकछिन यहाँको चाहिँ गोर्खा बोर्डिङ र यो सगरमाथा बोर्डिङ भन्नुभएको छ
1: हजुर सर,
0: सगरमाथा बोर्डिङ कति कक्षासम्म चल्याएको छ, कसरी चलिराखेको छ?
1: सगरमाथा हामीहरूको दशसम्म चल्याएको छ सर, हजुर दशसम्म, विगत दस बाह्र वर्षदेखि दशसम्म चल्याएको छ। अब गोर्खा हजुरको म ग्यार बाह्रलाई बिहानको समयमा, हजुरको दशसम्म दिउँसो पख चल्ने भएको काम नाताले र बिहान भएको समय खाली भएको नाताले बिहानको समयमा म गोर्खामा आबद्ध छु हजुर, प्लस टूको लागि हजुरको, अनि दिवा सत्रमा दिउँसोको सत्रमा म फेरि आफ्नै विद्यालय भनौँ सगरमाथामा आबद्ध छु सर, यसरी चलिरहेको छ हजुर।
0: अनि के छ त्यहाँ विद्यार्थीहरूलाई सुविधा भरपूर मात्रामा छ दिनुभएको छ भन्न मिल्यो यहाँ आफै
1: हजुर, हजुरले भने जस्तै अहिलेको समय अनुसार जुन किसिमको हुनुपर्ने हो त्यो किसिमको अहिले हामीले दिएका छौँ, सबै वातावरण उनलाई व्यवस्थापन गरेका छौँ सर।
0: अभिभावक विद्यार्थी खुसी हो
1: हजुर, सबै खुसी हुनुहुन्छ,
0: यो खुसी सदैवभरि राखिराख्नु होला,
1: धन्यवाद।
0: अब एउटा कविता सुनौ, हामी अन्ततिर पुग्दैछौँ, किनभने यो साहित्यकारसँग बसेपछि
1: हजुर
0: कथा कविता चुटकिला भजन होइन जे भेटिन्छ त्यो सुन्ने र सुनाउने गरिएन भनेपछि त्यसको सार्थकता नै हुँदैन, फेरि बस्या जस्तै लाग्दैन नि त। अब यङ रेग्मीलाई यहाँ निम्ताइसकेपछि हाम्रा श्रोताका माझमा यहाँको कविता पनि चाहिँ राखिदिन आवश्यक हुन्छ, एउटा अर्को अनि विदाईतिर लागौँ।
1: मैले पहिलेकै छन्दमा नै राखे कविताको शीर्षक छ मकै,
0: मकै
1: हजुर शीर्षक छ मकै। यो मकै यस्तो चीज रहेछ कि ऊ एउटा अत्यन्त कुशल शासक भनौ कि होइन, समाजसेवी भनौ कि होइन, उसले सबैले माया गर्ने रहेछ, फलहरूमा
0: प्रतीकको रूपमा
1: हजुर, प्रतीकको रूपमा आयो एक किसिमको हजुरको, फलहरूकोमा त्यो सबभन्दा ठूलो गिडो फल्ने राजा हो तर कतिले कस्तरी माया गर्ने रहेछ मकैले अरूलाई भन्ने कुरा म यहाँ कवितामा देखाउन खोजिरहेको छु. अर्को कुरा कविता प्रतीकात्मक हुनुपर्छ भन्ने मेरो एउटा मान्यता छ, त्यो मेरो आफ्नै मान्यता हो. कविताको शीर्षक छ मकै, अनि मकैले यसरी भन्छ, यसरी बोल्छ. बालीहरूमा महु उच्च राजा गरु भलाई सपना छ साजा छोटो जुनीमा नगरु मदन्द समानताको महुमूल मन्त्र मिच्दैन भिन्डी सित द्वेषलाई म दिन्छु माया सब अन्नलाई फर्सी र बोडी शिरमाथि टेक्दा क्या लाग्छ राम्रो सब साथ मिल्दा हसाई तोरी पछि हाँस्न थाल्छु बचाई कोदो तब बाँच्न थाल्छु बेसार काकरो अदुवा र मास कोही पीडामा नपरुन् मबाट पोल्दा अगेना घरभित्र हाँसु भुट्दा कराई खुब मस्त नाच्छु सकु अनेकौं परिकार बन्न सकु सुधाझै जनभोक मेट्न दिएर काँदै लहराम बोक्छु दिएर काँदै लहराम बोक्छु छाताम बन्दै भटमास तोप्छु जुङ्गा छ लामो तर छैन दम्ब जुङ्गा छ लामो तर छैन दम्ब दिन्छन् जुगाले फलमा उमङ्ग प्रचण्ड गर्मी शिरमाथि छाओस् प्रचण्ड गर्मी शिरमाथि छाओस् वर्षे झरीले पदमा गलाओस् काट्दै जरामा फरुवा चलाऊ काट्दै जरामा फरुवा चलाऊ म जान्छु उठ्दै जति नै ढलाऊ म जान्छु उठ्दै जति नै ढलाऊ. धन्यवाद
0: धन्यवाद असाध्यै. अब हामी अन्त अन्ततिर पुग्यौं.
1: हजुर सर,
0: मैले सरलाई केही प्रसङ्ग उठाए, प्रसङ्ग मैले कहाँबाट पेसा सुरु गर्नुभयो र कहाँ कहाँ अध्यापन गरिराख्नु भएको छ बाट सुरु गरे.
1: हजुर,
0: अन्तमा आएर सरका दुईटा कविता पनि हामीले सुन्ने एउटा अवसर मिल्यो.
1: हजुर सर,
0: अब मैले केही सोध्न छुटाएको सरलाई भन्न मन लागेको कुरा सोध्न छुटाए भने छोटोमा राखिदिन अनुरोध गरे, त्यसपछि हामी बिदा हुनु पर्छ.
1: धन्यवाद सर, सबै कुरा आइसकेको छ, त्यस्तो भन्नु पर्ने त केही पनि छैन. अब हामी विशेष गरी साहित्यलाई कसरी प्रवर्धन गर्ने, कसरी साहित्यको विकास गर्ने भन्ने विषयमा हामी लागिरहेका छौं र म यही दाङमै छु. विशेष गरी नयाँ पुस्तालाई यो क्षेत्रमा कसरी ल्याउने भनेर अगाडि बढ़िरहेको अवस्थामा, अब विगत गइरहेको अवस्थामा यो साहित्यलाई अगाडि बढ़ाउन सकियो भने, नयाँ पुस्तालाई अगाडि ल्याउन सकियो भने, अहिले हामीले विकासका कुरा गरिरहँदा भाषा साहित्य पनि एक प्रकारको विकास हो, यसलाई हामीले अगाडि बढ़ाउन सक्यो भने हामीले अथवा मैले भनौं भाषा साहित्यबाट देशको कसरी समृद्धि गर्न सकिन्छ भनेर लागिरहेको छु. यति नै भने सर, मैले अहिले
0: यो एकपटकमै मैले सरलाई फोनबाट सरलाई सरको आवाज दिनुपर्छ है यसरी टाइम मिलाउनु होला भने सरले असाध्यै सजिलो गरी हुन्छ भनेर भनिदिनु भयो, कार्यक्रममा आइदिनु भयो. यो मिठो संवादका निम्ति र यो समयका निम्ति म एम रेग्मी सरप्रति 12 रेडियोको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु. धन्यवाद
1: सरलाई पनि धन्यवाद, जुन किसिमको अवसर दिनुभयो मेरा शिक्षा सम्बन्धीका विचारहरू, साहित्य सम्बन्धीका विचारहरू, त्यसै गरी सिर्जनालाई जुन पस्किने अवसर दिनुभयो, सरप्रति पनि धेरै धेरै आभारी छु. धन्यवाद सर.
0: आदरणीय श्रोता, हामीले आज एकजना चर्चित शिक्षक, चर्चित साहित्यकार, होनहार शिक्षक, होनहार साहित्यकार, उहाँको अभिव्यक्तिले भनेका कुरा हुन्, मैले उहाँलाई छुट्टै विशेषण थप्न खोजेको होइन. एम रेग्मी सरलाई फेरि पनि 12 रेडियोको तर्फबाट धेरै धेरै भन्दा धेरै आभार बिसाए, धन्यवाद टक्र्याए र उहाँको फेरि समय मिल्यो भने कुनै समयमा एम रेग्मी सर ल है स्टुडियोमा आउनुहोस् भनेर उहाँलाई निम्तो गराउला, फेरि यसै गरी उहाँका रचनाहरू सुनाउला, र फेरि विद्यार्थीका माझमा उहाँले गरेका कुराहरू समाजमा गरेका कुराहरूलाई फेरि यहाँ पस्कने एउटा अवसर मिल्नेछ। यति कुरा राखे र यतिन्जेल प्रविधिमा सघाउने प्राविधिक मित्र शालिग्राम चौधरी लगायत 12 रेडियोका प्राविधिकलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै हाम्रो कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतामा आभार बिसाउँदै आजको बसाईबाट यो सञ्चालक पद्म प्रसाद शर्मा विदा चाहन्छ। हस्त अभिवादन, जय श्री।
2: मध्यपश्चिम ट्याङ च्याक यति बेला बेलुकीको 7 बजेको छ।

0: 94.4 मेगाहर्ट्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुघाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल।

0: बायोनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड
1: सीता के भो तिमलाई गुम्सेर बसेछौ
2: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ
1: तर केही सिप चलिनु अब त आसै मरिसक्यो
3: के कुरा गर्छिन् नि हाम्रो घरैमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालन नआछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जानु त धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
4: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
5: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
4: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847723572
6: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
7: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
6: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने
7: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
6: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
7: छालामा दागहरू आउने कपाल झर्ने
6: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
7: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
6: बारम्बार गर्भ पतन भएमा
7: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
6: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
7: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
6: बिना कारण शरीरको तौल घटेमा
7: ढाड दुखेमा कम्मर दुखेमा
6: गाउट तथा युरिक एसिडको समस्या
7: बारम्बार आँखा रातो भएमा
6: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
7: बारम्बार लामो समयसम्म ज्वरो आएमा
6: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
7: लामो समयदेखि छाला कडा भएमा
6: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
7: युवा अवस्थामा पक्षघात भएमा
6: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
7: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
6: कम उमेरमा हृदयघात मुटु रोग भएमा
7: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
6: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
7: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: फोन नम्बर 0825916770
6: मोबाइल नम्बर 9855743123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
7: भर्ना खुल्यो
5: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराइदाङमा शैक्षिक सत्र

0: 2083-84 मा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: कार्यक्रमहरू:
0: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
1: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
2: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ,
3: फोन नम्बर 0825625601, 98578-35990, 98578-31684, 98512-32328
0: र 98578-37255।
4: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
5: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
4: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
5: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
4: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
6: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई दा।
5: सम्पर्क मोबाइल नम्बर 98229264।
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।

0: रेंज मेलामा झ्यामै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ झ्यामै लिएर जानुहोस्। झ्यामै भ्यालुएसन, झ्यामै क्याश डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम शहीद गेट गुराही दाङ।
3: संपर्क फोन 0825625423। संपर्क मोबाइल नंबर 9858303151, 9848333133 र 9686372044।
4: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
5: उपचार हुने रोगहरू
4: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686861694।
7: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र

0: बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमालेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
1: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
2: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
1: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
3: नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालय, कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858783560। सम्पर्क सिभिल फर्मा घोराही 15 सड़क विभाग रोड दाङ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घोराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 9857771546। फोटोग्राफी टेन्डर आह्वान सम्बन्धी सूचना:
4: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समितिको मिति 2083

0: सरकारको सम्बन्धित निकायमा फर्म दर्ता गरेको प्रमाण पत्र, कर दर्ताको प्रमाण पत्र र प्रोप्राइटरको नागरिकता प्रमाणको प्रतिलिपि पेश गर्नुपर्नेछ।
1: मिति 2083 यही असार 15 गते बिहान 8 बजेसम्म आएका निवेदनहरू र मन्दिर समितिको सहमतिमा मिति र समय तय गरी टेन्डर खोलिनेछ।
0: गोप्य बोल कबोल सबैभन्दा बढी रकम हाल्ने फर्मसँग आवश्यक सम्झौता गरी उक्त फर्मलाई टेन्डर प्रदान गरिनेछ।
1: सचिव दामोदर भूषाल,
0: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समिति, घोराई उपमहानगरपालिका 18, अम्बापुर दाङ।
2: खुशीको खबर।
3: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू:
4: आधुनिक प्रयोगशाला,
2: अत्याधुनिक सर्वेक्षण उपकरण,
4: अनुभवी प्रशिक्षक,
2: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
4: नियमित फिल्ड भिजिट र रोजगारीमुखी शिक्षा सहित अध्ययन गराइने
2: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
4: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
2: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
2: सम्पर्क फोन नम्बर 082-560-204,
3: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98979-64848।
5: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
6: डाक्टर आउने बारे सूचना:
7: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
7: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
6: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
8: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
2: बिरामी जाँच्ने मिति असार 20 गते शनिबार।
9: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98182-89-08। होइन, के भयो दाइ, किन झोक्रे आएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
11: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
12: ल ल काका गइहाले म।
0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त

0: सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849987141।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। भूमिहीन सुकुम्बासीहरूद्वारा आज काठमाण्डुमा प्रदर्शन, तत्काल जग्गा पास गर्नुपर्ने माग, सरकारले तोकेको होल्डिङ सेन्टर र अपार्टमेन्टको विरोध गर्न नहुने सरकारी पक्षको आग्रह।
1: आउनु भएकोलाई मानव रानीवनको हाम्रो अपार त खाली छ, त्यो अपारमा कति बस्नु होला अथवा अर्को अपार खोल्नु पर्ला, त्यो चाहिँ राज्यले गर्ला।
0: एमाले अध्यक्ष ओलीद्वारा मानव अधिकार आयोगले जेएनजी आन्दोलनको बारेमा गरेको अध्ययनको कागजात उपलब्ध गराउन माग। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन हेरेर मात्र सीट निर्धारण गर्ने। बिचौलियाको कारण चामलको भाव बढ्दा पनि धानको भाव कम।
2: उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई, किनभनेदेखि उद्योगबाट मिलेको चामलको भाव चाहिँ नघट्नु होइन, किसानको कतापरा चाहिँ घट्नु भन्नु।
0: मध्यपूर्वको युद्धबाट खाड़ी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थी बढ़े। तापक्रम बढ़ने क्रम जारी, तर पानी पर्ने क्रम भने अझै केही दिन सुस्त।
3: क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढ़ी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
0: र युक्रेनले रूसभित्र गरिरहेको ड्रोन आक्रमण र युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी सरकारसँग रूसी कट्टरपन्थीहरू आक्रोशित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आफ्ना सन्तान अभिभावकहरूको गर्वका विषय हुन्, तर सामाजिक सञ्जालमा प्रचार गर्ने सामग्री होइनन्। उनीहरूको बाल्यकाललाई लाइक र भ्यूको प्रतिस्पर्धामा होइन, सम्मान, सुरक्षा र गोपनीयतामा हुर्कन दिने वातावरण जिम्मेवार अभिभावकले गर्न सक्नुपर्छ। तर अभिभावकहरूले लहलहीमा लागेर बालबालिकाका सबै कुरा सामाजिक सञ्जालमा हालेर उनीहरूको भविष्यलाई असर गर्ने काम गरिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। जानी जानी सन्तानलाई जोखिमको भुवरीमा धकेल्ने काम आजबाटै बन्द गरौं।
5: सुरक्षित पुनस्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज काठमाण्डुमा प्रदर्शन गरेका छन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम दिगो उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनस्थापना नै गर्ने बाह्य घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भू स्वामित्व सहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन्। यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोप बहादुर बानियाले सीआईएनलाई बताउँदै व्यवस्थापनको प्रयास भइरहेकोले सहयोग गर्न सुकुम्बासीलाई आग्रह गर्नुभयो।
1: हिजो विगत लिएर आएर हाम्रो अस्ति हाम्रो अफिसमा नै आएर दिनुभएको थियो, सबै अफिसमा दिनुभएको छ उहाँले। अब उहाँहरूलाई चित्त बुझाएको छैन भन्ने उहाँहरूको कुरा रह्यो, तर अब हामीले चाहिँ व्यवस्थापनको केसमा जस्तो कतिले त व्यवस्थापन गर्न बाहिर नसक्नु पनि हुनु होला, उहाँले चाहिँ अब म बाहिर जान सक्दिनँ भन्न नि पाउनु भयो। अनि उहाँहरूको केसमा चाहिँ अब राज्यले के गर्ने भनेर 19 गते पछाडि चाहिँ निर्णय गर्नुहुन्छ होला। 19 गते म्याच जाँदा 19 गते म्याच हेर्ने कुरो भयो, त्यो पछाडि बल्ल हामी अब त्यो टिम त फेरि अब त मन्त्री के अरे उता सरकार नेपाल सरकारले निर्णय गर्नु पर्यो नि, त्यसलाई त नेपाल सरकारले निर्णय गरेपछि फेरि के गरे जाने यता अब होल्डिङ सेन्टरमा नआएकाबाट यता दर्ता भन्न आउनु भएको होला, मानव रानीवनको हाम्रो त अब त्यो अपार त खाली छ, त्यो अपारमा कति बस्नु होला अथवा अर्को अपार खोल्नु पर्ला, त्यो चाहिँ फेरि राज्यले गर्ला। हामी
5: प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले पनि होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दबाव दिँदा मानसिक तनाव उत्पन्न भएको बताएका छन्। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको छ। आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सीट निर्धारण सम्बन्धी एकीकृत कार्यविधि 2083 अनुसार शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको हो। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल वा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाउने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा पूर्णत सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। उक्त सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिप्पर र मालवाहक ठूला ट्रकलाई मूलतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। सड़क स्तर उन्नतिको लागि बन्द गर्न लागि जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सीआईएनलाई बताउनुभयो।
6: धुलीखेलदेखि उता 5 खाल जाने बाटो धुलीखेल खावा सड़क भन्छौ हामी बोलीचालीको भाषामा, अनि त्यो चाहिँ त्यहाँ अलि बढी पानीहरू बग्ने अनि बेला बेला सानोतिनो पहिरो पनि जाने त्यस्तै समस्याहरू विभिन्न समस्याहरू छन्। अनि त्यसले गर्दाखेरि त्यो बाटो स्तरोन्नति गर्ने क्रममा त्यसलाई पिच गर्नका लागि चाहिँ बन्द गर्न लाग्यो हो। 22 गतेदेखि बन्द हुँदैछ 15 दिनलाई।
5: झापा जिल्लामा पछिल्लो 3 वर्ष यता चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको छ। किसानले उचित मूल्य नपाएपछि खेती गर्न छाडेपछि जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको हो। चालू आर्थिक वर्ष 2082-83 16,758 हेक्टर क्षेत्रफलमा 89,655.3 मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो। धानमा खेती योग्य क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढ़िरहेको छ। आर्थिक वर्ष 2081-82 5.32 पुगेको थियो भने चालू आर्थिक वर्षमा 5.3

0: कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। चालू आर्थिक वर्ष 2082-83 को 10 महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 17.3% घटेर 3,35,510 झरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या 4,05,610 थियो। अमेरिका, इजरायल र इरान बीचको द्वन्दका कारण मध्य पूर्वमा उत्पन्न अस्थिरताले खाड़ी मुलुकको श्रम बजार प्रभावित हुँदा त्यसको असर नेपाली श्रमिकको वैदेशिक रोजगारीमा परेको देखिएको हो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीहरूको संख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ़दो क्रममा रहेको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानमा 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा प्रतिष्ठानको संख्या 30 पुगेको छ भने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको संख्या 1,608 रहेको छ। आर्थिक सर्वेक्षणका अनुसार आर्थिक वर्ष 2080-81 6,72,489 विद्यार्थी उच्च शिक्षामा भर्ना भएका थिए। त्यसको तुलनामा पछिल्लो शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको संख्या 76,903 बढ़ेको हो, जुन करिब 10% वृद्धि रहेको छ। हाल कोशी मधेस बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी क्षेत्रको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा केही स्थानमा मौसम वायुको प्रभाव रहे पनि राम्रोसँग पानी पर्न सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 4-5 दिनभित्र मनसून विस्तार हुने सम्भावना छ। मौसमविद संजीव अधिकारीले सीआईएनलाई जानकारी दिँदै भन्नुभयो,
1: यति बेला नेपालमा मनसुनको प्रभाव चाहिँ आधा जसो भूभागमा आधा नेपालमा मात्रै रहेको छ। पश्चिम नेपालमा चाहिँ मनसुनको प्रभाव छैन। आज पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा चाहिँ 39-40 डिग्री तापक्रमसम्म पनि पुगेको अवस्था छ र विशेष गरेर लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि। तर भोलि पर्सि र मंगलबारसम्मको कुरा गर्दाखेरि बिस्तारै तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ आजभन्दा केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि भोलि पनि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
0: हाल देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसभित्र गरिरहेका निरन्तरको ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी कट्टरपन्थीहरू आक्रोशित भएका छन्। उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई कूटनीतिक प्रयासहरू त्यागेर युक्रेन विरूद्ध सैन्य रूपमा यता कड़ा कदम चाल्न माग गरिएको यो पहिलो पटक भनी होइन। राष्ट्रवादी आवाजहरूले लामो समयदेखि पूर्ण सैन्य परिचालन गर्न किवको सरकारी मुख्यालय ध्वस्त पार्न, युक्रेनी राष्ट्रपति भ्लादिमिरको हत्या गर्न र युरोपमा रहेका ड्रोन कारखानामाथि आक्रमण गर्न माग गरिएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका खेल भोलि बिहान हुन लागेका हुन्।
2: अधिकांश पालिकाको बजेट विकास निर्माणमै केन्द्रित,
3: यस वर्ष चाहिँ हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचेका छौँ।
2: भ्रष्टाचार र अनियमितता रोकी सुशासनमा जोड़ दिनुपर्ने रिपोर्टसँगै गीत संगीतले जनचेतना फैलाउन सघाउ पुर्याउने शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहारका हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
6: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
7: सम्पर्क डी नोभा डेन्टल क्लिनिक।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी चाहै नाइस। अडगुरी
2: भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकता साथ अगाडि बढाउने सोचेका छन्।
3: दार्मा गाउँपालिकाले 42,17,64,212 रूपैयाँको बजेट गाउँसभामा पेश गरेको छ। नीति तथा कार्यक्रममा कृषि पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्यम, पर्यटन, सूचना प्रविधि, सामाजिक विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले पूर्ण सरसफाई युक्त पोषण मैत्री तथा बाल मैत्री स्थानीय शासन निर्माण गर्ने लक्ष्य समेत लिएको छ। अध्यक्ष निम बहादुर केसी,
4: त्यसले विशेष गरिकन अहिले कृषि क्षेत्रमा, पूर्वाधार क्षेत्रमा, स्वास्थ्य र शिक्षाको क्षेत्रमा अलिक बढी विशेष जोड गर्ने र पुराना आयोजनहरू अधुरा खतरा गर्ने भन्ने लक्ष्य राखेको छ। पूर्ण सरसफाई र पोषण मैत्री पालिका बनाउने अभियानमा छौँ हामी। त्यसका लागि 84 टोल विकास संस्था मध्ये अहिलेसम्म हामीले 24 टोल विकास संस्था सरसफाई उन्मुख टोल विकास संस्था भनेर घोषणा गरिसकेका छौँ भने,
3: कपुरकोट गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि 46,57,01,000 रूपियाँको बजेट ल्याएको छ। नीति तथा कार्यक्रममा कृषि उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा सेवा प्रभावलाई प्रभावकारी बनाउने, बाल मैत्री स्थानीय शासन निर्माण गर्ने तथा खरका छाना मुक्त घर निर्माण गर्ने लक्ष्य लिएको बताउनुहुन्छ गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन।
5: कपुरकोट गाउँपालिकालाई खरको छाना मुक्त घर भएको पालिका घोषणा गर्ने भनेर गराएका छौँ। त्यसलाई फोकस गरेर त्यसमा एउटा बजेट केन्द्रित गरेका छौँ। त्यसै गरी हामीले यो आर्थिक वर्षभित्रै आउँदोमा कपुरकोट गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्ने भनेर पनि एउटा तय गरेका छौँ, डेडलाइन तय गरेका छौँ। त्यो ढंगले गएका छौँ भने अर्को एउटा पोषण मैत्री गाउँपालिका तयार गर्ने घोषणा गर्ने, यी तीनवटा कुराहरूलाई हामीले घोषणाकै रूपमा चाहिँ लानुपर्छ भनेर चाहिँ जोड गरेका छौँ। यसबाहेक चाहिँ हामीले अन्य नियमित खानेपानीका कुराहरू भइदियो, अन्य सरसफाईको कुराहरू भइदियो, यसलाई पनि जोडेका छौँ।
3: छत्रेश्वरी गाउँपालिकाले 53,76,79,023 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकाले समयमै योजना कार्यान्वयन सुनिश्चित गर्न फागुन मसान्तपछि 30,00,000 रूपियाँ भन्दा बढ़ी लागतका योजनाको सम्झौता नगर्ने नीति लिएको छ। अध्यक्ष ओज बहादुर बुढाथोकी,
6: कारणले यो वर्ष हामी समयमै भदौतिर नै सबै योजनाहरूको चाहिँ टेन्डर प्रक्रिया चाहिँ शुरू गर्ने प्रक्रियामा हामी जानेछौँ भन्ने हामीले एउटा नीति लिएका छौँ र कुनै बाँकी रहन गएको अवस्थामा फागुनभन्दा पछाडि चाहिँ 30,00,000 भन्दा बढीका योजनाहरूको चाहिँ टेन्डर चाहिँ नगर्ने गरी समयमै कार्यान्वयन गर्ने नीति छ।
3: यस्तै अन्य पालिकातर्फ बनगाड कुपिण्डे नगरपालिकाले 80,46,00,000 रूपियाँ, बागसौर नगरपालिकाले 77,23,75,000 रूपियाँ, त्रिवेणी गाउँपालिकाले 59,21,00,000 रूपियाँ, कुमाक गाउँपालिकाले 53,97,55,000 रूपियाँ र सिद्धकुमाक गाउँपालिकाले 39,29,00,000 रूपियाँको बजेट सार्वजनिक गरेका छन्। कालीमाटी गाउँपालिकाले भने आगामी आर्थिक वर्षको बजेट अझै सार्वजनिक गर्न सकेको छैन। गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा परि घाइते भएपछि समयमै सार्वजनिक गर्न नसकिएको जनाइएको छ। प्रदीप घरती मगर, सीआईएन रेडियो शारदा, सल्यान।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गाउँघरमा सूचना र जानकारी बाँड्न गीत संगीत र कला प्रभावकारी
8: जनताहरू, झाडा पखाला महामारी फैलिएको छ, पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला। तर पनि किन हाम्रो पानी चल्दैन।
7: सचेतना अभियानमा गीत संगीत र कलाकारिताको प्रयोग प्रभावकारी, शनिवारीय विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
9: नेपालमै उत्कृष्ट

0: इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
1: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
1: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
0: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
2: होइन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
3: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
2: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
3: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
4: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
5: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई 4।
3: सम्पर्क मोबाइल नम्बर 98-22-9264।
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
7: यो मौजामा बजाउँथे अनि झ्यालीहरू बजाउँथे अनि आफ्नो घरमा जे बाजा थियो त्यही बाजा बजाउने भन्ने चलन पहिल्यै बाबुबाजेबाटै थियो। एकचोटि चाहिँ म यो टेलिसिरियलमा पनि खेलेँ, 62-63 कुरा आहुतीजीले लेख्नुभएको यो दलन टेलिसिरियल्सको कथामा जागरण मीडिया सेन्टरले चाहिँ यसलाई बाहिर ल्याएको थियो। म एउटा फिल्डमा दलित बस्तीहरूमा काम गर्थेँ, त्यहाँ आज चाहिने अन्तर्वार्ता छ भनेर बोलाए, त्यहाँ म पनि गएको। ठुल्ठुला चाहिने युवा क्लबका आए, नाट्य कलाकारहरू सबै आए रहेछन्। त्यहाँ प्रश्न सोधिएको थियो, तपाईँ कहीँबाट आउँदै हुनुहुन्थ्यो, कहीँ बस्नुभयो, अनि त्यहाँ त तपाईँ चाहिने त्यहाँ बसेर केही गन्थनाउनु भयो अनि त्यहाँ त घर आउनुभयो, त्यस्तो अभियान गर्नुहोस् भनेर भन्नुभयो।
8: त्यो सम्झाइदिनुहोस् न, कस्तो अभिनय गर्नुभएको थियो तपाईँले त्यतिखेर?
7: मैले के गरेँ भने, म बिहानै उठेर जाने खोला पारी घाँस काट्न गएथेँ, घाँसको डोको ल्याएर चौतारामा बिसाएँ। चौतारामा बिसाइसकेपछि अब त्यति बेला कपडा त केही हुनु, टोपी निकालेँ, टोपीले मुख पछि पसिनाहरू पुछे, पसिना पुछेपछि आज ढिलै भयो, घर खाना पनि ढिँडो पनि सेलाइसक्यो होला, लौ चाहिँ म गएँ है, अरू त बस भनेर भने अनि डोको बोकेरै अभिनय गरेको थिएँ। त्यसपछि चाहिँ नि भोलिपल्ट हेर्दा ठुल्ठुला मभन्दा स्टेजमा नाच्नेहरूको नाम रहेनछ, मेरो नाम मात्रै निस्केको, ल्याम्बहादुर दर्जी भनेर निस्केछ, ए म पास भएछु भनेर भन्नुभयो। अनि त्यो फाँटमा अलिकति नलागेको हुनाले त्यो सुटिङ हुने टाइममा मैले कटवालको रोल थियो मेरो।
8: के के भन्नु पर्थ्यो गाउँमा त्यस्तो?
7: लै जनताहरू, झाडा पखाला महामारी फैलिएको छ, पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला, तल्लो घरको मान्छे माथिल्लो घर नजाने, माथिल्लो घरको मान्छे तल्लो घर नजाने, आफ्ना घरमा बस्नुहोला, है झाडा पखाला महामारी फैलिएको छ, सचेत बन्नुहोला, सुरक्षित हुनुहोला भनेर डाँडा डाँडामा गएर
8: कराउनु
7: पर्ने।
8: अनि तपाईँले गीत पनि गाउनुहुन्छ?
7: गीत पहिला सालेजु पनि
8: सुन्नु पर्यो, अब सालेजु सुनाउनु अलिकति।
7: त्यति बेला हामी सालेजु भन्ने गीत गाउँथ्यौँ।

0: देता पानी खानी न्यू पारे आउएता।
1: उहिले उहिले तपाईँले खुब धेरै गीत गाउनु भयो भने अहिले नै कस्तो छ? पर्वततिर यस्तो गीतहरू गाइन्छ कि गाइदिन, कस्तो छ त गाउँ?
0: अहिले पनि दिदी बहिनीहरू दाजुभाइहरू बसेर कसैको विवाह भयो, व्रतबन्ध भयो, अथवा चाहिँ नि पञ्चौली सन्चौली भयो भने आमाहरू दिदी बहिनीहरू बसेर गीत गाउनुहुन्छ। अब पहिलाका चाहिँ रातैभरि अब बत्ती थिएन, टुकी बालेर दाउरो जलाएर आगो तापेर गाए जस्तो होइन, अहिले बत्तीहरू छ, त्यो भएर चाहिँ एघार बाह्र एक बजीसम्म बस्नुहुन्छ, आफ्नो मना भावना पोख्नु साथसाथ गर्नुहुन्छ, गाउनुहुन्छ, बस्नुहुन्छ। अनि त्यो घरबाट आएको चाहिँ 2025 सक्दो हिसाबले दिएको त्यो समूहमा लगेर राख्नुहुन्छ, भाँडाकुँडा कुर्सी टेबलहरू किन्नुभएको छ।
1: अर्को भाका चाहिँ कुन आउँछ तपाईँले, कुन सिरिज सुनाउनु?
0: अब मैले 2057-58 सालतिर मेरो आदरणीय एकजना शरद पौडेल भन्ने दाइले गाउनु भएको थियो यो जातीय छछु सम्बन्ध, त्यो गीत गाउँछु।

सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगले जेन्जी आन्दोलनको प्रतिवेदन र गरेका सम्बन्धित सबै कागजातहरू उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीको संख्या पछिल्ला वर्षमा निरन्तर बढ़दै गएको छ। युक्रेनले रूसभित्र गरिरहेको निरन्तर ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी कट्टरपन्थीहरू आक्रोशित भएका छन् र फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणको अन्तिम खेलहरू हुँदैछनृ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सेनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बालेन सरकारको तीन महिना पूरा, 100 दिनको उपलब्धि सुनाउने तयारी, विपक्षीलाई समीक्षा गर्ने हतारो, राजनीतिक विश्लेषकहरू आशावादी।
0: एमाले माओवादी एकताको बहस सतहमा भोलि 4 पूर्व प्रधानमन्त्री एउटै मञ्चमा देखिने, कार्यगत एकता मात्रै हुने नेकपाका एक नेताको दावी।
1: होल्डिङ सेन्टर छाड्न एक हप्ता थपेपछि

0: टीम छ खेल हुँदै टी20 विश्वकपमा पाकिस्तान नेदरल्याण्डसँग 37 रनले पराजित।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। वारिन्द्र शाह नेतृत्वको सरकारको 3 महिना पूरा भएको छ। गत चैत 13 गते रामनवमीको अवसर पारेर वारिन्दले प्रधानमन्त्रीको शपथ लिएर मन्त्री परिषद विस्तार गर्नुभएको थियो। सरकार गठनको 3 महिनामा सरकारको समीक्षा गर्न थालिएको छ। केही घटनाक्रम हेर्दा सरकारले कानूनको शासन होइन कानूनद्वारा शासन गरेको संसदको अवहेलना गरेर संविधानवादको खिल्ले उडाएको जस्तो देखिएको विश्लेषकहरूले नै बताउने गरेका छन्। संसदसँग उत्तरदायी नभएमा प्रधानमन्त्री तानाशाही हुने जानकारहरू बताउँछन्। मानव अधिकार आयोगको निर्देशन पनि नमान्ने र सड़कमा उभिएका र विरोध गर्नेहरूलाई सरकारले शत्रु देख्ने प्रवृत्तिमा कुनै परिवर्तन नआएको विश्लेषण भइरहेको छ। नयाँ सरकार आउँदा केही सुधारको छनक देखिने भए पनि यसले निरन्तरता पाउँछ त भन्ने आशंका देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको 100 दिने समीक्षा सुनाउन केही दिन अघिदेखि नै प्रतिवेदन लेखिरहेको छ। केही दिन अघि बसेको कांग्रेसको संसदीय दलको बैठकपछि केही नेताहरूले सरकारको 100 दिनकै समीक्षा सुनाएका थिए। अर्को विपक्षी दल नेकपा एमालेका नेताहरू पनि सरकारको हिसाब किताब सुनाउन तयार भएर बसेका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै केही सांसद पनि सरकारसँग सन्तुष्ट देखिएका छैनन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
3: सरकार गठनको 100 दिन अर्थात हनीमून पीरियड पुग्न अब 8 दिन मात्रै बाँकी छ। थाहा संचार नेटवर्कसँग प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले 100 दिन पुग्नुभन्दा 1 दिन पहिला पत्रकार सम्मेलन गरेर सरकारले गरेका कामबारे जानकारी दिने बताउनु भएको छ। सत्तारूढ़ रासोपाकै सांसद प्रकाश पाठकले केही मन्त्रालयगत कामहरूमा सकारात्मक र राम्रा लक्षणहरू देखिए पनि सरकारका जिम्मेवार व्यक्तिहरूमा भने जवाबदेताको अभाव देखिएको बताउनुहुन्छ। सरकारमा धेरै नयाँ अनुहारहरू रहेकाले पनि शुरूआती चरणमा काम गराई र जिम्मेवारी सम्हाल्ने सवालमा केही समस्याहरू देखिएको हुन सक्ने उहाँको बुझाइ छ।
4: स्वयं प्रधानमन्त्री र केही मन्त्रीको कार्यशैली र नागरिक तह अथवा चाहिँ सम्बन्धित क्षेत्रलाई जुन जवाबदेही गर्ने अवस्था हो त्यसमा चाहिँ उहाँहरू अलिकति चुक्नु भएको हो कि भनेर विश्लेषण गर्न सक्छु म चाहिँ। तथापि 3 महिनाको अवधि हो, धेरै नयाँ अनुभव चाहिँ नभएका व्यक्तिहरू चाहिँ सरकारको चाहिँ मन्त्रालय सम्हाल्ने बारेमा रहनुभएको कारणले पनि अलिकति समस्या भएको हो कि भनेर चाहिँ विश्लेषण गर्न सकिन्छ।
3: एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले 3 महिनाको अवधिमा सरकारको ध्यान बिना कारण कसैलाई पक्राउ गर्ने र गैर कानूनी रूपमा थुनामा राख्ने जस्ता कार्यहरूमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ।
5: व्यक्तिलाई नेतृत्व दिने, प्रचारबाजी गर्ने, गैर कानूनी ढंगले व्यक्तिलाई थुनामा राख्ने जस्ता कामहरूमा सरकारको बढ़ी ध्यान देखिएको हो। यो बीचको अवधि उहाँहरूले चाहिँ एक प्रकारले राज्य आर्जना गर्ने, मान्छेलाई त्रसित पार्ने र यस अगाडिका सबै भ्रष्ट थिए, अयोग्य थिए भन्ने भाषालाई मात्रै स्थापित गर्ने काम गरेको देखिन्छ, जुन कुराले परिणाममा होइन प्रचारमा मात्रै बढी उहाँहरूको ध्यान छ भन्ने ठान्नु।
3: नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपाल शर्माले पनि सरकार जनताको चाहना र म्याण्डेट अनुसार भन्दा पनि मनोमानी तरिकाले चलेको आरोप लगाउनु भएको छ। थाहा संचार नेटवर्कसँग कुरा गर्दै उहाँले सरकारको 100 दिनको समीक्षा पर्खिरहेको बताउनुभयो।
6: सरकारको अहिलेको समग्र तरिका हेर्दाखेरि जनताको चाहना, जनताको म्यान्डेट अनुसार चल्ने भन्दा पनि मनोमानी तरिकाले नै चलिराखेको देखिन्छ। अहिलेको स्थिति हेर्दाखेरि मनोमानीले देशको गतिलाई अगाडि बढाउने हो कि र अर्कै एक खालको आफ्नो दृष्टिकोण व्यक्त गर्ने हो भन्ने कुरा त्यही भन्न अहिले गर्न सकिँदैन। अब सरकारको समीक्षा पनि हामी पर्खिरहेछौ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले भने सरकारका कतिपय कामहरू चित्त बुझ्दो नभएकाले आफूहरूले सदनमा कुरा उठाइरहेको बताउनु भएको छ। केही राम्रा कामहरू भने पनि अझै दिगो हुन नसकेको उहाँको भनाइ छ। सुकुम्बासीका समस्याहरू अझै यथावत रहेको विषय पनि उहाँले औल्याउनु

0: भयो
1: कति कुरा हामीलाई चित्त बुझेको छैन, हामीले सदनमा चाहिँ राखिराखेको छौँ, अझै पनि सरकारले अब के खोजेको छ भन्ने कुरा प्रश्नसँग क्लारिटी आइसकेको छैन। अब बजेटको तपाईँको आर्थिक विधेयकको जवाब छलफल नै बल्ल भोलि हुँदैछ, इन्टरनेटमा पनि धेरै टेक्निकल कुराहरू छन्, इस्युजहरू छन् रेज गर्नुपर्ने, केही राम्रो पनि हुँदैछ, अब केही परिवारमा पनि केही राम्रा कुराहरू पनि भइराखेका छन्, केही दिगो भएका छैनन्। अब होइन सुकुम्बासीको समस्या फेरि अब उहाँहरूलाई समस्यामै छ, त्यस्तो धेरै कुरा छ।
2: समग्रमा सरकारले राम्रो संकेत दिएको राजनीतिक विश्लेषक कृष्ण पोखरेलको ठम्याइ छ। उहाँका अनुसार सुशासन र नागरिकलाई सेवा दिने क्षेत्रमा सुधार देखिएका छन्।
3: राम्रो संकेत दिएको छ यो सरकार, सुशासनको क्षेत्रमा अझ राम्रो र खास गरिकन जनतालाई सेवा क्षेत्रहरूमा चाहिँ राम्रो, जस्तो पासपोर्ट छपाई पाउने, राष्ट्रिय परिचय पत्र जस्ता कुराहरू, नागरिकता जस्ता कुराहरूमा जुन पहिला अलि धेरै कठिनाई थियो ती सहज, त्यसै गरिकन अब यो ड्राइभिङ लाइसेन्सका कुराहरूमा, जनताको दैनिक जीवनमा सेवा दिने कुराहरूमा चाहिँ उनीहरूले विशेष ध्यान दिएको देख्छु।
2: अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य सरकारको कामलाई मेरिटका आधारमा हेर्दा समग्रमा ठिकै रहेको बताउनुहुन्छ, तर प्रधानमन्त्रीको सल्लाहकार समूह बढ़ी हावी भएको र यसले गर्दा एक किसिमको समानान्तर सरकार चलेको जस्तो देखिनु चिन्ताको विषय भएको बताउनुहुन्छ।
4: ओभरअल चाहिँ करप्सनमा जुन ढंगले सरकार अगाडि बढ़ेको छ, गभर्नेन्समा जुन ढंगले अगाडि बढ़ेको छ, मान्छेहरूमा जुन ढंगले होप क्रिएट भएको छ, अब त्यसमा के हुन्छ कि भन्ने, त्यसलाई चाहिँ सबभन्दा ठूलो सफलतामा मान्दछु सरकारको। तर सँगसँगै चाहिँ अझ बढी चाहिँ संस्थागत रूपमा केही भएन, अलिकति इन्स्टिट्युसनहरू चाहिँ कमजोर भए, सल्लाहकारको चाहिँ टिम चाहिँ ज्यादा हावी भयो, यो चाहिँ अब एक किसिमको प्यारल सरकार चल्यो भन्ने कुराहरूले चाहिँ चिन्ता पनि दिँदोरहेछ। तर त्यो सबै कुरालाई समग्र रूपमा हेर्दाखेरि चाहिँ अब अहिलेसम्मलाई आलोचना गर्ने विषयहरू जनताको लेभलबाट, अब इन्स्टिट्युसनको लेभलबाट छ, पार्लियामेन्टमाको चाहिँ बिहेभियरलाई लिएर मानवीय पक्षबाट हेर्दाखेरि पनि चाहिँ अब ठिकै छ, अब बसोबास चाहिँ के छ भने उज्रिएको छ सुकुम्बासीहरूको, तिनीहरूलाई चाहिँ ठिक ढंगले ह्यान्डल भइरहेको छैन भनेर भन्ने छ। यी सबै मानवीय पक्ष संस्थागत कुराहरूलाई लिएर चाहिँ अब यसलाई सुध्रियोस् भन्ने काम नगर्न सकिन्छ, तर गभर्नेन्सको पार्टमा र आशा जगाउने काममा चाहिँ सरकार ठिक ठाक छ।
5: नेपाल मानवाधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अरियालले भने रासोपाको सरकारले लोकतान्त्रिक मूल्य मान्यता भन्दा लोकप्रियतावादमा विश्वास गरेको देखिएको बताउनु भएको छ। पुराना दलका नेतालाई बिना कारण पक्राउ गर्ने अख्तियार जस्तो संवैधानिक निकायका प्रमुखलाई ठाडो निर्देशन दिने, न्यायाधीशमाथि धावा बोल्ने जस्ता प्रवृत्तिले संविधान कार्यान्वयन नहुने उहाँले बताउनुभयो।
6: लोकतन्त्रलाई चाहिँ सरकारको गतिविधिले संस्थागत गर्दैन, लोकतन्त्र संस्थागत भएन भने, लोकतन्त्र फगर एउटा शब्द होइन, तेरो लोकतन्त्रले खाना दियो र भनेर भैँसी चराउँछ, दुध दुन्छ भनेर भनिदियो भने त्यसको उत्तर हुँदैन। तर लोकतन्त्र संस्थागत भएन भने हामीले यत्रा उपलब्धिहरू सिस्टममा प्राप्त गरेका होइनौँ र कसले दान दिएका पनि, नेपाली जनताले तपाईँको रगत पसिना बगाएर आफ्नो सम्पत्ति सर्वस्व हरण भएर पनि जीवन चलाएर होइन, तपाईँ हाम्रो आँखा अगाडि आफ्नो सर्वस्व हरण गरेर अर्काको हली बनेर जोतेर पनि तपाईँको चाहिँ यी व्यवस्था, यो प्रणाली, यो स्थिति, यो उदारीकरण, यो तपाईँको चाहिँ बजारीकरण, यो तपाईँको चाहिँ निजीकरण, यी सबै कुराहरू जुन आज हामीले तपाईँ र मैले भोग्दैछौँ होइन, तपाईँ र हामीले तपाईँको 46 साल अगाडिको परिस्थितिमा निजीकरण उदारीकरणको विषय, औषधि उपचारका विषय, कलेज स्कुल कति को कम्पिटिसनको विषय, ती सबैहरू कुनै जमाना थियो होला पासपोर्ट लिनलाई सरकारले डाइरेक्ट सिफारिस नगरिकन पासपोर्ट नपाउने अवस्था, ती सारा कुरा आजसम्म आइपुग्दाखेरि त्यसमा नेपाली जनताको ठूलो योगदान छ, ठूलो तपाईँको त्यसलाई कदर गर्नुपर्छ र त्यो प्राप्तिलाई तपाईँको चाहिँ संस्थागत गर्दै बाँकी विकास निर्माणका कुराहरूलाई अगाडि बढाउने होला, सुधारका कुरा अगाडि बढाउने होला, सुशासनका कुरा अगाडि बढाउने होला। तर एकाधिकार भयो भने त्यसले सुशासन पनि कायम गर्न सक्दैन, शक्ति सन्तुलन सिद्धान्त चाहिँ तपाईँको मानिएन भने त्यसले पनि सुशासनको कायम गर्न सक्दैन होइन, लोकतान्त्रिक प्रणाली र संविधानमा लेखिएका मौलिक हक अधिकारलाई तपाईँको निलम्बन सरह गर्न थालियो भने त्यसले पनि सुशासनको निर्माण गर्न सक्दैन र भोलि फेरि यिनै जनताले फेरि ढुङ्गा हान्न थाल्नेछन्, आज जसले समर्थन गर्छन् भोलि यिनैले ढुङ्गा हान्न थाल्नेछन्। त्यो परिस्थिति नआओस् र देश एउटा ट्र्याकमा जाओस्, किनभने अघिल्ला राजनैतिक दलहरू जसले चाहिँ देश जिम्मा लिएका थिए, देशपूर्ण जिम्मा राजनीतिक दलका हातमा थिए, उहाँहरूले तपाईँको त्यसलाई चाहिँ नरिवल बाँदरको हातमा नरिवल जस्तो बनाएर चाहिँ चलाउनु भयो, त्यस कारणले गर्दा जनता वाक्क भएर यो सरकारले जे गर्दाखेरि पनि ठिकै छ भनेर भनेका मात्रै हुन्, तर तपाईँको चाहिँ त्यो ठिकै छले फेरि सही बाटोमा पुर्याउन, त्यस कारण हाम्रो खबरदारी जरुरी छ र हामीले खबरदारी गर्छौँ र एक्लै भए पनि गर्छौँ हामी चाहिँ।
0: सात वर्ष अघि मिलेर छुटेका एमाले र अहिलेको नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि कार्यगत एकता मार्फत पार्टी एकताको लक्ष्यमा केन्द्रित भएका छन्। दुवै दलले लोकतन्त्र, संविधान र वाम आन्दोलनमाथि देशभित्र तथा बाहिरबाट चुनौती बढ़ेको निष्कर्ष निकाल्दै कार्यगत सहकार्यको आवश्यकता औल्याउन थालेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमै सहकार्यको जनाउ दिएपछि वाम राजनीतिमा नयाँ ध्रुवीकरणको बहस चलेको छ। गत फागुन 21 को निर्वाचनमा कमजोर परिणाम आएपछि घुमेको शक्ति आर्जन गर्ने दाउ कम्युनिष्ट दलहरूमा देखिन थालेको छ। नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिमालले विश्वमै वामपन्थी शक्ति कमजोर रहेका बेला नेपालका कम्युनिष्टहरूले पनि आफ्ना कमी कमजोरी स्वीकार गरेर दलहरूबीच एकता कायम गर्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनु भएको छ। वहाँले वामपन्थीहरूले सानातिना विषयलाई पहाड़ बनाएर बस्न नहुने तर्क गर्नुभयो।
7: सैद्धान्तिक ढंगले भन्नुहुन्छ भने कम्युनिस्टहरू बीच, वामपन्थीहरू बीच कार्यगत एकता र पार्टी एकताको पक्षधर हुँ म भने अहिले वामपन्थी शक्ति भनेको विश्वभरमै एउटा चाहिँ रक्षात्मक अवस्थामा रहेको शक्ति हो। हामीले आपसमा लडेर भिडेर सानातिना सैद्धान्तिक विषयहरूलाई पहाड़ बनाएर अहिले बस्नुपर्ने अवस्था छैन, किनभने हामीलाई चिन्ने जति जनताले देखेका छन्, हाम्रा कुनै योग्यता अयोग्यता जे छन् तिनीहरू पनि जनताले देखि भोगिसकेका छन्। त्यसकारण आफ्नो कमी कमजोरीहरू स्वीकार गरेर सबल पथ लिएर हामी एकतामा जानुपर्छ र वामपन्थी दलहरू बीचमा एकता।
0: नेकपाका नेता गणेश बहादुर विश्वकर्मा भने पार्टीकताको कुरा सकारात्मक रहे पनि तत्कालका लागि सान्दर्भिक नभएको बताउनुहुन्छ। वहाँले एमालेसँग प्रदेश सरकार पुनर्गठन आगामी निर्वाचन लक्षित कार्यगत एकता हुन सक्ने बताउनु भएको छ।
8: अहिले चाहिँ एक्कासी एकता गर्नुपर्छ भन्ने कुरा किन आएको त भन्दाखेरि चाहिँ प्रदेश स्तरमा चाहिँ एकातिर चाहिँ अब अहिलेको राष्ट्रपतिले प्रदेश खारिज गर्नुपर्छ भन्ने योजना ल्याएको, अर्कातिर चाहिँ प्रदेशमा कम्युनिष्टहरू मिलेर नै सरकार बनाउन सकिने चाहिँ सातवटा मध्ये पाँचवटा चाहिँ प्रदेश सरकार गठन गर्न सक्ने वस्तुगत अवस्था भएको हुनाले हामीले प्रदेश स्तरमा चाहिँ अब आउँदो निर्वाचन पनि आउँदैछ यो कुरालाई ध्यान दिएर चाहिँ त्यो अहिले चाहिँ सहकार्यको कुरा उठेको हो।
0: वामेकताको चर्चा चलिरहेका बेला चार पूर्व प्रधानमन्त्री भोलि एउटै मंचमा देखिनुहुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र झननाथ खनाल मदन भण्डारीको 75 औं जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गर्ने विशेष कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो, जहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने कार्यक्रम छ। कार्यक्रमको प्रमुख अतिथि भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रहनुहुनेछ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: सरल बैंकिङ सम्बन्धी व्यवस्था, सबैका लागि सहज बैंकिङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 को इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 को बुँदा नम्बर 4 सरल बैंकिङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने। वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्ने। वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने। वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने। वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-6605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
10: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
11: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन भरको।
13: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: रासोपाको महाधिवेशनका कारण पटक पटक स्थगित भएको प्रतिनिधि सभाको बैठक अब भोलि बस्ने भएको छ। गत बिहिबारलाई तोकिएको बैठक शुक्रबार हुँदै आइतबार पुर्याइएको थियो। अब भोलि बिहान 11 बजे शुरू हुने बैठकका लागि संसद सचिवालयले 12 कार्यसूची आज सार्वजनिक गरेको छ। पर्सि भने संसदका लागि 2 दिने अभिमुखीकरण कार्यक्रम शुरू हुने भएको छ। संघीय संसद सचिवालयले असार 15 र 16 गते सिंहदरबार स्थित संघीय संसद भवनको निर्माणाधीन उत्तर पश्चिमको सभाहलमा प्रतिनिधि सभा सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी 2 दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। सचिवालय अन्तर्गतको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन सांसदलाई आग्रह गरेको छ।
0: कक्षा 12 उत्तर पुस्तिका परीक्षणमा त्रुटि भएको भन्दै विद्यार्थीहरू सड़कमा उत्रिएपछि सरकारले समिति बनाएको छ। पछिल्ला वर्षहरूमा माध्यमिक शिक्षा परीक्षा एसएईको रिजल्ट आउन करिब 3 महिना लाग्ने गरे पनि यस वर्ष 1 महिनामै नतिजा प्रकाशित गरिएको थियो। यसै गरी कक्षा 12 नतिजा पनि 40 दिनमै दिइयो, तर विद्यार्थीले नतिजा चित्त नबुझेर सड़कमा आउनुपर्ने र सरकारले छानबिन समिति गठन गर्नुपर्ने अवस्था आउनुको कारण के होला भनेर हामीले शिक्षाविद विद्यानाथ कोइरालालाई सोधेका छौं।
14: परीक्षा विद्यार्थीले आफैले आफैलाई जाँच्ने किसिमको कुरा गर्नुपर्छ भने म पहिलेदेखि भन्दै आउँ। आफूले आफूलाई जाँच्ने किसिमको कुरोहरू गरे भनेदेखि एउटा यो त्यसको दीर्घकालमा हुन्छ, किनभने आफूले आफूलाई जाँच्छन् अनि हामीले चाहिँ के गर्ने हुन्छ भनेदेखि त्यो विद्यार्थीको कम्प्रिहेन्सिभ जाँच लिने, उसले आफूले विधागत कुराकानी गर्छ, कम्प्रिहेन्सिभ जाँच चाहिँ सरकारले भन्ने किसिमको तरिका भयो भने यी सब लम्लस्टबाट बच्न सक्ने सम्भावना, दीर्घकालीन सम्भावना त्यो हो। निर्णय गरे भनेदेखि अहिले तत्कालै हुने किसिम हो। अब रह्यो उनीहरू किन आए भनेर भन्ने त ठ्याक्कै भन्न गाह्रो छ, किनभनेदेखि अब एउटा पत्रिकाले के देखे भनेदेखि त्यसलाई चाहिँ 12 विद्यार्थी संगठनहरूले उकास्यो त्यसैले आए भनेर भन्ने चाहिँ देखियो। अब त्यो कति सही हो थाहा छैन। अब कसैलाई उकासेर आयो वा के भएर आए, अर्को चाहिँ के हुन सक्ला भन्नु भन्दाखेरि त्यो त्यसरी आएखेरि नआए पनि त्यो अङ्क त फरक फरक भयो नि त, 10 क्लासको भयो नि त अङ्क फरक भयो नि त थुप्रै मानको, त्यो थुप्रै मान्छेहरूको अङ्क फरक भएपछि उनीहरूले चाहिँ झन् आक्रमक भएर चाहिँ ल यो त हुँदो रहेछ भनेर भन्ने दृष्टिकोणबाट पनि आएर त्यो आधार पनि होला भन्ने मैले चाहिँ देख्छु। त्यसले समाधान दीर्घकालीन सोच्ने हो भनेदेखि त विद्यार्थीले आफूलाई जाँच्ने किसिमको सामग्रीहरू बनाएर ल आफैले जान्छ, क्षमता छ भन्ने प्रमाणित गर, सिप छ भन्ने प्रमाणित गर, तिम्रो चाहिँ प्रवृत्ति छ भने यसरी प्रमाणित गर, त्यति भइसकेपछि अनिखेरि हामीले कम्प्रिहेन्सिभ जाँच दिन्छौँ र तिम्रो नम्बर चाहिँ यो हो भनेर भन्ने छौँ भन्यो भने हुन्छ, नत्र भने
15: अहिलेको यो तत्कालको अवस्थालाई कसरी समाधान गर्न सकिएला, अब के छ उपाय?
14: मेरो हिसाबमा अब उनीहरूलाई कापी हेर्न दिने प्रावधान छँदैछ, त्यसपछि गर्ने प्रयोग गर्ने किसिमको चलन चल्ती छँदैछ, प्रक्रियामै राख्नुपर्छ भन्ने देख्छु मैले जाने। अब उनले भन्ने बित्तिकै तुरन्तै गरिदियो भने त्यसको के हुन्छ भने अर्को पटक मान्छेहरू फेरि त्यस्तै खालको गरेर चाहिँ बजारमा आउने अनि समस्या देखाउने, गरेर नम्बर पाइँदो रहेछ भनेर भन्दा चाहिँ अहिले 12 भयो, भोलि बिएमा होला, पर्सि एमएमा होला, पर्सि अर्को चाहिँ पीएचडीमा होला, यो रोग सल्किन्छ, यो रोगलाई निदान गर्ने भनेर भनेको प्रक्रियामै हाल्ने हो, प्रक्रियामा हाल्ने भनेर भनेको ल यहाँलाई चित्त बुझाइ भनेदेखि गर्नुहोस् दरखास्त हाल्नुहोस् ल, दरखास्त हाल्नुहोस् तपाईँलाई चाहिँ बरुबर समय प्रस्ताव दिउँ अनि त्यसपछि हेर्नुहोस् कापी चित्त बुझेन त्यसपछि हेर्न पाउने पनि प्रावधान छ, हेराउनुहोस् त्यसमा नम्बर हाल्दै के भयो कसो भयो त्यहाँनिर तपाईँ छलफल गर्नुहोस्, यो प्रक्रियामा लानु चाहिँ नि समाधानको तत्कालीन बाटो हुने लाग्छ मलाई।
5: होल्डिङ सेन्टर छाड्न सरकारले 1 हप्ताको समय थपेपछि सुकुम्बासीले काउन्टर अल्टिमेटम दिएका छन्। यसअघि असार 12 गते भित्रै होल्डिङ सेन्टरहरू छाडेर आआफ्नो व्यवस्थापन गर्न निर्देशन दिएको सरकारले घर भाडा खोज्न र अन्य व्यवस्था मिलाउन सो अवधि निकै छोटो भएको भन्दै गुनासो आएपछि आगामी असार 19 गतेसम्म लम्ब्याइदिएको छ। तर उल्टे उनीहरूले सरकारलाई 7 दिनको अल्टिमेटम दिँदै उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किएर बस्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूले आज पनि काठमाडौँमा विरोध प्रदर्शन गर्दै सुरक्षित पुनर्स्थापनाका लागि दबाव बढ़ाएका हुन्। बस्ती भत्काउने समयमा 15 दिनभित्र जग्गाको लालपूर्जा र उचित व्यवस्थापन गर्ने आश्वासन दिइएको भए पनि 2 महिना बितिसक्दा समेत कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ। सुकुम्बासीले सरकारले प्रस्ताव गरेको प्रति परिवार 25,000 रूपियाँको आर्थिक राहतलाई पनि अस्वीकार गर्दै आएका छन्।
0: ले पनि आज छैटौं दिन पनि काठमाडौँको माइतीगर मण्डलामा धरना दिएका छन्। आफ्ना मागहरूप्रति सरकारको ध्यान आकर्षण गराउन छ दिनदेखि धरनामा बसेका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति असन्तुष्टि व्यक्त गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दृष्टिबेन रमेश प्रसाईले बाहिरी जिल्लामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले एक हातले बाइक चलाएको देख्ने तर काठमाडौँमा आफू जस्तै दृष्टिबीनहरूले गरिरहेको प्रदर्शन नदेखेको टिप्पणी गर्नुभयो।
5: आज राति देशको कोशी प्रदेशको तराई भूभागमा भारी वर्षा हुने भएको छ। मनसूनी वायुको प्रभावले कोशी मधेस प्रदेशका थोरै स्थान, बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसपालि छ दिन ढिला गरी असार पाँच गते भित्रिएको मनसून अहिलेसम्म देशव्यापी फैलिएको छैन। हाल मनसून प्रणाली कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पूर्वी भूभागमा सक्रिय रहेको छ। देशका बाँकी भूभागहरूमा भने आगामी केही दिनभित्र मनसून फैलिने अनुमान गरिएको

0: पनि भनिरहेको छ पश्चिम क्षेत्र पूर्ण थियो अब केही दिनमा चाहिँ पश्चिम क्षेत्र धेरै पुग्छ कि भन्ने अनुमान छ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 082-5635-775।
3: सम्पर्क नम्बर 98-4-78-26-873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
9: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढकम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98-453-0653-23।
1: क्यान्सरका बिरामी करिब दोब्बरले बढ़ेका छन्। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढ़ेका स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक हिरादेवी निरोलाले 5 वर्षमा क्यान्सरको उपचार बापत सहुलियत लिने बिरामी दोब्बरले बढ़ेको जानकारी दिनुभयो।
11: सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा 3 महिनादेखि निशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। त्यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो। अभावका कारण दीर्घरोगी महँगोमा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका छन्।
1: कैलालीको लम्किचुहा नगरपालिकाकी प्रमुख सुशीला शाही र प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर कमलेश प्रसाद यादव बीच देखिएको विवाद समाधान भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा आज भएको वार्तापछि दुवै पक्षले आपसी समन्वय, सहकारी र सम्मानका साथ अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएसँगै विवाद समाधान भएको हो।
11: स्तरोन्नति भइरहेको अर्नीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सड़क खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म पूर्णतया सवारी साधन आवागमन बन्द गरिने जनाएको हो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। लेबनान, इजरायल र संयुक्त राज्य अमेरिकाले शान्ति सम्झौताका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतामा लेबनानी सैनिकहरूले इजरायलले कब्जा गरेको दुई क्षेत्रहरू नियन्त्रणमा लिने प्रयासका साथै हिजबुल्लाहलाई निशस्त्र गर्ने उद्देश्यले एक प्रक्रिया समावेश छ। सम्झौताले स्थायी शान्ति र सुरक्षाका लागि आवश्यक ढाँचा बनाउन सहयोग गर्ने अमेरिकी विदेश मन्त्री मार्को रूबियोले हस्ताक्षर समारोहमा बताउनु भएको छ। वाशिङटनका लागि लेबनानका राजदूत नाडा हमादिह मुआदले सम्झौताले लेबनानको सार्वभौमिकता र क्षेत्रीय अखण्डता पुनर्स्थापना गर्ने, शत्रुताको अन्त्य सुनिश्चित गर्ने र लेबनानी जनतालाई आफ्नो भूमिमा फर्कन सक्षम बनाउने मार्गमा पहिलो कदम भएको बताउनु भएको छ। यसअघि अमेरिकी दबावमा लेबनानी र इजरायली अधिकारीहरूले अप्रेलमा वाशिङटनमा प्रत्यक्ष वार्ता शुरू गरेका थिए भने अप्रेल 17 युद्धविराम घोषणा गरिएको थियो। युद्धको अन्त्य गर्न लेबनान

0: वाशिङटनसँगको सम्झौतामा समावेश गर्न तेहरानले जोड़ दिएपछि यस महिनाको शुरूमा नयाँ युद्ध विराम घोषणा गरिएको थियो।
1: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
3: फिफा विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम छ खेल हुँदैछन्। यी खेलबाट नकआउट चरणमा पुग्ने अन्तिम टोलीहरूको टुंगो लाग्नेछ। हालसम्म 28 टोलीले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् भने बाँकी 4 स्थानका लागि 8 टोलीको सम्भावना अझै कायम छ। 12 टोली भने नकआउट चरणबाट बाहिरिसकेका छन्। पहिलो पटक 48 टोली सहभागी भएको विश्वकपमा 12 समूहका शीर्ष 2 टोली र तेस्रो हुने टोलीबाट उत्कृष्ट 8 टोली नकआउट चरणमा पुग्ने व्यवस्था गरिएको छ। नेपाली समय अनुसार भोलि पाउने 3 बजे समूह एलको अन्तिम चरणका खेलहरू हुँदैछन्। मेटलाइफ रंगशालामा इंग्ल्याण्डले प्रतियोगिताबाट बाहिरिसकेको पानामासँग प्रतिस्पर्धा गर्नेछ भने फिलाडेल्फिया स्थित लिंकन फाइनान्सियल फिल्डमा क्रोएसियाले घानासँग खेल्नेछ। नकआउट चरणमा पुगिसकेको इंग्ल्याण्ड यो खेल जित्दै समूह विजेता बन्न चाहन्छ। इंग्ल्याण्डसँग खेल्न लागेको पानामा 2 खेलबाट अंकविहीन रहँदै पुछारमा रहेको छ। पानामा आजको खेल जित्दै विश्वकपको यात्राको सुखद अन्त्य गर्न चाहन्छ। सोही समयमा क्रोएसियाले घानाको सामना गर्दैछ। घाना यो खेलमा कम्तीमा बराबरी खेल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ। क्रोएसिया पनि घानालाई रोक्दै अर्को चरणमा पुग्ने दाउमा हुनेछ। भोलि बिहान 5:15 बजेबाट एकैसाथ शुरू हुने खेलहरूमा पोर्चुगल र कोलम्बिया तथा डीआर कंगो र उज्बेकिस्तान भिड्नेछन्। पोर्चुगल र कोलम्बिया बीचको खेल मियामी स्टेडियममा तथा डीआर कंगो र उज्बेकिस्तान बीचको खेल एटलान्टा स्टेडियममा सञ्चालन हुनेछ। नेपाली समय अनुसार पाउने 8 बजे समूह जेका 2 खेल हुनेछन्। त्यसपछि विश्वकपको 23 संस्करण नकआउट चरणमा प्रवेश गर्नेछ। साबिक विजेता अर्जेन्टिनाले आफ्नो अन्तिम खेलमा प्रतियोगिताबाट बाहिरिसकेको जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। अर्को खेलमा अस्ट्रेलिया र अल्जेरिया बीच निर्णायक भिडन्त हुनेछ। दुवै टोली 3 अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यो खेल जित्ने टोली समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्नेछ।
0: महिला टी20 विश्वकप क्रिकेटमा नेदरल्याण्डस पाकिस्तानसँग 37 रनले पराजित भएको छ। 127 रनको लक्ष्य पछाएको नेदरल्याण्डस 18 ओभरमा 89 रनमा अलआउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले 6 विकेटको क्षतिमा 126 रन बनाएको थियो। आजको दोस्रो खेलमा अहिले वेस्ट इण्डिज र आयरल्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ। वेस्ट इण्डिजले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ। ताजा अवस्थामा वेस्ट इण्डिजले 16.6 ओभरको खेल सकिँदा 6 विकेटको क्षतिमा 101 रन बनाएर खेलिरहेको छ। आयोजक इंग्ल्याण्डले आजको अन्तिम खेलमा डिफेण्डिङ च्याम्पियन न्यूजील्याण्डको सामना गर्नेछ। यी दुवै टोली आज राति 11:15 बजे भिड्नेछन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बालेन सरकारको 3 महिना पूरा, 100 दिनको उपलब्धि सुनाउने तयारी, विपक्षीलाई समीक्षा गर्ने हतारो, राजनीतिक विश्लेषकहरू आशावादी।
0: एमाले माओवादी एकताको बहस सतहमा, भोलि 4 पूर्व प्रधानमन्त्री एउटै मंचमा देखिने, कार्यगत एकता मात्रै हुने नेकपाका एक नेताको दावी।
1: होल्डिङ सेन्टर छाड्न 1 हप्ता थपेपछि सुकुम्बासीको काउन्टर अल्टिमेटम, दृष्टिविहीनहरू 6 दिन पनि धरनामा।
0: लेबनान इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर, सम्झौताले स्थायी शान्तिका लागि आवश्यक ढाँचा बनाउन सहयोग गर्ने अमेरिकी विश्वास।
1: र फिफा विश्वकपमा भोलि समूह चरणका अन्तिम 6 खेल हुँदै टी20 विश्वकपमा पाकिस्तानसँग नेदरल्याण्ड 37 रनले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4
1: मेगाहर्ट्ज। स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराही दाङ फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? घुम्सेर बसी छौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
5: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
14: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
19: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
2: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
0: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
10: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
18: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।
20: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
21: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
22: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
20: श्वेत पर्दा र पिसाब पोल्ने समस्या,
1: पाठे घरमा समस्या, पाठे घर खस्नेको समस्या,
20: पाठे घरमा मासु पलाउने,
1: निसन्तान महिलाको चेक जाँच,
20: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार
20: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
23: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
24: डाक्टरद्वारा दिइने सेवाहरू:
25: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
24: बाङ्गा टिङ्गा दाँत मिलाउने,
25: शल्यक्रिया गरेर दाँत निकाल्ने,
24: खाली ठाउँमा दाँत भर्ने,
25: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
24: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
25: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
8: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: अन्य सेवाहरू:
26: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिलसिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
28: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
29: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
30: खुसीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
30: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
31: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
31: नोट: हामी कहाँ भिडियो एक्स रे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-4-98-87-741।
11: हे hey।

र नौ बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। खुराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसर पारेर आज रक्तदान कार्यक्रम गरेको छ। मानव जीवन बचाउ र रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले सुनाएको छ। रक्तदानले शरीरमा नयाँ रक्तकोष निर्माण प्रक्रियालाई सक्रिय बनाउनुका साथै आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगबाट पीड़ित बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने चिकित्सकहरूले बताएका छन्। कोराहीको तुलसीपुर चुकमा रहेको संस्थाद्वारा संचालित सहकारी बजार परियोजना परिसरमा आयोजित रक्तदान कार्यक्रममा 32 जनाले रक्तदान गरेका थिए। संस्थाले विगत वर्षहरूमा पनि रक्तदान, स्वास्थ्य तथा सामाजिक चेतनामूलक कार्यक्रम गर्दै आएको छ। संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षता तथा जिल्ला बचत संघ दाङका अध्यक्ष विमल कुमार अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि अधिकारीले रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै स्वास्थ्य संस्थाहरूमा रगतको अभाव निरन्तर रहने भएकाले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले सहकारी संस्थाहरू आर्थिक गतिविधि सँगै सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। उपाध्यक्ष चन्द्रावती भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव विमल योगीले गर्नु भएको थियो। कार्यक्रममा समापन गर्दै अध्यक्ष खनालले रक्तदान मानव

बासी कमल खड्गा ओलीको हत्या मुद्दामा चारजनालाई पूर्वपक्षका लागि थुनामा राख्न उच्च अदालत तुल्सीपुरले आदेश गरेको छ। यसअघि जिल्ला अदालत दाङले श्रीमान गोपाल ओलीलाई मात्र थुनामा पठाउन आदेश गरेको थिए भने बुवा कर्णबहादुर ओली, बुहारी टीका केसी र बहिनी पुतला ओलीलाई तरौतीमा छोड्न आदेश गरेको थियो। त्यसपछि पीड़ितले उच्च अदालत तुल्सीपुरमा पुनरावेदन गरेका थिए। उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्गाको संयुक्त इजलासले बिहिबार अन्य तीनजनालाई पनि पूर्वपक्षका लागि थुनामा राख्न आदेश गरेको हो। उच्च अदालतले जिल्ला अदालतको आदेशलाई विरोधको ठहर गर्दै उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 67 बमोजिम थुनामा राख्न आदेश दिएको हो। अदालतले उपलब्ध प्रमाणहरूको ग्रहण विश्लेषण गर्दै यो आदेश दिएको हो। मिसिलमा संलग्न सपरीक्षण प्रतिवेदन अनुसार मृतकको मृत्यु टाउकोमा लागेको गहिरो चोटका कारण भएको देखिएको छ। घटनास्थल मुसुल्काबाट चारवटा चारपाटे दाउराका टुक्रा फेला परेको र मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको तथ्यलाई समेत अदालतले मध्यनजर गरेको छ भने छोरा र बुहारी तथा प्रत्यक्षदर्शीको बयानलाई पनि आधार मानेको छ। मृतकका पक्षबाट अधिवक्ता मोहन प्रसाद थिताल, प्रदीप कुमार गौतम र विजय पोखरेलले बहस गरेका थिए भने विपक्षका तर्फबाट महेश प्रसाद खत्री र अधिवक्ता कुमार राज श्रेष्ठले बहस गरेका थिए। यो अदालतसँगै अब सबै प्रतिवादीहरूले थुनामा रहेकै मुद्दाको अन्तिम किनारा कुर्नुपर्ने भएको छ। गएको चैत्र 11 गते ओलीको घरमै हत्या गरिएको थियो। हत्यामा संलग्न श्रीमान नेपाल सरकारका लेखा अधिकृत समेत थिए। र सत्तारूढ़ी दलका प्रदेश सभा सदस्यकै असन्तुष्टिका कारण लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल प्रभावित भएको छ। बजेट पुनरावलोकनको माग गर्दै सत्तापक्षकै सभा सदस्यले आपत्ति जनाएपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सभा प्रमुख तुलाराम खर्ती मगरले तत्काल बैठक सञ्चालन हुने अवस्था नरहेको निष्कर्षसहित अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगित गर्नु भएको हो। आगामी आर्थिक वर्षका लागि असार 1 गते प्रस्तुत गरिएको बजेटमाथिको सैद्धान्तिक तथा दफावार छलफल समेत प्रभावित भएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 37,38,45,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको थियो। बजेटमाथिको छलफलका लागि असार 8 गते प्रदेश सभा बैठक बोलाइए पनि सभा सदस्यले बजेटसँग सम्बन्धित वार्षिक कार्यक्रम तथा रातो किताब समयमै उपलब्ध नगराएको र अध्ययनका लागि पर्याप्त समय नदिएको भन्दै बैठक स्थगनको माग गरेका थिए। त्यसपछि बैठक मंगलबारका लागि सारिएको थियो। मंगलबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री नरेन्द्र कार्कीले आर्थिक वर्ष 2083-84 राजस्व र बीएमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। हौस्त अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।

0: वायनेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लगी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार,
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
3: फोनबाट पनि नाम दर्ता गर्न
4: बिरामी जाँच निमित यही असार 28 गते आइतबार
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095128171।
6: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
7: बिमा गराउन जाँदैछु।
6: बिमा किन गर्नु पर्यो सर? बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
6: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
8: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
6: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
7: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
9: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: hello.
1: Let's go. 6.9 inch ko shandar display, AI powered camera, 2 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik bisheshta harule tapai ko man jitcha barambar.
2: नमस्ते म रामकृष्ण काल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज.

0: या ये दांत दुख रहा।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
0: अय्या अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
7: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। कोराही उपमा नगरपालिका वडा नम्बर 18 रहेको कालिका टोल विकास समितिको बैठक आज सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्ण बहादुर कोरको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। बैठकले टोलीमा शान्ति सुरक्षा कायम गर्ने लगायत विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ। विशेष गरी विगत एक सातादेखि गाउँमा भइरहेका चोरी तथा डकैतीका घटनालाई नियन्त्रण गर्न मसिना सुरक्षा समन्वय समिति वडा कार्यालय तथा वडा प्रहरी कार्यालयसँग समन्वय गरी रातिको समयमा नियमित गस्ती सञ्चालन गर्ने निर्णय गरिएको छ। बैठकमा कालिका टोलवासीहरूको उत्साहजनक तथा सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव ठाकुर डागीले गर्नु भएको थियो। बैठकमा उपस्थित टोलीका सल्लाहकारहरूले गाउँ टोलवासीलाई शान्ति सुरक्षा तथा अमन चैनको अनुभूति दिलाउन सबै सरकारवाला निकाय र स्थानीयवासी बीच आपसी सहकार्य र समन्वय अझै प्रभावकारी बनाउनु पर्ने सुझाव दिनु भएको थियो। बैठकले टोलीमा शान्तिपूर्ण सुरक्षित र व्यवस्थित वातावरण कायम गर्न सबै टोलवासीहरूलाई एकजुट भएर सहयोग गर्न समेत आग्रह गरेको छ। दाङमा प्रहरीले लागु औषध ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ। खोराही उपमहानगरपालिका वडा नम्बर 14 खौरापुर स्थित ड्याम नजिकै लागु औषधको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएका प्रहरी टोलीले खोराही उपमहानगरपालिका वडा नम्बर 14 स्थित सुन्दर रानी सामुदायिक वन नजिकै शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा निजलाई पक्राउ गरेको हो। नियन्त्रणमा लिएका व्यक्तिलाई खानतलासी गर्दा निजको साथबाट 29 ग्राम 140 मिलिग्राम लागु औषध ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले सुनाएको छ। पक्राउ परेको

भएको विभागले सुनाएको छ। कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 14,58,915 हेक्टर क्षेत्रफलमा 55,50,878 मेट्रिक टन धान उत्पादन भएको थियो। चालू आर्थिक वर्ष 2082-83 खेतीयोग्य जमिन खटेर 13,76,000 हेक्टर क्षेत्रफलमा 57,05,126 मेट्रिक टन धान उत्पादन हुने अनुमान छ। विभागका अनुसार आर्थिक वर्ष 2080-81 14,39,000 हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो, जसबाट 57,24,234 मेट्रिक टन धान उत्पादन भएको छ। खेतीयोग्य जमिन खटे पनि धानको उत्पादक तत्व भने बढ़ेको देखिन्छ। विगत 5 वर्षमा धानको उत्पादक तत्व प्रति हेक्टर 380 मेट्रिक टनबाट बढ़ेर 419 मेट्रिक टन पुगेको विभागले सुनाएको छ। र यसपालि देशमा मनसून भित्रिएको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधबारदेखि देशभर वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। पर्यावरण तथा मौसम विज्ञ उज्जवल उपाध्यायका अनुसार आउँदो बुधबारदेखि देशका सबै जसो ठाउँमा वर्षाको सम्भावना छ। उहाँका अनुसार पश्चिम र सुदूरपश्चिममा भने बिहिबार वर्षा हुनेछ। धान रोपाईका लागि आकाशीय पानीको भर पर्नेहरूका लागि केही दिनको वर्षाका कारण आउँदो शुक्रबार उपयुक्त हुने मौसमविदको भनाइ छ। पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदी बीचका तराई क्षेत्रमा भने आउँदो मंगलबार नै राम्रो वर्षा हुने सम्भावना छ। पूर्वी पहाड़ी तथा मध्य पहाड़का केही ठाउँमा भने आज भोलि पनि वर्षाको सम्भावना छ। अर्को हप्ता तथा असार 22 गतेदेखि 29 गतेको बीचमा भने देशभर नै अलि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। यसैबीच अबको 3-4 दिनभित्र मनसून देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मिति फन्दा 6 दिन ढिला गरी गएको असार 5 गते पूर्वमा प्रवेश गरेर मनसून असार 8 गते भित्र गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो, तर मनसून कमजोर अवस्थामै छ। हौस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइट सँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम पर्याय लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभाग दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: ପରସର ଜାଗରତ ମୂଳ ମୁହାନ ରହରସ ପୈଲବ ସୁନତ ବିହାନ ପରସର ଜାଗରତ ମୂଳ ମୁହାନ ମୃତ୍ୟୁ ସାଙ୍ଗ ପୁଷ୍ଟି ଖେଳି
1: प्राण प्रवाह हुने नली प्रणाली जलवग्ने नाली मार्ग नदी प्रणाली जलवाष्प वर्षिने वर्षा प्रणाली मानव शरीरमा पोषण पुग्ने पथ पद्धति पोषण प्रणाली शरीरमा संवेदना हिँड्ने चेतना चालको चरण ज्ञान प्रणाली मस्तिष्कका रेशाको सञ्जाल स्नायु प्रणाली रक्त नलीको प्रसार रक्त संचार प्रणाली पुंसत्वको प्रवाह प्रजनन प्रणाली प्राकृतिक शक्ति सञ्चालनको विधि नै प्रणाली हरेक गति एउटा विधानबाट उठ्छ र त्यही विधान बमोजिम बढ्छ अनि बैठान हुन्छ। यो चाल विधिको विधान हो, नियतिको नियम हो र प्रकृतिको सुप्रणाली हो। यहाँ कहाँ प्रणाली छैन? जलको प्रणालीले जीव जन्मेको छ, वायुको प्रणालीले प्राणीको प्राण बचेको छ, ताप प्रणालीले जीवन चलेको छ, पृथ्वी र आकाशको सम्बन्धबाट उत्पन्न हुने अन्नले जीव जन्तुमा पोषण प्रणाली चलेको छ, आकाशीय अवकाशमा जीवले विकास पाएको छ, उन्नतिको उचाइ पाएको छ, पञ्च महाभूतको मिलन पनि प्रणालीबद्ध छ, सृष्टि प्रणालीबद्ध छ, प्रत्येकको शरीर प्रणालीबद्ध छ, चेतना चल्ने स्नायुबाट संवेदना शरीरभर पुगेको छ, रक्त नलीबाट प्राण र पोषण चलेको छ र शरीर बचेको छ, चेतन चोला चलेको छ, अन्न पोषण र जलको मिलनबाट पुंसत्व प्रवाह भई प्रजनन प्रणाली प्रसारित छ, पाचन प्रणाली परिचालित छ, निष्कासन प्रणाली चलेको छ, पूरै शरीर प्रणालीको घर हो, विधिको विधानले चल्ने भय व्यवस्था नै हो। यो प्रणाली देखेर केही चेतनशील मनुष्यले पनि विश्व सञ्चालनका विधान बनाएका छन्। समाज पनि एउटा विधानमा चलाउनु पर्छ भन्ने विधि प्रणाली र व्यवस्था बनाएका छन्। प्रकृतिको पानी त एउटा प्रणालीमा बगेर नदी प्रणाली बन्छ भने त्यो चेतनशील भन्ने प्राणी प्रणाली छाडेर कहाँ चल्न सक्छ र भन्दै मानिसले प्रकृतिबाटै प्रणालीको विधि र प्रविधि बनाउन सिकेको छ। यसैलाई उसले विधि विज्ञान भनेर प्रणाली नछोडी चल्नुपर्छ भन्ने मान्यता सिद्धान्त बनाएको छ। घर परिवार समाज देश राष्ट्र र पूरै विश्व व्यवस्था सञ्चालनको एउटा प्रणालीगत पद्धति स्थापित गरेको छ। समाजका हरेक काम गर्ने एउटा प्रणाली बनेपछि समाज सदस्यलाई पनि सजिलो भएको छ। पहिले यो हुन्छ, त्यो भएपछि यो हुन्छ र अन्तमा यो हुन्छ भनेर सर्वसाधारणले कुरा बुझ्छन्, त्यसको प्रणालीगत प्रक्रिया बुझ्छन्, त्यही अनुसार देश चल्छ र चलाइन्छ। यस प्रणालीलाई अंगीकार गर्नु प्रत्येक नागरिकको कर्तव्य हुन्छ र नागरिकले पनि यसलाई पालना गर्छन्, सम्मान गर्छन् र सन्तानलाई विधान विधि विज्ञान बुझाउँछन्। यहाँ यो व्यवस्था छ भनेर त्यही अनुसार चल्न सिकाइन्छ। यसरी चलेको प्रणाली वा बसालेको विधानले समाज व्यवस्था बनेको छ र सभ्यता स्थापित छ। विवाहको विधि सम्बद्ध व्यवस्था छ, परिवार सञ्चालनको प्रकृति

सर्वसम्मत प्रणाली छ। स्रोत सञ्चालनको एउटा सर्वमान्य सिद्धान्त छ। खेती प्रणालीको प्रकृति सम्मत विज्ञान छ। नेपालमा चल्ने वायु, वायुले ल्याउने वर्षा मनसून प्रणालीको आधारमा खेतीपातीको प्रणाली छ। इजिप्टमा नाइल नदीको पानी बाँडफाँडको विधानबाट बनेको सभ्यता छ। ह्वाङहोको बाँधले बसालेको व्यवस्थाले चीनमा ह्वाङहो सभ्यता बनेको छ। सिन्धु सभ्यता हिमालयको काखमा बसेको छ। यहाँ कहाँ प्रणाली छैन।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5562-707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरेदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082-5904-66, 98-29-81-50-53।
8: खुशीको खबर।
9: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रञ्जना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीसीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्ष डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
8: हाम्रा विशेषताहरू:
10: आधुनिक प्रयोगशाला,
8: अत्याधुनिक सर्वेक्षण उपकरण,
10: अनुभवी प्रशिक्षक,
8: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
10: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
8: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
10: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
8: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
8: सम्पर्क फोन नम्बर 082-5602-4।
9: सम्पर्क मोबाइल नम्बर 98-578-30-672 र 98-699-64-848।
11: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।

0: नेपाली संस्कृति यहाँको पर्वतीय प्रकृति र नदी प्रणालीले गर्दा बनेको छ। यहाँको प्रशासन कोट प्रशासन प्रणालीमा आधारित थियो। कैलाश कूट कोट प्रमुख कोट थियो अनि त्यो शक्ति कोटको शक्ति विकेन्द्रीकरण भई अन्य कोटहरू सिमी कोट मुस्ती कोट स्यालकोट गलकोट भीर कोट कास्ती कोट चिलौरा कोट चरीकोट हुँदै विस्तारित थियो। कोटका केन्द्र विकेन्द्र हुँदै व्यवस्थापकीय प्रणाली बनेको थियो। पछि त्यो कोट पुर थुम थात वास हुँदै राष्ट्र बन्यो र फैलियो। यही प्रणालीले यो देश चलेको थियो, राज्य प्रणालीमा सञ्चालित थियो। राज्य सत्तामा जो आओस् उसले यहाँ बसेको प्रणालीलाई सञ्चालन गरेर समाजलाई समुन्नत बनाउने प्रयास गर्दथ्यो। यो राष्ट्र चलाउने गोपाल होन्, किरात होन्, लिच्छवी होन्, मल्ल होन्, सेन होन्, शाह होन् वा सर्वसाधारणको सन्तान, सबैले देशको प्राकृतिक प्रणाली, जनमनको परम्परागत विधान, संस्कृति र भूगोलको भाषा, छिमेकी देशको आशा, जनमनको दिलासा बुझेर राज्य सत्ता चलाई यो राष्ट्रको प्रणाली बसालेका हुन्। जसरी प्रत्येक पुरूषको आफ्नै पुरूषत्व र प्राण चल्ने प्रणाली हुन्छ, राष्ट्रको पनि त्यस्तै मौलिक प्रणाली हुन्छ। सिलिण्डरको प्राण वायुले व्यक्तिलाई सहयोग गरे पनि सधैँ सञ्चालन गर्दैन, त्यसै गरी सो राष्ट्रलाई परराष्ट्रको प्राप्ति र प्रणालीले चलाउन सकिँदैन। परवारले स्वराष्ट्र चल्न सक्दैन, संकटमा साथ होला तर राष्ट्र सबल भई अरूका अघि आफै अडिन ठडिन सार्वभौम सत्ता सम्पन्न भई शान दिन सो प्रणालीकै आवश्यकता पर्छ। छेस्काको खुट्टाले कुभिण्डो हिँड्दैन, पराईको बाद व्यवस्था नक्कल फेसनी रहरले मुलुकको प्रणाली बन्दैन। प्रणाली त सो प्राणमा हुन्छ, प्राणको सञ्चालन प्रकृतिले कसरी गरेको छ त्यो नै त्यस देश समाज र व्यक्तिको व्यक्तित्व हो, जीवन हो, देशको प्राण वायु। नबुझी राष्ट्र सञ्चालन गर्न सकिन्न। यो देशमा आफ्नै खालको अवस्थितिको विधिले नै व्यवस्थित गरेको विधान छ, त्यो नै त्यसको प्राण प्रणाली हो। त्यो आत्मसात नगरी मुलुकलाई मौलिकतामा चलाउन सकिन्न। मुलुक स्वचालित र स्वशैलीमा अघि बढ्छ। मुलुक र मुलुकवासीको मन एक आपसमा फूल र सुगन्ध झै गाँसिएको हुन्छ। मुलुककै माटोले मुलुकवासीको मन बनेको हुन्छ। त्यही माटोले दिएको मन अनुसार ऊ चल्छ र त्यही चालको गति नै यो देशको प्रगति हो, प्रणाली हो र राष्ट्रिय गति हो। यो गहिराईको ज्ञान बिना मुलुक चलाउन, उठाउन, हिँडाउन, बदल्न सकिन्न। बाहिर बदलेर के हुन्छ? बीज बेग्लै छ, भित्रै छ। नाम शब्द स्वर मूल अर्कै गरेर के हो? अन्तर उही प्रणालीमा छ। यो सार नजान्दा आज मुलुकको गति अलमलमा परेको छ। कैयौं व्यवस्था फेरेर पनि जनताको र राष्ट्रको अवस्था फेरिएको छैन। झलमल न पार्छु भन्ने नै अलमलमा परेका छन्। प्रणाली फेरे भने पनि परिणाम फेरिएको छैन। प्रतिति पृथक हुन सकेको छैन। परिवर्तन गरियो भने पनि प्रणालीमा फरकपन छैन। जनमन एक भएर जुटेको पाइँदैन। यो देशमा सत्ता पाउन सजिलो छ, सत्ता परिवर्तन पनि सजिलो छ, तर सत्ता सञ्चालन गर्न सक्ने कुशल शासक पाउन सजिलो छैन। सुस्थिर सत्ता सञ्चालक मुलुकले नपाएको धेरै भइसक्यो। यहाँको 6-7 दशक लामो इतिहासको परिवर्तन एकातिर छ, जनमन अर्कातिर छ। कागत परिवर्तन भइरहेको छ, राष्ट्रिय तागत आउन सकेको छैन। कोही कागतको थुप्रो ढिरमा बोकेर हिँडेका छन्, शास्त्रीयतामा चलेका छन्, तर त्यसलाई प्रेम गरेर त्यसको प्रणालीलाई प्राण मानेर राष्ट्रका लागि एकजुट हुने जनबल खोइ, जनतालाई त्यसले जगाउन सकेको खोइ, यो मेरै प्राण हो भनेर आत्मसात स्वीकार गरेको खोइ, फेरियो भनेको प्रणालीले जनताको प्राण छुने प्रयोग दिन सकेको खोइ। सतहमा देखिने जे छ सत्यमा त्यो छैन। परिवर्तनले प्रणालीको रूप लिन सकेको छैन। प्रणालीले देशवासीको प्राण नछोएसम्म त्यो परिवर्तन हुनै सक्दैन। जनमन जित्नै सक्दैन, विश्वास बढ्नै सक्दैन। एकले अर्कालाई विश्वास नगरे एकताको सन्देश सुनिनै सक्दैन। राज्य स्वास्थ्य प्रणाली भन्छ धुलो धुवामा नबस्नु, तर राज्य प्रणाली राजधानीमा सधैँ धुलो उडाउँछ। कहिले घर भत्काउने, कहिले बाटो खन्ने, कहिले ढल हाल्ने, कहिले पानीको पाइप राख्ने, कहिले केवल भिच्याउने, कहिले पेटी बनाउने, कहिले यो खनेर फाली अर्को हाल्ने। यो धुलो धन्दा कहिले सकिने? दशक भयो राजधानी धुलाममे छ, खनेको खनै छ। प्रगति गर्ने प्रणाली नै गाँजे माझे छ। एउटाले गर्छ, अर्कोले भत्काउँछ। एकीकृत मति छैन, समताको उन्नति छैन। यो किन भयो भन्दा प्रणालीले काम गरेको छैन, प्रणालीमा काम हुँदैन र प्रणालीले सबैलाई छोड्दैन। प्रणाली बुझ्न, बसाल्न र त्यसैमा काम गर्न प्रकृतिको गति जान्नु छ, किनकि प्रकृति प्रणालीमा चल्छ। हावा, पानी, अग्नि सबै प्रणालीमा चल्छन्। मानव जीवन पनि प्रणालीगत छ। मगज मस्तिष्क प्रणालीले मानव मति चल्छ। जीवन गति मात्र होइन, वायु वाष्प गति चालले जलचक्र चलेको छ। जल गतिकै चालले नदी प्रणाली बनेको छ। कैलाश, ककेशक, काराकोरम, हिमालयकै उपस्थितिले यहाँको नदी प्रणाली बनेको छ। त्यही अनुसार ऋतु महिना बनेका छन्, वन वनस्पति फुलेका छन्, फलेका छन्, एवं ऋतुले भूगोल खगोल सबै प्रणालीगत सञ्चालित छन्। प्रणालीमा एउटा गति हुन्छ र त्यो गतिले परिणति दिन्छ। कुनै वस्तुमा आधारित भई यो गति चल्दै र कुनै परिणाम दिँदै सञ्चालित हुन्छ। प्रणाली कहिल्यै रोकिन्न, प्राकृतिक प्रणाली विधिको विधान अनुसार नित्य निरन्तर चलिरहन्छ। यसलाई रोक्न सक्ने कुनै रोकावट छैन। प्रकृति सम्मत प्रणाली रोक्न खोज्नेहरू आफै स्वाहा हुन्छन्। ती धृष्टताका धनीहरू जति बलिया भए पनि प्रणाली रोक्ने प्रयासमा कहिल्यै विजयी भएनन्। लोक सम्मानित रहेनन्, लोकमा अपवाद रहे। तर प्रकृतिको प्रणाली अविच्छिन्न राख्न सहयोग गर्ने शिवजी सदा पार्वतीबाट पूज्य रहे। प्रकृतिवत प्रणालीकी प्रतीक पार्वती प्रति कुदृष्टि लगाउनेहरू नाशै भए। कालीको काल गतिको चाल छेग्न सक्नेको, काल काली हुँदै बनेको प्रणाली अजेय छ। यसलाई सम्मान गरी सञ्चालनमा सहयोग गर्नु संसारको हित हो, कल्याण हो। यसका विपरीत कोही नचल्छ। घर चलाउनु एउटा प्रणाली हो, समाज सभ्यता संस्कृति सञ्चालन गर्नु एउटा प्रणाली हो, राज्य सञ्चालन पनि एउटा प्रणाली नै हो। राज्य प्रणाली मानव शरीरको संरचना जस्तै हुन्छ, अथवा मानव शरीरको प्रणाली बुझेर नै राज्य सञ्चालनको विधि विधान बनाइएको हो। शरीरमा चेतन प्रणाली, प्रतिरक्षा प्रणाली, वृद्धि र विकास प्रणाली भए झैं राज्य गतिमा पनि प्रणाली हुन्छ। राज्यको शक्ति शिरदेखि पाउसम्म पुग्नु र तदनुसार राज्य शक्तिले काम गर्नु राज्य प्रणाली हो, सफल राज्य सञ्चालन। केन्द्र मात्रैले पनि राज्य प्रणाली पूरा हुँदैन, केन्द्र विहीन राज्य प्रणाली पनि धेर दिन टिक्न सक्दैन। केन्द्र र जनपद, जनथात, ग्राम, नगर जस्ता राज्य निकायको संरचनागत सम्बन्धले राज्य प्रणाली चल्छ। प्रणालीमा देखिने मुख्य विषय वस्तु, प्रक्रिया र परिणतिगत चरण भए पनि यो स्वचालित शक्ति हो। यसलाई व्यवस्थित गर्न सकिन्छ, तर अवरोध गर्न सकिन्न। राज्य रथीहरूले यसलाई रोक्न खोजे, तिनलाई हुत्याएर यो सो गतिमा गइहाल्छ। यो कालातीत गति हो, काल भन्दा अग्रगामी छ, काली भन्दा पनि खराल छ, शक्तिशाली छ। राज्य प्रणाली यस्तै गतिशील हुन्छ, धारिलो हुन्छ, बिजुली समान वेगवान हुन्छ। यो बुझ्न सके राज्य रथीहरू मुलुकलाई, मुलुकवासीलाई महिमाशाली बनाउन सफल हुन्छन्, नत्र विफल। सफल राज्य प्रणाली भनेको केन्द्रमा सामान्य चाल हुँदा जनपदमा जागरूकता जान्नु हो, त्यसको खबर तल पुग्नु हो, प्रतिक्रिया तलसम्म फैलनु हो। जनपदमा केही चाल चल्दा केन्द्रले भ्यौ पाउनु हो। यो समचेतना सजगता नै राज्य प्रणालीको चुस्त चाल हो, सजीवता। जनपद जलिसक्यो तर केन्द्र बिउझन्न, केन्द्र विचलित भइसक्यो जनपदलाई पत्तो छैन। यो राज्य प्रणालीको झुम्सोपन हो, यस्तो चालमा राज्यको जय हुँदैन। केन्द्रका प्रधानमन्त्री बाटो बढार्न आफै आए तर जनपद जुट्दैन, यो राज्य प्रणालीको विफलता हो, सिस्टमको सुस्तता हो। विश्वमा कतिपय राष्ट्रको राज्य प्रणाली यस्तै सुस्त देखिन्छ र त्यो राज्य सफलतातर्फ अघि बढेको छैन, राज्य शान चुस्त भएको छैन। राज्य प्रणालीमा देखिएको यो सुस्त चालले त्यो राष्ट्र तेज हुन सक्दैन, अग्रगामी हुन सक्दैन, पछौटे मात्र हुन्छ, अरूको भरमा चल्ने हुन्छ। यस्ता कति राष्ट्रमा केन्द्रको प्रणालीमा फेर बदल आयो तर तल जनपदमा कसैले टेर पुच्छर लाएन, व्यवस्था फेरियो तर जनताको अवस्था फेरिएन। बाध व्यवस्था प्रणालीमा अनुवाद हुन सकेन। केन्द्रले तृणभूमि छुन सकेन। जनथात छुने प्रणाली बन्नै सकेन। केन्द्रमा लोकतन्त्र आयो तर तल औंलामा त्यसको संवेग पुग्न सकेन। 20-22 वर्षसम्म स्थानीय निकायको संरचना नै नबन्नु कस्तो राज्य प्रणाली। जरा बिनाको वृक्ष आकाशे बेलीको विस्तार जस्तो, ऐजेरूको अवतार जस्तो यो प्रणालीले राज्य चल्ने कसरी? निरंकुशताका नंगरा काटिए भनिएको छ, तर केन्द्रमा अंकुश लगाउने अंग नै छैन। जनताको हातले केन्द्रको हाँगो भेट्नै सक्दैन, तर केन्द्र भने माथि माथि कुणु लिएर कुटुनी बुढीको पोको झैं मोटो हुँदैछ। देशवासी त्यही पोकाको भारी बोकेर घोप्टो परेको परेछ। पर्खिरहन्छ तर ढाड सोझ्याउने अवसर आउँदैन। यो बोक्नै पर्ने पोको के रहेछ भनेर हेर्यो भने त्यो त मात्र थोत्रा कागत थाङ्ने कपडा रित्ता भाँडा कवाडी कुन्तुरो बाहेक केही छैन। तर बेकाम वस्तु बोकेको बोकै छ। जनथात आज
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: फुर्कुदारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क फुर्कुदारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-5630-21 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
7: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5630-683 र सम्पर्क मोबाइल नम्बर 98479-25-70
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
9: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ
8: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
11: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
12: भर्ना खुल्यो
13: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
12: हाम्रा विशेषताहरू
13: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
12: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको शांत तथा पारिवारिक वातावरण भएको
14: सेर्याम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
12: सिहार सुसार राम्रो व्यवस्था भएको
14: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
12: घरको जस्तै माया पाउने
15: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
16: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
15: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183
17: भर्ना खुल्यो
18: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
17: कार्यक्रमहरू
18: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्ष
17: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
19: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
20: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 98-512-32-328
18: र 98-578-37-255
21: डाक्टर आउने बारे सूचना
22: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
21: डाक्टरद्वारा दिइने सेवाहरू
22: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टिबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
21: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
23: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
24: बिरामी जाँच्ने मिति 6/7/2020 शनिबार
15: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
24: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-89-028
25: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
26: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
25: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आरोग्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
26: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
25: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
26: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
25: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
0: समाजको स्थायित्व देखेर यसका तन्तु चुडाल्न बाह्यहरूले अनेक बाण हाने जातपात क्षेत्रगत राजनीति आदि अनादि संरक्षण आरक्षण सांस्कृतिक अतिक्रमणको प्रहारले पनि नेपाली समाजको प्रणालीलाई प्रभावित पार्न सकेको छैन यो प्रणाली पूर्ववत चलेको चलेछ बाहिरको बुद्धिमा लागेर उनीहरूकै पछि लाग्ने पछौटे अनुरागीहरूले यहाँ व्यवस्थाको नाममा विदेशीलाई रातो कार्पेट ओछ्याएर स्वागत गरे यहाँको अवस्था बिगारेर पनि विदेशीको सेवा गरे यहाँका संरचना भत्काएर पनि विदेशीको सम्मानमा हाजिर भए स्यावासी पाए तर यो समाजले त्यस्ता पात्रप्रति गौरव गरेको छैन हिमाली परम्परा पार्वत्य प्राप्तिलाई रूढिवादी भनेर आक्षेप लगाए तर त्यसमा सत्यको सातत्य र ज्ञान विज्ञानको आधार रहेको थाहा पाएपछि ती पराईका पछि लाग्ने पात्र पनि आज यतैको आकर्षित हुँदैछन् यसले एतो धर्मस्ततो जय भन्ने सिद्धान्त सिद्ध गर्दैछ पूर्वले यहाँ जुन प्रणाली बसालेको छ त्यो शाश्वतमा आधारित छ प्रकृति सम्मत छ यसलाई कसैले फालेर फालिन्न र सत्य फाल्ने कसको सामर्थ्य सनातनी प्रणालीको सञ्चालनमा अवरोध गर्ने कसको आँट? हामीमा राज्य प्रणाली भन्दा बलियो सामाजिक जीवन प्रणाली छ। हैम देशको स्वर प्रणाली शाश्वत छ, शब्द शक्ति ब्रह्ममय छ, यहाँको भाषा संस्कृत छ, संस्कृत विश्वका प्रत्येक भाषाको पोषक भाषा। आज विश्व जे बोल्छ त्यसको वाक्य संस्कृतको सञ्चारण हो। शब्दोच्चारण फरक सुनिएला तर मूलमा एउटै बनोस्। अब रुखमा बसेर फेद काट्ने कसरी, धरातल फालेर उभिने कसरी? यहाँको धर्म त विज्ञान हो, प्रत्येक प्रयोग विज्ञान बन्छ। सत्य विहीन यहाँ कुनै सामग्री छैन, प्राकृतिक विधान बाहिरको कुनै आयोजन छैन। यो धर्म विज्ञानको सभ्यता, अन्तको धर्म अफिम होला तर यहाँको धर्म विज्ञान। यहाँका बासिन्दा सो धर्ममा चल्छन्, यहाँको समाज धर्म विज्ञानमा अडिएको छ, यहाँ धर्मको प्रणाली छ। अनादिदेखि यो प्रणाली प्रचलित छ, वेद यसको उद्घोष गर्छ। विश्वको जेठो ज्ञान वैभव शाश्वतको प्रमाण वेदमा कुनै लौकिक सीमा छैन। ज्ञानको असीम सम्पदा मानव जातिका पुर्खाले आर्जन गरेको सर्वव्यापी सत्य सङ्ग्रह अपौरसीय प्रज्ञा, यो एकको मात्र होइन सबैको विश्व सम्पदा, प्रत्येक मानवले गौरव गर्ने ज्ञान कुचिका। यो ग्रह भन्दा बाहिर पनि मानव बस्ती भए त्यहाँका मानिसको पनि हक लाग्ने निधि र नाश हो यो वैदिक सम्पदा। यही वेद विद्या र विदितको देश भएकाले यहाँको समाज प्रणाली अन्तको भन्दा गहिरो छ, पुरानो छ र बलियो पनि छ। यो प्रणाली बनाइएको भन्दा, स्थापना गरिएको भन्दा, कसैद्वारा चलाइएको भन्दा, नमाने कारवाही गर्ने कडाई भन्दा पर छ। यो बाध्यताको प्रणाली होइन, बोधको प्रणाली, खोजको प्रणाली। स्थापित मान्यता भन्दा पर गएर अन्वेषण गर्ने अवकाश भएको प्रणाली। सत्य खोज्दा स्थापित मान्यता भत्कियो भने पनि यहाँ अन्वेषकले मर्नु पर्दैन। परम्परागत मान्यता भन्दा पर गएर गवेषण गरी सत्यको सन्देश ल्याउँदा सदा स्वागत हुने प्रणालीको समाज, उदार समाज। यहाँ त बुद्ध पनि सम्मानित, महावीर पनि सम्मानित, शंकराचार्य पनि सम्मानित, प्रत्येकको अस्तित्व सम्मानित। कोही भयभीत हुन नपर्ने उदार र उत्सर्ग भावनाको देश र अभयको समाज प्रणाली। यसैले त यहाँ अनेक विचारक, दार्शनिक, ऋषिजन, मनीषी, महापुरूष, बुद्ध, जनकको जन्म भयो। सिद्ध साधकको सवारी भयो, कवि क्रान्तदर्शीको निवास भयो, भृगु चरक धन्वन्तरी कपिल वात्स्यायन जस्ता उदात्त दृष्टि र अन्वेषकको आश्रम भयो। यो देश त साधु सन्तको जय र सत्य सुरक्षाको धर्म।

देवस्थल तपस्थली सिर्जना गुफाहरूले पनि यो सभ्यताको सन्देश दिइरहेका छन्। तीर्थमा जनताले गर्ने सेवा सत्कार सहयोगको भावनाले पनि यो भूमिको भाषा बोलिरहेको छ। आज पनि मानिसहरू साधु सन्तलाई भेट्न जाँदा खाली हात नजाने, अन्न फलफूल र सौगात लिएर जाने प्रचलन छ। यसले यहाँको सभ्यता धान्न बल दिइरहेको छ। प्रकृति र सत्यको सततालाई सम्मान गर्ने प्रणाली यहाँको जीवन प्रणाली, समाज प्रणाली र यसैमा आधारित विकसित राज्य प्रणाली, यी प्रणालीमा नै यो देशको प्राण सञ्चालित छ। यो प्रणालीमा चल्नु यहाँको रीत चलन हो। यो रीत भन्दा विपरीत गएर चल्न खोज्ने व्यक्ति यहाँको प्रतिष्ठा हुन सक्दैन। यहाँका तीन प्रणाली मध्ये एक पनि चल्दासम्म यहाँको मौलिकता मलिन हुँदैन, मासिँदैन। यहाँको जीवन प्रणाली, समाज प्रणाली र राज्य प्रणाली एक अर्कामा आधारित भएकाले एउटा कमजोर हुँदा अर्काले आड भरोसा दिन्छ, बिग्रन दिँदैन। यो त विश्व समाजले सिक्न योग्य प्रणालीको देश। यो प्रणाली बिगार्छु, छिनाल्छु, छत विक्षेत पारेर मेरो मकसद पूरा गर्छु, यहाँ मेरो आधिपत्य जमाउँछु भन्नेहरू धेरै हराएर गए, हारेर गए। यो त संसारको शिर देश, श्रीयुक्त देश, श्रीको कहिल्यै पराजय हुँदैन। बरु श्री प्राप्तिको शिक्षा लिन सकिन्छ, उद्गमको उदय जान्न सकिन्छ। त्यो सिक्ने गरी पाइला टेक्नेलाई यहाँ सदा स्वागत छ। सत्कर्मीको साथलाई सदा साथ छ। समभावका मानिसलाई सधैँ आगमनको आमन्त्रण छ। यो त प्रत्येकलाई सम्मान गर्ने, साथ दिने र उसको नैसर्गिकतालाई सम्मान गर्ने प्रणाली।

0: श्रद्धेय श्रोतावृन्द, प्रणालीको प्रसंग लिएर कर्णालीको तीरै तीर कैलाशसम्म पुग्ने प्रयास आजलाई यति नै। सुन्ने श्रोतामा साधुवाद भन्दै समाविष्ट गीत संगीतका श्रष्टामा आभार व्यक्त गर्दछु। अवस्थ प्राविधिक कक्षका मित्रहरूका साथै म प्रस्तुता नारायण भण्डारी यस प्रस्तुतिबाट विदा माग्छौ। नमस्कार। प्राण भन्दा प्यारो हुन्छ मातृभूमिको।
1: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: आया, मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बङ्गो आयो। साथीले सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडो